0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सोलु एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुंडा नगर पालिका पास सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्र निर्यात बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स
7: अदालतका फैसला दुई दशकसम्म कागजमै सीमित सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था
6: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो सामान्य मर्मत सम्मको ज्ञान र पाठ पूर्जा झगडामा राख्न किसानलाई सल्लाह
8: कतिपय ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ पसलभन्दा टाढा हुन्छ बिग्रेर यति तुरन्तै पसल पुग्न सकिन्न त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाठ पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो
7: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान
6: र आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो हार विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने
9: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खुल्यो शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क श्री कलेज अफ ल भरतपुर भार गोन्द्राङ चितवन फोन नम्बर 056420064 9546 35 54 91 97 67 96 70 00 पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ
10: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार

0: उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: काया कैरनमा अब खबरको सिलसिला। 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुक्खा याममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं, उहाँले भन्नुभयो। अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ, कूटनीति पहलमा जोड़ दिनुपर्छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
7: यसैबीच आर्थिक वर्ष 2082-83 20,97,37,00,000,000 रूपियाँको वस्तु आयात हुँदा 3,15,29,00,000,000 रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कृतिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,000,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,000,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,000,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,37,00,000,000 रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,000,000 रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,000,000 रूपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
6: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21,20,80,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेटभन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,000,000 रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21,24,00,000,000 रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेटभन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ।

0: पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेशमा गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढे पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढेर 17 खर्ब 21 अर्ब रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढेको हो।
1: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मै दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 मा फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। पछिल्लो पटक वैशाख 30 मा ताकेता गरेको थियो। सार्वजनिक सरकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय। मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य संचालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने, कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
0: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: It's a goal! It's a goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32%सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार for a complete

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् सफाई पनि भन्नु हुनेछ. मलाई त Major पानी लागिसकेको छ. Major appliances Major पानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ. यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका

0: खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग, पछिल्लो वर्ष मुखेबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ। यसबाट हल गोरु मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ। साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ।
2: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ। जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउँछौँ। त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि औजार उपकरणभित्र ल्याउनु भएको छ। किसानहरूले पनि अनुभव गरिरहनु भएको छ। पक्कै पनि हामीले गोरुले गर्ने काम भन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ। होइन किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
3: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ।
2: अब यो समस्यालाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्काल बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न। त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जुन चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्सहरू भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सहनतिमा चाहिँ हामीले मर्ने सम्भारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यति त काम पनि हामीले डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्भारको पनि हामीले चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ।
3: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ। अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्।
2: कति त साना साना समस्या परेर आउँछन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्। त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन एयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्छौँ नि त। हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो। मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहिले लिकेज हुन्छ, होइन मेसिन चलिरहेछ तर त्यसमा चाहिँ पिमा चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज गएर चाहिँ तपाईँको इन्जिनले खाली भएको हुनसक्छ। त्यसले गएर चाहिँ सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ।
4: कृषिमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानको उपाय बारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरको सिलसिला। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थिति जन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बकेटा चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसरी किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बकेटा तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले स्व घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमीनका ढाँचाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू धल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं में पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुशी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फूल जापानको वाखायामा प्रान्तको कोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ। दूतावासले भनेको छ फक्रेको कमल फूलले दुई देश बीचको सात दशकको मित्रता पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्र बीचको मित्रता बढ़दै जाओस् फूल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फुल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70 वार्षिकोत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो। पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनमोहन चुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्व नेता कायम गर्न दोषीमाथि कड़ा कार्यवाही गर्न परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
6: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 एक बलमा 4 गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सुनपाल कामी दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसै गरी टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आशिष शेखले 14, करण केसीले अभिजित 13 र सुनपाल कामीले 10 रन जोड़ेका छनृ जीतसँगै 29 खेलबाट 34 अंक जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अंकका साथ पाँचौं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित सातजना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
5: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रश्न भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
6: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागेको छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि छैटौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
5: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9,67,42,00,00,000 रूपियाँले बढ़ेको छ। तर यसै अवधिमा कर्जा प्रवाह भने 3,15,13,00,00,000 रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
5: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्बो अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
6: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
5: काया कैरनमा अब पालो उखानको।
6: भन्न सजिलो, गर्न गाह्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,00,000 रूपियाँ आमदानी, 21,00,00,000 वस्तु आयात हुँदा 3,00,00,000 मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
5: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
6: धान रोपाई सहित खेतीकारू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मर्मत सम्हारको ज्ञान र पाक ऊर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
5: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
6: र आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ। गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन् रोड देखिँदैन, अब यस्तोमा कुदाए लेनमिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्दो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: सुनिए ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: विपद दुर्घटना वा आपत का बेला चाहिने सहयोग का लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकल का लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरी का लागि 103,
2: बाल बालिका खोज तलाश का लागि 104
1: र विपद व्यवस्थापन का लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-3599, 98578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुन एफएम 102 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunfm.com संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक सुनकुमा प्राकृतिक प्रकोप बाट क्षति बेहोरेका किसान ने पाए राहत रकम। खुम्बुवासी लामो एक वर्ष में 6 लाख बढ़ी राजस्व संकलन गर्यो। सुनकुमा कृषि विकास का किस कार्यक्रम कार्यान्वयन 66 लाख भन्दा बढ़ी बजेट खर्च। 44 स्मृति दिवस में थिलिङ्गुट कोशी अस्पताल का विराम फलफूल वितरण। लोकतंत्र जोगाउन कांग्रेस एकता आवश्यक रहता आंदोलन शेर्पा को भनाई। निर्मल पूर्जा द्वारा 57 पटक 8000 मीटर भन्दा अग्ला हिमाल को सफल आरोहण। ओखलढुंगा जिला अस्पताल को ओसीएमसी में 120 जना सेवा लिये। कोशी प्रदेश में 74% धान रोपाई सकियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 अंतर्गत नेदरलैंड्स माथि नेपाल माथि शानदार जीत। अब समाचार विस्तार में स्थानीय खबर। सोलुखुम्बू जिल्लामा प्राकृतिक प्रकोप तथा विभिन्न विपद का कारण क्षति बेहोरेका पीड़ित किसानलाई राहत रकम वितरण गरी जिला विपद व्यवस्थापन समितिबाट अनुमोदन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सन्धेरी सोलुखुम्बुले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न विपदबाट पशुधनमा छिपिएको क्षतिका कृषकलाई राहत रकम उपलब्ध गराएको हो। प्राकृतिक प्रकोप तथा विपदका कारण क्षति भई राहत पाउने किसानलाई सुताङ गाउँपालिका दिनका किमाने शेर्पा रहनु भएको छ, जसलाई आगलागीबाट पुगेको क्षतिको राहत स्वरूप 12,000 रूपियाँ उपलब्ध गराइएको छ। यसै गरी महाकुलुङ गाउँपालिका दिनका मोहन कृष्ण कुलुङलाई पनि आगलागीबाट पशुको क्षति बेहोरेकाले 59,000 रूपियाँ भुक्तानी गरिएको छ। विपदका कारणको समयमा क्षति बेहोरेका अन्य किसानहरूमा मात्रदूत कोशी गाउँपालिका दिनका नलबहादुर राईलाई आगलागीको क्षति बापत 38,000 रूपियाँ गर्दा सलाम गाउँपालिका 4 का चयन कुमार राईलाई खोरातेको असरका कारण पशुमा पुगेको क्षति बाबत 20,000 रूपियाँ राहत रकम प्रदान गरिएको छ। यस्तै लिकुपिकी गाउँपालिका दिनका परशुराम बस्नेतलाई आगलागीको क्षतिका बाट 20,000 रूपियाँ र सोलुगुट कुण्ड नगरपालिका 8 का टेकर राज नेवालाई चट्याङबाट पुगेको क्षतिको राहत स्वरूप 82,000 रूपियाँ भुक्तानी गरिएको छ। विपदको समयमा उद्धार राहत वैकल्पिक वासस्थान तथा सुरक्षित आवास निर्माण लगायतका कार्यहरूमा कागरूकताका साथ खटेर समस्याको न्यूनीकरणमा योगदान पुर्याउने सम्पूर्ण सरकारी कार्य

पेलुकर मार्फ शोषकबाट 2,79,138 रूपियां 52 पैसा उठेको छ। यसै सिफारिश दस्तुरबाट 69,000 रूपियां राजस्व संकलन भएको छ। व्यवसायसँग सम्बन्धित शीर्षकबाट व्यवसाय दर्ता दस्तुरबाट 84,800, व्यवसाय करबाट 8,950 रूपियां संकलन भएको कार्यालयले जनाएको छ। यसै नाता प्रमाणित दस्तुरबाट 51,900, व्यक्तिगत घटना दर्ता दस्तुरबाट 36,400 रूपियां, सम्पत्ति करबाट 25,692 रूपियां र बहाल करबाट 19,672 रूपियां 76 पैसा राजस्व संकलन भएको छ। ओडाले अन्य दस्तुर शीर्षकबाट 10,000 रूपियां, अन्य सेवा शुल्क तथा बिक्रीबाट 300 रूपियां, परीक्षा शुल्कबाट 300 रूपियां राजस्व संकलन गरेको छ। कृषि ज्ञान केन्द्र सोलुखुमले आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार विभिन्न महत्वपूर्ण कृषि विकासका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। केन्द्रका अनुसार गत आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 31 कार्यक्रम कार्यान्वयन गरिएको थियो। ती कार्यक्रम सञ्चालनका लागि चालू खर्चतर्फ कुल 66 लाख, पूँजीगत खर्चतर्फ 66,07,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। सो अवधिमा सोलुखुम्बुका कृषकलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धि गर्न विभिन्न व्यावसायिक तथा प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको थियो। प्राप्त विवरण अनुसार संघ सशस्त्र कार्यक्रम अन्तर्गत प्रदेशभित्र रहेका जिल्लाको प्राथमिकता प्राप्त कृषिमा नयाँ ब्लक विकास कार्यक्रम स्थापनाका लागि सबैभन्दा बढ़ी 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको थियो। पूर्वार शक्ति बढ़ाउन तथा सुधारका लागि माटो परीक्षण शिविर संचालन, कृषि चुन तथा हरियो मल प्रवर्धन कार्यक्रमका लागि 5,40,000 रूपियाँ, जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमका लागि 5,10,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। यस्तै उन्नत प्रविधि प्रदर्शनका लागि 5,00,000, सुन्तला चार बगैंचा व्यवस्थापनका लागि 4,00,000, किबी बगैंचा व्यवस्थापनका लागि 4,00,000 र कबरे बाली प्रवर्धन कार्यक्रमका लागि 4,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। साना प्रवधानमक तथा समयमक कार्यक्रमतर्फ कृषि कर्जामा व्यास अनुदानका लागि 60,000, व्यवसाय कृषकका लागि 50,000, विद्यालयका विद्यार्थीसँग कृषि शिक्षाका लागि 50,000 रूपियाँ बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चौवालिसौं विपी संस्कृति दिवसको अवसरमा थलुङ दुधकोशी सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जीवन गुरूङ तथा अश्विन बाबु थापाको संयुक्त पहलमा मंगलबार अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्दै दिवस मनाएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री ओबामा जननायक बीपी कोइरालाले देखाउनु भएको मानव सेवा, सामाजिक उत्तरदायित्व र त्यागको भावनालाई आत्मसात गर्दै उक्त कार्यक्रमको आयोजना गरेको नेताद्वयले बताउनु भएको छ। बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेताद्वयले बीपीले स्थापित गरेको जनमुखी राजनीतिको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको र समाजप्रतिको उत्तरदायित्व नै बीपीप्रतिको सच्चा श्रद्धांजलि हुने बताउनु भएको छ। स्थानीय नेता कार्यकर्ता तथा अस्पतालका स्वास्थ्य कर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम मार्फत साउन 6 गते देशभर मनाइने बीपी संस्कृति बीपी स्मृति दिवसलाई सामाजिक कार्यसँग जोडेर स्मरण गरिएको थियो। विश्व प्रख्यात पर्वतारोही निर्मल पुरसा मेन्सदाईले 8,000 मिटर भन्दा अग्ला हिमालहरूको 57 पटक सफलतापूर्वक आरोहण गरेर पर्वतारोहण क्षेत्रमा अर्को अभूतपूर्ण पूर्व कीर्तिमान कायम गर्नु भएको छ। यस असाधारण सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मेङमा देवेट शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सांसद शेर्पाले पूर्जाको यो सफलतालाई पर्वतारोहण क्षेत्रको सर्वोच्च स्तरको असाधारण उपलब्धि भन्दै उच्च प्रशंसा गर्नुभएको छ। पूर्जाले हालसम्म 8,000 मिटर भन्दा अग्ला शिखरहरू 57 पटक र त्यसमध्ये 29 पटक पूरै बिना अक्सिजन सफलतापूर्वक आरोहण गरिसक्नु भएको छ। हाल निर्मल पूर्जा आफ्नो महत्वाकांक्षी ह्याट्रिक प्रोजेक्ट पूरा गर्ने अन्तिम सुन्धारमा पुग्नु भएको छ। यस ऐतिहासिक प्रोजेक्ट अन्तर्गत विश्वका 14 आठ हजार मिटर भन्दा अग्ला हिमालहरूलाई
तीनपटक विश्व का सात महादेश का सर्वोच्च शिखर सेवेन समिट तीनपटक आरोहण करने लक्ष्य राखी।

बोचे यो हिमालको आरोहण मात्र बाँकी रहेकाले यो ऐतिहासिक यात्राको अन्तिम चरणमा आइपुगेका पूर्वाला सांसद शेर्पाले निरन्तर शक्ति सुरक्षित आरोहण र सफलताको कामना गर्नुभएको छ। ओखलढुङ्गा जिल्ला अस्पताल रूमजेटार अन्तर्गत संचालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीबाट गत आर्थिक वर्ष 2082-83 120 जनाले विभिन्न प्रकारका सेवा लिएका छन्। सेवा लिनेहरू मध्ये सबै महिला रहेका छन्। अस्पतालको ओसीएमसीको वार्षिक तथ्याङ्क अनुसार पुराना सेवाग्राही अर्थात फलो 288 जनाले लिएका छन्। सेवा लिनेहरू मध्य सबैभन्दा धेरै मनोसामाजिक तथा भावनात्मक दुर्व्यवहारमा परेका 64 जना रहेका छन्। यसै शारीरिक दुर्व्यवहारमा परेका 30 जना, बलात्कारमा 15 जना, यौनजन्य दुर्व्यवहारमा 8 जना र स्रोत साधनबाट वञ्चित 3 जना रहेको ओसीएमसीका फोकल पर्सन निकिता दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रमको बजेट रकम घटेसँगै को कार्यक्रम नगर्दा सेवाग्राहकको संख्या समेत घटेको उल्लेख गरिएको छ। कोशी प्रदेशमा हिज साउन 4 गतेसम्म कुल 73.94% धान रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशको कृषि उद्योग तथा सहकारी मन्त्रालयको कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार 14 जिल्ला रहेको प्रदेशको उच्च पहाड़का 3 जिल्ला तापमेजोङ सुनखुवा सभा सिलुखुम्बु गरी 15,383 हेक्टर धान लगाउने मध्ये अहिलेसम्म 9,241 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशको मध्य पहाड़का 8 जिल्ला इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा गरी 67,717 हेक्टरमा धान लगाउने क्षेत्रफल मध्ये हालसम्म 48,766 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। यसै कोशी प्रदेशका तराईका जिल्ला झापा, मोरङ र सुनसरी गरी 1,92,250 हेक्टर धान लगाउने क्षेत्रफल मध्ये कुल 1,46,342 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशमा 8,26,646 हेक्टर जग्गा खेती योग्य रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत त्रिदेश श्रृंखलामा नेपाली टोली नेदरल्याण्डसँग पराजित भएको छ। उच्चेट स्पोर्टमा बिहिबारबाट सम्पन्न भएको खेलमा नेपाल लगातार दोस्रो रूपमा पराजित भएको छ। घरेलु टोली नेदरल्याण्डसले नेपाललाई 6 विकेटले पराजित गरेको छ। लगातार दोस्रो हारसँग नेपालको शीर्ष 4मा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपालले नामिबियासँग 8 विकेटको हार बेहोरेको थियो। नेपालले प्रस्तुत गरेको 158 रनको लक्ष्य नेदरल्याण्डले 44.1 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरेको थियो। नेदरल्याण्डका लागि कप्तान स्कट एडवर्ड्सले अवजीवित 61 रनको योगदान गरेका छन्। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की बिहान 10 बजे सुन हालचाल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: कार्यालयको जनहितमा जारी सन्देश, पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा, मनमा ताजगी तन्मयता।
4: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको फूलो खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: अत्यधिकका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुकुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
0: ल सुन बहिनी सुरु दुखुमा नगरपालिका ओडामिनो पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार
1: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
0: यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु धुपकुण्ड नगरपालिका पाँच कैलिरी सुनखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christmas, Christm

0: 品を厳選を参考にしてください。
1: युनिहिंसा बाटा बचने र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनुमासा झनझन गर्छ, तिमासले भैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843979852, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
11: होन्डा का विशेषता
12: जापानीज ऊर्जा प्रणाली उत्पादित
11: उत्कृष्ट माइलेज
12: राम्रो रिसेल मूल्य
11: टिकाऊ र भरपर्दो
12: अफ रोड का लागि पनि उपयुक्त
11: बीएस सिक्स तथा नयाँ नयाँ भर्सन बजार में लंच भइरहेको
12: सब उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
11: हाम्रा सेवाहरू
12: ओखलढुङ्गा र खोटाङको डिजिटल बजारबाटै फाइनेन्स को सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
11: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
12: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
11: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
12: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुइजाङ ओखलढुङ्गा
11: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300

0: हाम्रो भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त
1: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि। गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
3: हामीले त ध्यानै नदिएको
1: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन।

0: कपडा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
3: भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Studio time. Studio time.
2: It's 8 a.m.
0: टाइमचेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुम नगर पालिका 5 सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: वर्षाको रोपाई अन्तिम चरणमा पुगेको छ। विशेष गरी तराई मधेस क्षेत्रमा अहिले धमाधम रोपाईको काम भइरहेको छ। पछिल्ला वर्ष मुख्य बाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ। यसबाट हलगोरू मात्रै होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने धेरै जसो काम मेसिनका भरमा हुन थालेको छ। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। सँगसँगै यस्ता उपकरण प्रयोग गर्दा आइपर्ने समस्या र चुनौती पनि छन्। मेसिन बिग्रदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, अहिले रोपाई गर्दै गरेका किसानलाई थप सहजताको लागि के कस्ता यन्त्र उपकरणको प्रयोग हुन सक्ला?
7: नेपालमा हामी कृषि प्रधान देश, त्यसमा पनि हाम्रो धान मुख्य बाली, धान खेती गर्नको लागि हामी चाहिँ अलिकति गाह्रो झन्झट पनि छ यसमा, किनभने हामी वर्षायाममा अनि हिलोमा काम गर्नुपर्छ र किसानहरूले अहिले चाहिँ तराई भेटमा अझै चाहिँ रोपाई चलिरहेको छ भने पहाड़ी भेटमा लगभग किसानहरूले सघाउनु भयो। अब हामीले खेतीलाई चाहिँ सहज बनाउनलाई, लागत कम गर्नलाई, झन्झट मुक्त गर्नको लागि आधुनिक प्रविधिहरू अप्नाउनु आवश्यक छ र केही किसानहरूले चाहिँ यहाँ प्रविधि अवलम्बन गर्नुभएको पनि छ र चाहिँ प्रविधिले नै हाम्रो कृषि कर्मलाई अलिकति सहज बनाउँछ, जसलाई हामी कृषि यान्त्रिकरण भन्छौँ। यान्त्रिकरणका चाहिँ उपलब्ध प्रविधिहरू, किनभने हामीले विदेशमा भएको प्रविधिले भएन, आफ्नो गाउँठाउँमा उपलब्ध प्रविधिहरू प्रयोग गरेर चाहिँ किसानहरूले यो धान रोपाईलाई अझ सहज बनाउन सक्नुहुन्छ। अब अहिले तत्कालको लागि चाहिँ अब उहाँहरूले चाहिँ जस्तो जग्गा तयारीमा चाहिँ हामीले अहिले प्रयोग गरिरहेको तराईमा चाहिँ ठूलो ट्र्याक्टर हामी रोटावेटर प्रयोग गर्छौँ, त्यस्तै चाहिँ हामी लेभलिङ क्रप मेसिनहरू प्रयोग गर्छौँ। पहाड़मा हामी चाहिँ जहाँ बेसी एरिया छ त्यहाँ चाहिँ हामी पावर टिलर प्रयोग गर्छौँ र पावर टिलरमा चाहिँ लाग्ने केही अरू एट्याचमेन्ट गर्न सक्छौँ भने चाहिँ अझ पहाड़ी भेगमा चाहिँ हामी चाहिँ मिनी टिलरमा हामी चाहिँ प्याडी ओइल भन्छौँ, जो हिलाउने चाहिँ हाम्रो चाहिँ एउटा औजार छ, त्यसलाई प्रयोग गरेर हामीले गोरुले गर्ने कामभन्दा बढी प्रयोग काम गर्न सक्छौँ। किनभने हामीले गोरुले चाहिँ एक हल गोरुले एक एचपी अथवा एक घोडा बराबरको चाहिँ ऊर्जा दिन्छ भने हामीले चाहिँ 7 एचपीको ट्र्याक्टर अथवा 12 एचपीको ट्र्याक्टर अथवा 20 एचपीको ट्र्याक्टर अथवा 35 एचपीको अथवा 60 एचपीको ट्र्याक्टर गर्ने हामी 60 हल गोरु बराबर हामी खेतमा लगाएर काम गर्दैछौँ, त्यसले तपाईँको कार्य दक्षतामा चाहिँ पक्कै पनि सहयोग पुर्याउँछ।
6: अघि जुन यन्त्र उपकरणका चाहिँ कुरा जोड्नुभयो, नार्कले ती भौगोलिक क्षेत्र अनि बनावट सुहाउँदो गरी साना तथा चाहिँ ठूला नजोला पनि हुन सक्छन्, यस्ता कृषि औजार चाहिँ विकास अथवा सिफारिश गरेको छ?
7: पक्कै पनि हामीले चाहिँ जुन ट्र्याक्टरको चाहिँ नेपालमा भित्र आउँदाखेरि चाहिँ

अलिकति शंका थियो चाहिँ यस प्रविधिले गर्दाखेरि हाम्रो चाहिँ जुन बिउ उत्पादन गर्ने टार्गेट हुन्छ त्यो मिट्न होला, यसले उत्पादन घटाइहाल्छ कि अथवा चाहिँ यो वर्ष नोक्सान हुन्छ कि भन्ने चाहिँ डर थियो भने त्यस्तो किसान स्तरमा गर्दाखेरि किसानले चाहिँ मेसिन परीक्षण गर्दाखेरि उहाँहरूले हामीलाई क्षतिपूर्ति हुन्छ कि हुँदैन, होइन भने हामी परीक्षण गर्न मान्दैनौँ भन्ने अवस्था थियो भने अहिले हामी तिनै चाहिँ सरकारी फार्म तथा हाम्रो चाहिँ केही उद्योग जुन चाहिँ हाम्रो चाहिँ केही चाहिँ ठूला ठूला सहकारी अथवा कस्टमाइजिङ सेन्टरहरूले यस्ता मेसिनहरू प्रयोग गरिरहनु भएको छ। त्यस्तै हामीले चाहिँ विभिन्न तौर तरिकाका मेसिनहरू ल्यायौँ, जस्तो धान रोप्ने मेसिनमा कुरा गर्दाखेरि हामी चाहिँ चार पाङ्ग्रे चाहिँ जुन वाकिङ बिहाइन्ड टाइपको चाहिँ पछाडि पछाडि हिँड्ने मेसिन ल्यायौँ, त्यसपछि हामीले चाहिँ पारोको लागि दुई लाइनको मेसिन ल्यायौँ, त्यस्तै तराईको लागि तीन पाङ्ग्रे तर चढेर चलाउन मिल्ने मेसिन ल्यायौँ भने अलि ठूलो हाम्रो चाहिँ चाइनाको प्रोजेक्ट थियो मार्कसँग सम्बन्धित, त्यसले चाहिँ हामी चाहिँ चार पाङ्ग्रे मान्छे चढ्ने ठूलो साइजको चाहिँ मेसिन पनि हामी ल्याएर हामीसँगै छ अहिले पनि, मतलब हाम्रो मार्को केन्द्रमा छ। त्यस्तै त्यो प्रविधि ल्याइसकेपछि अरू चाहिँ हाम्रो चाहिँ राष्ट्रिय कृषि अनुकरण परियोजना र अरू कार्यक्रम मार्फत पनि अनुदानमा चाहिँ ठूला मेसिनहरू पनि तराई क्षेत्रमा प्रयोग भइरहेको अवस्था छ। र चाहिँ यसले के देखाउँछ भन्दाखेरि ठूला मेसिनहरूलाई एडप्ट गर्न हाम्रो अनुदानमा चाहिँ ती प्रविधिहरू सफल भएको देखिन्छ, तर किसान चाहिँ हाम्रा त्यति ठूला किसान हुनुहुँदैन, केही ठूला फार्महरू त सञ्चालन गर्न सक्नुहुन्छ, साना किसान मझौला किसानको लागि चाहिँ ती ठूला मेसिन अझै पनि महँगो छ नेपाली बजारको कुरा गर्दाखेरि, त्यसकारण चाहिँ वाकिङ बिहाइन्ड टाइपको चाहिँ उहाँहरूलाई उपयुक्त देखिन्छ। त्यस्तै हामीले चाहिँ यो पछिल्लो समयमा चाहिँ गत दुई वर्ष अघि यो वर्ष पनि हामी चाहिँ पाँच सालमा हामी परीक्षण गर्यौँ, त्यस्तै चाहिँ हामी गत साल चाहिँ कुमलतामा परीक्षण गरेका थियौँ। यो चाहिँ भियतनामिज मोडल भन्छ, जुनमा चाहिँ चार लाइन र छ लाइनको यो दुई अलिक सस्तो मोडलमा चाहिँ अलिक सानो इन्जिन र सस्तो मोडलको चाहिँ यो साल हामी परीक्षण गर्यौँ। त्यसले चाहिँ लागत चाहिँ कम छ तर त्यसलाई अपरेसन गर्ने अलिकति चाहिँ जुन हाइड्रोलिक सिस्टम थियो त्योभन्दा चाहिँ अलिकति झन्झुलो छ, तर यदि किसानको आफ्नो क्षमता चाहिँ यदि उहाँहरू चार लाखको मेसिन खर्च गर्न सक्नुहुन्न भने चाहिँ दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन् जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन। हामी चाहिँ एउटा परम्परागत तरिका जुन हामी खेती ल्याएर गर्छौँ त्यसमा चाहिँ हाम्रो दुईटा तरिका, एउटा परम्परागत तरिकाले चाहिँ ब्याड लगाउने त्यसपछि मान्छेले रोप्ने भयो भने त्यसै चाहिँ त्यही हिलियार रोप्नेमा चाहिँ हाम्रो चाहिँ एउटा मेसिनबाट रोप्ने चार चाहिँ हाम्रो चाहिँ ठूलो ट्र्याक्टर राइस ट्रान्सप्लान्टहरू रोप्ने, त्यस्तो वाकिङ बिहाइन्डको चाहिँ चार लाइनको मेसिनबाट रोप्ने अथवा चाहिँ दुई लाइनको मेसिनहरू रोप्ने, त्यस्तै अर्को चाहिँ अलिक सानो चाहिँ हाम्रो चाहिँ भियतनामिज मोडल त्यसबाट रोप्ने। त्यस बाहेक चाहिँ हामी अर्को एउटा ड्रम सिडर प्रविधि छ, ड्रम सिडर प्रविधिमा चाहिँ हामी चाहिँ नर्सरी ब्याड राख्ने जान्छ पुरु भएन किसानलाई, हामी चाहिँ टुसाको धान चाहिँ त्यो चाहिँ हाम्रो प्लास्टिकको चाहिँ ड्रम सिडर हुन्छ त्यो मेसिनमा राख्छौँ हामीले चाहिँ, त्यसपछि त्यो हिल्याएको खेतमा चाहिँ त्यो मेसिनलाई तान्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ लाइनमा चाहिँ धान रोपिन्छ। त्यो गर्दाखेरि चाहिँ बीचमा चाहिँ हाम्रो लाइन पनि मेन्टेन भयो, त्यसमा तपाईँले गोर्मेल गर्ने चाहिँ म्यानुअल अथवा चाहिँ पावर विडरहरू प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ हामीले चाहिँ त्यो नर्सरी राख्ने गोड्ने फेरि चाहिँ अथवा चाहिँ रोप्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यो प्रविधि एउटा रह्यो भने अर्को प्रविधि भनेको हाम्रो चाहिँ सुक्खामा धान छोड्ने, जसलाई चाहिँ हामी डिएसआर भन्छौँ अङ्ग्रेजी भाषामा चाहिँ, होइन सुक्खा छरुवा धान प्रविधि चाहिँ, यो प्रविधि पनि अहिले हामी चाहिँ व्यापक बढ्दो रूपमा छ किनभने यसको हामी चाहिँ मार्केट अनुसन्धान गरेर विभिन्न रिपोर्टहरू दियो र हामीले चाहिँ आफ्नै फार्महरूमा यसलाई प्रदर्शन गर्यौँ, किसानको लेभलमा प्रदर्शन गर्यौँ, अहिले हाम्रा मार्केट फार्महरूमा चाहिँ डिएसआर प्रविधि अवलम्बन गरेका यो चाहिँ प्रविधि अवलम्बन गर्दाखेरि चाहिँ अलिकति हामी चार व्यवस्थापन गर्नुपर्छ, जुन चाहिँ बाली विज्ञानका चाहिँ हाम्रा वैज्ञानिक साथीहरूले सिफारिस गरेका चाहिँ झार चाहिँ नियन्त्रण गर्ने चाहिँ विषादीहरू प्रयोग गर्नुपर्छ भने यसबाट चाहिँ हामी छिटो हामी चाहिँ जुन ब्याड राख्नु भने हामी धान सर्छौँ, हामी चाहिँ त्यतिखेर चाहिँ मनसुन सक्रिय भइसकेको अवस्था पनि हुँदैन भने र त्यो मेसिनबाट प्रयोग गर्छौँ। मेसिन पनि हामीलाई चाहिँ विभिन्न तरिकाको मेसिनहरू छन्, जस्तो चाहिँ तपाईँसँग ठूलो चार पाङ्ग्रे ट्र्याक्टर छ भने हामी चाहिँ सिडर मेसिन चाहिँ हामी प्रयोग गर्छौँ, ट्र्याक्टरबाट लाग्ने सिडर मेसिन, त्यसले चाहिँ मल त्यसपछि धान छरेर हाम्रो जमिन पनि तयारी गरेर एकैपटकमा सुक्खामा हामी चाहिँ धान छरेर रेडी गर्छौँ। यसको लागि हामी चाहिँ पछि चाहिँ झार व्यवस्थापन गर्नुपर्ने एउटा काम बाँकी छ भने, त्यस्तै हामीसँग पावर टिलर मेसिन छ भने तपाईँले ठुल्टा चाहिएर पावर टिलरमा लाग्ने चाहिँ सिड्रिल मेसिन हुन्छ, त्यो सिड्रिल मेसिन जुन चाहिँ बहु उपयोग पनि गर्न सक्नुहुन्छ, त्यो एउटै मेसिनले तपाईँ अरू बाली पिण्ड गर्न सक्नुहुन्छ, गहुँ पनि छर्न सक्नुहुन्छ, त्यही मेसिनले तपाईँ फेरि धान पिण्ड गर्न सक्नुहुन्छ। त्यो प्रविधिबाट चाहिँ तपाईँले धान छर्दाखेरि चाहिँ अलि मजाले किसानको लागि त्यो पनि उपयुक्त प्रविधि छ। त्यस्तै चाहिँ अरू चाहिँ मिनिटहरूबाट चल्ने सिड्युलहरू पनि छन्, तर ती सिड्युलहरू त्यति चाहिँ प्रभावकारी छैनन्, हाम्रो चाहिँ अनुसन्धानकै क्रममा छन्, त्यसलाई अलि सिफारिस गर्ने बेला भएको छैन। त्यसकारण चाहिँ यी आधुनिक प्रविधिहरू प्रयोग गरेर चाहिँ रोपाइ

0: गर्दाखेरि किसानलाई पक्कै पनि सहज हुन्छ होला।
1: यो भनेको यस वर्षका लागि मात्रै केन्द्रित भएन, आउँदा वर्षहरूका लागि पनि किसानहरूले अहिलेदेखि जान्ने, त्यसको चाहिँ अभ्यास गर्ने, पूर्व तयारी गर्ने अथवा मेसिन औजार उपकरण के होलान् भनेर जान्दाखेरि चाहिँ फरक पर्ने विषय रहेन।
0: पक्कै पनि तराईका किसानहरूले अझै पनि ड्रम सिलिन्डर प्रयोग गर्न तवालाई चाहिँ समस्या छैन, तर चाहिँ अरू चाहिँ हाम्रो चाहिँ सुक्खामा जुन छरुवा दान गर्ने चाहिँ समय ढल्किसकेको छ र चाहिँ अब यो आधुनिक प्रविधिका चाहिँ केही कुराहरू चाहिँ त्यस सिस्टम त्यो मेसिनसँग रिलेटेड केही कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ जुन परम्परागत तरिकासँग मिल्दैन। जस्तो चाहिँ धान रोप्ने मेसिनहरू प्रयोग गर्दाखेरि चाहिँ अब त्यो ब्याड राख्ने चाहिँ अलिकति फरक प्रविधि हुन्छ, त्यसलाई हामीले चाहिँ नेपाली माटो सुहाउँदो केही मोडिफाइड पनि गरेका छौँ अथवा चाहिँ होइनमा सजिलो गर्छु भन्ने चाहनुहुन्छ भने चाहिँ ट्रे मेथडबाट पनि हामी त्यो म्याट टाइपको नर्सरी तयार गर्नुपर्छ। र यो धान रोप्ने विषयमा चाहिँ अघि हजुरले भन्नुभयो, अब यो साल त किसानहरू त चाहिँ अलिकति मध्य अवस्थामै छौँ र आगामी दिनमा पनि किसानहरूले होइन मलाई यो साल झन्झट भयो भन्ने चाहिँ उहाँको चाहिँ आफ्नो लेखाजोखा छ भने आगामी सालमा चाहिँ आफ्नो चाहिँ धान रोपाईलाई सहज बनाउन लागत घटाउनलाई यो सालदेखि तपाईँले चाहिँ नयाँ प्रविधिको चाहिँ प्लान गरेर अर्को साल तपाईँले प्रयोग गर्नुभयो भने पक्कै पनि धान रोपाई अलिक सहज होला र चाहिँ अलिकति लागत कम होला। हाम्रो चाहिँ के छ भन्ने समस्या भनेको हाम्रो चाहिँ ज्यामी नपाउने अथवा चाहिँ म्यान पावरको कमी छ, त्यो म्यान पावरको कमीलाई परिपूर्ति गर्नको लागि हामीले चाहिँ मेसिन प्रयोग गर्नुको विकल्प छैन। विकसित देशमा पनि जहाँ कृषि गरिन्छ त्यहाँ चाहिँ थोरै किसानले ठूला ठूला फार्महरू मेसिन औजार प्रयोग गरेर उत्पादन गरिरहेका छन्। हामी कृषिबाट पलायन हुने होइन, भाग्ने होइन, यसलाई चाहिँ हामीले आधुनिकरण गरी हामी चाहिँ यसैमा चाहिँ हामी संघर्ष गरेर हाम्रो कृषिलाई समुन्नत बनाउनु।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। उहाँले भने जस्तै हह माले हह तारे भनेर विगतमा जुन खेतमा चाहिँ रोपाई हुन्थ्यो, यो सिजन रोपाईका काम गोरूबाट चल्थ्यो, हल गोरु नार्ने काम हुन्थ्यो हाम्रो भाषामा चाहिँ गाउँघरतिर भन्दा, अहिले चाहिँ त्यो अवस्था निकै फेरिएको पनि छ, प्रविधि आएका छन्, सहजता भएका छन्, शुरूआती चरणमा किसानलाई बुझाउन पनि गाह्रो थियो, अप्ठ्यारो थियो, हामीले त्यो चरणबाट चाहिँ काम गरेको हो भनेर तपाईँले भन्नुभयो। गोरुवा राँगाले चाहिँ खेत जोत्ने, खेतालाले रोप्ने जुन विगतको अभ्यास हो, अहिले त्यसमा चाहिँ कति फरक आएको पाइन्छ त?
0: पहिलो कुरो त किसान अहिले हाम्रो जुन चाहिँ अब हाम्रा चाहिँ नेपाली दाजुभाइहरू चाहिँ खेतीबाट अलिकति डेभिएट भएर चाहिँ अरू पेसातिर आकर्षित अथवा वैदेशिक रोजगारमा गइसकेपछि नेपाली कृषिले चाहिँ अलिकति आधुनिकरणमा बाध्यात्मक रूपमा पनि फड्को मार्नु पर्यो। होइन भने चाहिँ हामी अझै पनि हल गोरु र उसमा रहन्थ्यो होला, हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। तथापि हामी कृषि इन्जिनियरिङ अथवा कृषि मेकानाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ, जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो। त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाडतिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न हाम्रो चाहिँ कृषिका चाहिँ अब हाम्रा स्थानीय निकाय होला अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार विभिन्न रूपबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ, त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ। र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि औजार उपकरणभित्र ल्याउनु भएको छ। त्यसले गर्दाखेरि उहाँहरूले अनुभव चाहिँ किसानहरूको पनि अनुभव चाहिँ हामी चाहिँ पक्कै लिइरहेका छौँ होइन, किसानहरूले पनि अनुभव गरिरहनु भएको छ। पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ होइन, त्यो गोरुलाई पनि थकाइ लाग्थ्यो होइन, अथवा चाहिँ गोरु बिराउन सक्थ्यो। हाम्रो ट्र्याक्टरमा चाहिँ हुन त ट्र्याक्टरको आफ्नो नियमसम्मार छन्, तर हाम्रो मेसिनले चाहिँ प्रयोग गर्दाखेरि हाम्रो चाहिँ जग्गा चाहिँ तयारी छिटो भएको छ, राम्रोसँग भएको छ। त्यही हिँडाउने कामहरू चाहिँ कति अप्ठ्यारो हुन्थ्यो हामीले चाहिँ अहिले चाहिँ ट्र्याक्टरसँग चाहिँ हाम्रो प्याडिङ विलहरू चाहिँ प्रयोग गरेर साना साना ट्र्याक्टरको लागि चाहिँ त्यस्तो लेभलिङ मेसिनहरू प्रयोग गर्दाखेरि जग्गा लेभल हुने होइन छिटो हुने, यसले गर्दाखेरि चाहिँ हाम्रो जग्गा तयारीमा चाहिँ पहाडी क्षेत्रमा मुख्य गरिकन जग्गा तयारी, त्यसपछि चाहिँ हाम्रो चाहिँ गोडमेलमा चाहिँ जहाँ चाहिँ मेसिनबाट प्रयोग गरिरहेको छ त्यहाँ चाहिँ गोडमेल गर्ने औजारहरू छन्, जुन चाहिँ म्यानुअल अथवा चाहिँ मान्छेले चलाउने गोडमेल गर्ने औजार पनि छन् जो मार्केट विकास गरिरहेको छ, तर बजारमा पनि पाइन्छन्, चाइनाबाट बनेर आएका मेसिनहरू पनि पाइन्छन्। त्यस्तै चाहिँ पावर विलर जुन चाहिँ दुई स्ट्रोक इन्जिनबाट चल्ने पावर पेट्रोलबाट चल्ने चाहिँ पावर विलरहरू पनि प्रयोग गर्न सकिन्छ। त्यसलाई हामीले चाहिँ यहाँको मोटरहरू परीक्षण गरिरहेको छौँ। हामीले चाहिँ दुई लाइनको थियो, अहिले चाहिँ चार लाइनको मेसिन ल्याएर परीक्षण गर्दैछौँ। त्यसलाई नेपाली माटोसँग कति औजार पक्रेर के हुँदो रहेछ भन्दाखेरि चाइनाको त्यहाँको माटो स्वयं चाहिँ बन्दो रहेछ, त्यसले हाम्रो चाहिँ जस्तो चिन्ताइलो माटो हुँदा अथवा त्यसको मुभमेन्ट मोसन चाहिँ अथवा टर्क स्पिड भन्छौँ हाम्रो यी टर्ममा त्यो चाहिँ पुग्दो रहन्छ, कहिले कहीँ चाहिँ अपरेसन गर्न गाह्रो हुने, त्यसलाई हामी सुधार गर्नुपर्ने कुराहरू छन्। र चाहिँ हामी त्यसपछि चाहिँ हामी चाहिँ मेसिनसँग रोपिसकेपछि हामी चाहिँ जल व्यवस्थापन कुरा होला, त्यसमा हामी चाहिँ अल्टरनेटिभ चाहिँ हाम्रो चाहिँ ड्राइङ अथवा चाहिँ वेटिङ चाहिँ प्याटर्न हामी चाहिँ फलो गर्न सक्छौँ। र त्यसबाहेक चाहिँ हामी चाहिँ कटानी मुख्य समस्या हुन्छ। कटानीमा पनि किसानले अहिलेदेखि नै सोच्नु पर्यो होइन, हामीले चाहिँ कटानी कसरी गर्ने त त्यो बेलामा चाहिँ झ्यामी पाउला नपाउला पानी पर्ला होइन, त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो है अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठूलो वर्षा हुने र धानलाई चाहिँ अझ चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसमले हाम्रो चाहिँ साथ नदिनु हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सक्यौँ, हामीले मेसिन लगाएर प्रयोग काट्न सक्यौँ र त्यसलाई चाहिँ थ्रेसर मेसिन लगाएर थन्काउन सक्यौँ भने त हाम्रो बाली सुरक्षित भयो। हामीले चाहिँ वर्षाभरि त्यो दुःख गरेर चाहिँ हामीले चाहिँ उब्जाएको बाली चाहिँ हामी भित्राउन पायौँ भने किसान ढुक्कै हुन्छ। त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्भेस्टरहरूको चाहिँ प्रयोग बढ़िरहेको छ। कम्बाइन हार्भेस्टर भए पनि अहिले चाहिँ पहिले पहिले कस्तो आयो भन्दा ठूलो ट्र्याक्टरमा जुन इन्डियामा पाउनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए तिनको मोडल चाहिँ ठूलो ट्र्याक्टर जस्तो ठूलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्न अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ हाम्रो सेम टाइप अथवा क्रलर टाइप भन्छौँ त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जस्तो हिलो खेतमा गइदिने त्यस्तो किसिमको मोडलहरू पनि छन्। त्यस्तै ठूलो ट्र्याक्टरबाट चल्ने मोडल अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्बाइन हार्भेस्टर आएको अवस्था छ। विभिन्न कम्पनीहरूले चाहिँ आफ्नो किसिमले चाहिँ आफ्नो प्रवर्धन गरिरहनु भएको छ, प्रयोग गरिरहनु भएको छ भने अब साना किसान अथवा चाहिँ एउटा टोलको लागि चाहिँ सानो दुई लाख भित्रै पर्ने चाहिँ मेसिन जसलाई हामी रिपेयर मेसिन भन्छौँ त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो टोल चाहिँ त्यसलाई हामी रिपेयर मेसिन भन्छौँ सानो मिनिटिलो जस्तो इन्जिन हुन्छ त्यसको लगानी चाहिँ एकै वर्ष अथवा दुई वर्षमा लगानी उठ्छ। त्यसकारण चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मेस मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिम भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ त्यो चाहिँ लिम मिलाएर चाहिँ उसले चाहिँ काटिदिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ। अझ कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ। अब यो चाहिँ त्यो रिपेयर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ। त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ अब पहिले पनि त ढुङ्गा राख्ने अथवा खनो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने मान्छेलाई चाहिँ झन्झट पनि हुने महिलाहरूले त गर्न अलिक गाह्रो हुने पुरुष मान्छे खोज्नुपर्ने पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन्। हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ। साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्छ तपाईँले चाहिँ पेडल अपरेटर हुन्छ खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा ती मेसिनहरू लगेर चलाउन सक्नुहुन्छ। होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ त्यसैलाई मोटराइज गर्न सकिन्छ। एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर बन्छ त्यो पाइन्छ। त्यस्तै मल्टिक्रप थ्रेसर भन्ने पनि पाइन्छ त्यो अलिकति लगानी अलिक बढी पर्ला त्यसलाई तपाईँले अनु बाली पनि गर्नुहुन्छ भने त्यसको बहुद्देश्य प्रयोग छ होइन। त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ त्यसमा चाहिँ अरू धान गहुँ अरू जलहरू पनि चुक्न सक्नुहुन्छ। त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ। थ्रेसरमा सानो किसानको लागि मैले पेडल अपरेटर भने त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ भने इलेक्ट्रिकल अपरेटर थ्रेसर प्रयोग गर्नुहुन्छ। त्यस्तै चाहिँ बहु चाहिँ जुन मल्टिक्रप थ्रेसर भन्छौँ त्यो जुन नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ। कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ भने त्यो मोटरले चाहिँ रिप्लेस गर्नुहोस् त्यो मोडलको पाइन्छ। ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तो हामी त्यसले सफा गरिदिन्छ तपाईँको धानलाई एकैचोटि तपाईँलाई धेरै कामहरू बिचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ। यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ।
1: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। तपाईँले खास गरी रिपर त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहु उपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो। खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन, भले अन्तिम अन्तिम चरणमा छ। राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढ़ी चर्चा गर्ने गरिन्छ। यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ।
0: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन् होइन। एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो। हामी ठूलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठूलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो, त्यो नेपाली किसानलाई गाह्रो भयो। अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बिहान, त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ, एकदम राम्रो छ। तर त्यो मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ, किनभने त्यसमा चाहिँ हामी एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ। त्यसकारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो। र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने एउटा आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्धी एउटा कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो, तर चाहिँ मेसिन पुग्दैन, त्यो प्रविधि पुगेको हुँदैन, त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन, त्यसमा सम्पूर्ण रूपमा जानकार हुँदैन होइन। यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो, त्यो मेसिनले चाहिँ कसरी अपडेट गर्छ, केही त्यसमा पार्ट्सहरूको कुराहरू होला होइन, त्यसपछि त्यो मेसिन चाहिँ ठाउँ कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ। हामीले के सोचिरहेका छौँ भने त्यस्ता ठूला ठूला मेसिनहरू चाहिँ जस्ता चाहिँ 4 पाउन्डको ठूलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाउन्डको चाहिँ वाकिङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सबैसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छौँ अङ्ग्रेजीमा, त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ, नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँग मेसिन हुन्छ, उसैसँग अपरेटिभ हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन। मेरो खेत यति छ, मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो। कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन, त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसारले प्लान गर्न पायो। यो नर्सरी राख्न सम्भव हुन्छ। अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्न फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो क्या, त्यो प्रविधिले त्यो मेसिन ल्याएर दियो तर प्रविधि दिएर हुन्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ। किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पापुर्जाहरूको भोलि चाहिँ सहज आपत्ति हामी गरिएन। हाम्रो चाहिँ सबै किसिमको नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ, त्यो चाहिँ सबैको चाहिँ सहयोग हुनुपर्छ। जस्तो सप्लायरले पनि मेसिन ल्याएन, त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन, त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ। सबै कुरा जिम्मेवारी एउटा किसानले लिनु थाल्यो भने किसान अलमा लिन्छ, त्यसकारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँध्नु पर्यो। सप्लायरले दिनुपर्ने सुविधा, उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पर्यो, त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पर्यो, त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने, ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधारमा आवश्यक छ। होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ 10 हेक्टर जमिनमा 2 जना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको 2 जनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ सिस्टमले काम गरेर नि त, हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ। उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेला मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ। हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आउट गर्नुहुन्छ भने उहाँ त्यहाँ अलमलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि अलमलिनुहुन्छ। उहाँलाई सपोर्टिङ छैन, त्यस कारण यो सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला
1: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ। तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो। किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
0: होइन, अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ र व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँहरूलाई सजेस्ट गर्छौँ। त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ, मेसिनले चाहिँ त्यो चाहिँ जान उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो भूगोल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त। त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता, आफ्नो चाहिँ जमिनको अवस्था, आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानीको ठाउँमा तपाईँलाई गाह्रो पर्छ, ऋण लिएर गर्नुहुन्छ तपाईँ ऋण तिर्न सक्नुहुन्न। त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस्, होइन कृषि औजार उपकरण प्रयोग गर्नु तर चाहिँ भाडामा प्रयोग गर्नु पर्यो। अघिमा सानो जग्गा छ र आफ्नो अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हो भने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो। र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ, होइन तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, नयाँ एचपीको चलाउन सक्नुहुन्न, तपाईँले 7 एचपीको 5.5 एचपीको चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ। त्यसकारण चाहिँ आफूलाई मिलाउनु पर्यो र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले जाने कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घण्टा कति खर्च हुन्छ, ट्र्याक्टर प्रति घण्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 लिटर अथवा 700 ml खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ। त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनु भन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एटाचमेन्ट औजार उपकरणले रोप्ने छर्ने गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ, यसमा कुनै शङ्का गर्नुपर्ने आवश्यकता छैन। तर यसलाई चाहिँ सोझोचो तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणमा थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ, होइन त्यसकारण ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गभर्मेन्ट किसानले भन्दाखेरि चाहिँ सङ्ग्रहमा मिलेर गर्नुभयो भने कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ उपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत चाहिँ एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ। तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामेल भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन, त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यन्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यन्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो खेतीमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो खेतीमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।

0: सुनिए ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसान माज प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
3: अब यो यसमा अलिकति विवादको विषय रहनुहुन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए सबै किसानलाई पुगेन भन्ने कुरा, अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो। फन्डामेन्टल त के देखेको छु भन्दाखेरि हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार सुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ सहयोग दिएको नि त। अब त्यसपछि भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50 लिएर 85% अनुदानका कार्यक्रमहरू दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पहुँच हामी सबै किसानलाई पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई मिलाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गर्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो छ, उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्का पार्नु हुँदैन। हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई चाहिँ हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा एउटा जिल्लामा सुरन जिल्लामा त लगभग 3-4 पासमा भेटिन्छन् भनेपछि मेसिनरीका त्यहाँ पुगेको छ। अब किसानको चाहिँ अब आर्थिक अवस्था हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउन राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रमहरू आयो भने पैसा आफ्नो पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सहयोग हामी चाहिँ पहाड़को लागि चल्ने चाहिँ सानो औजार उपकरण, तराईको लागि तराईमा चल्ने ठूला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेश जस्तो चाहिँ ठूला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाहरूलाई चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 भन्दा ठूला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठूल्ठूला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फार्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ, यो कति समस्या कति चुनौतीको पाटो हो त?
3: एकदमै यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्याहरू रहन्छ। म आफै पनि अस्ति 5 सालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ, तर चाहिँ मेरो खेतमा गर्दा गर्दै मेरो चाहिँ नट एउटा खुस्कियो, पानी हिलोमा हरायो। मलाई त्यतिखेर तत्कालीन समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ छ, हामीसँग 12 नट चाहिँ थियो, अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसँग सोच्नु हुँदैन, काम गर्दा गर्दै एउटा नट फुस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्यालाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालीन बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो, जुन चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्सहरू गर्न चाहिँ उहाँले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेत नै गएपछि हामी तत्काल केही सामग्रीमा चाहिँ हामीले मर्म सम्भारहरू गर्न सक्ने सिप हासिल गर्नुपऱ्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायत हुन्छ। होइन भने त्यो मेसिन बोकेर चाहिँ सबै मुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो, त्यता काम पनि हाम्रो डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्भारको पनि हामीले चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहन्छु चाहिँ यो अनुदानको कार्यक्रम चल्नु गर्दाखेरि हाफ डे वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ सञ्चालन तालिम सञ्चालन दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कारण हुन नसक्ने, किसानको समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्रविधिहरूको विषयमा गर्दाखेरि हामीले बेला बेलामा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायले पनि हामीलाई अनुरोध गर्नुहुन्छ। हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा लानुपर्छ। मेसिन औजार उपकरण सँगसँगै त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो बिजोग देखिन्छ भने ट्र्याक्टर लिन आउने अरूमा लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। त्यो प्रविधि त्यो मेसिनलाई जुन उहाँको लगानी भएको छ राज्यको लगानी भएको छ त्यो सही सदुपयोग होला नहोला त्यसले भोलि सम्भावित दुर्घटना के हुन सक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन बिगार्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँग आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित निर्भर सम्भारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यस भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभल भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आगमन गरेर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन उपकरण चलन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
2: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशिक्षित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिक्नुलाई तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
3: पक्कै पनि अब राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र खमलटा र त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट बिरगन्ज र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाइनमा मणिपुरमा हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू भिजिटहरू उहाँलाई स्टेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ मार्गका चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिम सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाड़को लागि छुट्टै र तराईको लागि छुट्टै हामीले चाहिँ तालिम गऱ्यौँ र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रत्येक पहुँच भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कुनै बेला चाहिँ कमलडारमा राखेर कुनै बेला तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौँ। ती तालिम चाहिँ हामीले चाहिँ अलिक विशेष स्वीकृत तालिम दियौँ किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भन्ने, किनभने सबै किसान भाइसँग पहुँच पाउन सक्नुहुन्न, त्यस तालिम दियो। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फललाई भएको छ। उहाँले चाहिँ त्यो मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाका तालिम पनि उहाँले चाहिँ अलिक वर्ष हामी सहकार्य गरेर उहाँलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गर्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दा पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसरी देखाउन सक्दैन, ट्र्याक्टरका भित्रको पार्ट पूजाहरू देखाउन सक्दैन, सर्भिसिङ के बताउने मान्छे हुँदैन, ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्य प्रणालीहरू विभिन्न नयाँ चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो यन्त्र पर्यावरणसँग मात्रै नजोडेर हामी चाहिँ सिँचाइका प्रविधि होला, पोस्ट हार्भेस्टका प्रविधि होला, होइन विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिको बारेमा नै उहाँहरूलाई जानकारी गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो वस्तु साल पनि हामी गर्छौँ। यस्ता मनोसम्मा तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने त्यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिन व्यवसाय सङ्घ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसरी अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसमा चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मनोसम्मा व्यवसाय सञ्चालन गर्नुभएको छ, कतिले चाहिँ कस्टमाइजिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टमाइजिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार पत्र भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि भाडा लिने चलन चल्छ होइन, जस्तो डोजरहरू चाहिँ स्काउटरहरू मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चाहिँ लिएर आउँछन्, त्यसले गर्दा सुविधा पाइरहन्छ हाम्रो विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलो बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
2: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्ला
3: होइन। मेसिनको लागि चाहिँ अब ठुलो मेसिन इन्टरनल पावर अलिकति चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था भने त हामी वर्कसपमा लानुपर्छ, हामी चाहिँ लेफ्ट मेसिनबाट बनाउनु पर्ने अवस्था हुन सक्छ होइन। र साना तिनीहरूको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन, अपरेटर भनेको मेसिन चलाउने मान्छे भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसको मेसिनसँग रिलेटेड चाहिँ बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ, त्यसकारण चाहिँ हामी जस्तो तालिम आयोजनामा गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी एकछिन सम्बन्धी जानकारी दिनु, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परिरहेको हुन्छ कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिसकेको अवस्था छ। त्यसकारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँध्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिन हुनसक्छ अथवा चाहिँ 7 दिन हुनसक्छ अथवा 3 दिन हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ, स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यो अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ। र चाहिँ सम्मारमा चाहिँ मेन त्यो हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ त्यो ज्ञान पनि छैन, एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्नु पनि भन्ने छैन होइन, त्यसमा के लेखिया हुन्छ। त्यसकारण चाहिँ नियत मर्मसम्मार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन, इयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पनि गर्न सक्थ्यौँ नि त, हामी चाहिँ तेल नसके थपिथपी चलाएको हामीसँग चाहिँ इयर लकको समस्या हुँदैन थियो होइन। त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ त्यो चाहिँ हिट हुन सक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ काँटा चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो होइन, त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने सुरुमा कति घन्टा चलाउने सुरु मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने प्लस यो नेगेटिभमा चाहिँ मोबिल फेर्ने होइन, तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चितता गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरको हाम्रा ट्याङ्कीहरू छन् होइन, त्यसकारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। अब चाहिँ कहिले मोबिल पाइँदैन जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यसकारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहिले लिकेज हुन्छ होइन, मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ रालसिलहरू गएर चाहिँ लिकेज गएर चाहिँ तपाईँको इन्जिनले थालिरहेको हुनसक्छ, त्यसले गएर चाहिँ सानो सानो कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ जटिल हुन्छ, ठूलो चाहिँ मर्म सम्मार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ दुई चार सयले चाहिँ हुने काम चाहिँ मर्मस्थानमा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ आठ दस हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न हुन सक्छ। त्यस कारण मर्मस्थानमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, दक्ष अपरेटर तयार गरौँ, अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौँ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ़दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोड़िरहेका छौं। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो, महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मत सम्मार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनु पर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
3: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन लाउनुभयो कि अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा दुई तिनवटा ट्र्याक्टरहरू जुन उहाँलाई आवश्यकता थिएन त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढंगले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा त्यो बिग्रिन सक्छ। त्यस कारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई विशेष किसिमले सोच्नु पर्ला। होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्हार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो, त्यसै थर्का राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन अनुदानमा लगाएको सामान त रिसेल गरेर नमिल्ला, तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के रहेछ मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने अब पालिका जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अहिले एउटा समस्या पनि सुन्छ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामी त क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो, त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनु पर्यो चाहिँ होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनलाई हामी अलिकति चाहिँ निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यहाँदेखि उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँले चाहिँ यस्ता चाहिँ मेसिनहरूलाई मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरलाई ल्याएर चाहिँ आफूसँग थन्किएका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्म सम्हारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर यतिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्। त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्किक हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ मार्क्सवाद चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधि चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यस्ता समस्यालाई चाहिँ हामीले मार्फतले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँका रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आएका देखेका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छन्।
2: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
3: कति औजार उपकरणहरू बहु उपयोग गर्न सक्छ जस्तो ट्र्याक्टर भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बाली लगाउँदा हुन्छ ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुन सक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएको छ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने अलिक ठुलो दाना हुने अलिक ठुलो दाना हुने हामी बहुउपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै चाहिँ त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यस कारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तै सिड ड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड ड्रिल मेसिनले चाहिँ धान पनि सर्छ, त्यसले चाहिँ हामी केही केही परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुन सक्छ होइन। त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यस कारण किसानले चाहिँ मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन। म चाहिँ सधैँ चाहिँ भाँडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाँडाको व्यवसाय चाहिँ प्रबन्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तै हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी भन्छ, ऊर्जाको स्रोत हो। त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनिटिलरलाई कार चुरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसको इन्जिन छ, त्यसलाई पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यस्तै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ। यी काममा पनि त हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नु पर्यो। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ। तपाईँ यति धेरैले सबैले ट्र्याक्टर किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नु भएको, कसैले चाहिँ त्यसमा जुन औजार उपकरण एट्याचमेन्ट किन्नु भएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा तिर त्यो तेलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँको ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि पनि काम पुग्दैन। उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यस कारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो। त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
2: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने, जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
3: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुन्नु होला, तर हाम्रो कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन। त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ गरेर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन। त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा चाहिँ प्रसार अथवा चाहिँ हुनुपर्थ्यो, त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यस कारण चाहिँ हामीले चाहिँ यसलाई पहिले चाहिँ प्री प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भूमिका व्यवस्थामा सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लग्यो भने चाहिँ अलिक सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपाललाई नष्ट अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पनि छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ धान रोप्ने मेसिनहरू जुन चाहिँ सफल थिएनन्, हामीले कहिले पनि सिफारिस गरेनौँ, ती निर्मातासँग पनि हामीसँग चाहिँ सफल हुन्थ्यो, हामीले तपाईँको मेसिनमा यो सुधार नगरेसम्म चाहिँ यो मेसिन लान मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने, अब हामी चाहिँ सम्पूर्ण निकायसँग हामी त चाहिँ प्राविधिक सहयोग गर्नु मार्गले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकास गर्दा प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामी उनीहरूलाई दिन्छौँ, र आवश्यक परेको खण्डमा हामीले चाहिँ किसानको लेभलमा अथवा उहाँहरूको तालिम हालमै पुगेर पनि हामी तालिम सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुऱ्याइरहेका छौँ। आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाल कृषि अनुसन्धान परिषद चाहिँ अरू केन्द्र सरकारवाला निकायसँग सहकार्य गर्न सदैव तत्पर छ र गर्छ, र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चाहिँ चर्चाको विषय छ हाम्रो, किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ, किनभने चाहिँ अर्थ मन्त्रालयको हाम्रो चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तल ब्याक आउनु हुँदैन, किनभने नाथ भनेको चाहिँ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाइहरू छन्। प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाइहरू भएको अवस्था छ, यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ यसलाई समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तीनवटै चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई स्वर्ण प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामी मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ।
2: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौं। किसानका लागि चाहिने यन्त्र उपकरण त्यसलाई चलाउने ज्ञान सिपका कुराहरू जोडिरहन्छन्। खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु, उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होलान्, यसको चाहिँ प्राविधिक ज्ञान के हो, यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु, यो कसरी बहुउपयोगी हुन सक्छ, भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने, मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन, मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छन् नि, यो ज्ञान लिन चाहिँ नार्कको यही केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन बुझ्न जान्न सोध्न सक्नुहुन्छ त अन्तिममा?
3: अहिले अब डिजिटल युगको पनि समय छ, त्यसकारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ। उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना त्यसले गर्दाखेरि मिस इन्फर्मेसन पनि पाइरहनु भएको छ। उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायीले आफ्नो प्रविधि प्रवर्धन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ। त्यसकारण चाहिँ सही सूचना पाउनु पर्यो। अब नार्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ जुन 11:35 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमल्टारमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54-21-307 तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही काठमाडौँ आउँदाखेरि चाहिँ हाम्रो खुमल्टारमा चाहिँ भिडिरहनु भएको हुन्छ भने कति आउने विचार हुनुहुन्छ भने खुमल्टार स्थित हाम्रो कार्यालयमा आएर चाहिँ यहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिले छलफल गर्नुभयो भने तपाईँको बिजनेस पछि सक्सेस हुन सक्छ। त्यसरी पनि लिन सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्राविधिक कार्यालयहरू हाम्रा चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ जानकारी लिन सक्नुहुन्छ फोन गरेर। त्यो हाम्रा चाहिँ तराईका अफिसहरूमा हाम्रा तराईमा चल्ने औजार बक्रहरू प्रशस्त छन्, त्यहाँ घुमेर चाहिँ हेरेर मेसिन चलेको हेर्न पनि सक्नुहुन्छ। त्यस्तै तपाईँ त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसायी साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन्, त्यहाँ पसलमा विभिन्न किसिमको औजारहरू पाउँछन्। तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस्, नयाँ मेसिन त एकदमै किन्न हाल्नुहोस्, त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारेमा बुझ्नुहोस्। त्यस्तै चाहिँ केही मङ्सिर महिनामा चाहिँ सायद कृषि चाहिँ अन्तिम मेला हुन्छ होला, यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन्, त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ यो कृषि यन्त्र औजार उपकरणको बारेमा जानकारी लिन सक्नुहुन्छ। त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नेले चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ। अध्ययनशील हुनुहोस्, त्यसपछि चाहिँ र मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यो औजार उपकरण सबै कुरा राखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4-6 फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: Canada, Middle Quebec, back in Garduda, Sanjit.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: कैंसर तथा अन्य क्यान्सरहरुको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरुका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 0 5 4 94 3 33 4 95 5 55
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुविसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: सुनाइ 42 8 8 8 अनि नम्बर 42 8 8 8

0: से भरपूरा स्पष्ट विचार उजालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

आजको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी एप तथा वेबसाइट बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर। जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्मेवारीमाथि भारतको जित। नेपाल खबरमा अब पूरा खबर। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सहयोग कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवार दिएको थियो। त्यही अनुसार अभियानलाई विश्व कप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणको भनाइ छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो सहित प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्ता वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एकपल्ट गरेर खोज्न सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा IFSCBसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टुल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। भएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़ेको छ। यसले केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अहिले उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानून व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजे भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।

श्रेया घोषालसँग घोषणा गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाट पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एकथाम सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणले थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 सातवटा मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीहरूलाई झण्डै 1 अर्ब 18 अर्ब

आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार गोठन पनि नेपालमा ल्याउन पाइने जनाएको छ।

निकाले को सूचना में छ। यसैबीच नेपाल राष्ट्र मण्डल संघार 16 नोवेम्बर 9 तारीख देखि निष्कासन भई चलन चल्ती में रहकर भारतीय 200 रूपया भारतीय 500 का नोट नेपाली व भारतीय नागरिक प्रति व्यक्ति भारतीय रूपया 25,000 रूपया को सीमासम प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटाई गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति श्रीमती दुर्गा पक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारङ्गा सुवेदी र निपुणराज निरौलाको इजलासले गएको विषय 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपियन संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार समुदायहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा गर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हालेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित विश्व ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी

22 रन जोड़े। रायन बर्न ने 26 रन बनाए। भारत का मयंक यादव और प्रिंस यादव ने समान 2 विकेट लिए। दुई टोली बीच को दोस्रो खेल भोलि हुने छ। चार भन्दा भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपल्ट। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झन्डै 60 देशमा थिए अमेरिकी नयाँ भन्सार कर जबरजस्ती।

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: आफू एकमात्र द्वितीय सेवा जिस्क हो
1: त्यही छ खुसीको कनेक्सन समृद्धिको सिर
2: मेरी चोरको काख
1: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: घरबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954 81 वेबसाइट झुले.com.np

0: गुड मर्निङ, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लक्ष्मीको बसाई लिएर राजेशले आज पनि उपस्थित भइ नै सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुसन 101.2 मेगाहर्जमा कार्यक्रम लक्ष्मीलाई सुन्दैनुहोस् यो समयमा र पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुसन 101.2 मेगाहर्जमा कार्यक्रम लक्ष्मीलाई सुनिराख्नु भएको छ। र प्राविधिक मित्रबाट मलाई सिर्गी लमुसेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई। र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97 64 49 57 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको विकास पनि गर्न सक्नुहुनेछ। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौं। कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र कार्यक्रममा सहभागिता जनाउनु भयो भने है तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ है। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते हजुर। नमस्ते, नमस्कार। कहाँ माटीको बोल्दै हुनुहुन्छ? सबिन तामाङ खोटाङको बडा पोखरीबाट बोल्दै हुनुहुन्छ। ओके सबिनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा कहिले गरिएको हो? नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा कहिले गरिएको हो? 2000 कति भन्नुहुन्छ सबिनजी? 2050 भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। सबिनजी, यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2063 साल जेठ 4 गते रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, 3 पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन्? सत्यमोहन जोशी भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। बधाई छ सबिनजी, तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, युट्युबको स्थापना कहिले भएको हो? युट्युबको स्थापना कहिले भएको हो? 2016 भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। ओके, साथ हुनुहुन्थ्यो खोटाङको बडा पोखरीबाट सबिन तामाङ। सबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्ष्मीलाई लिएर उपस्थित हुने गर्दछौ। र आज पनि हामी त्यही समयलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। आउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। हेलो, नमस्ते, नमस्कार। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङबाट सन्देश राई बोल्दै हुनुहुन्छ। ओके, सन्देशी खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? खोटियाङ गाउँपालिकाबाट। ओके, सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहे, युट्युबको स्थापना कहिले भएको हो? पाँच भनिन्छ। यसको उत्तर रहेको छ सन् 2005 फेब्रुअरी 14 रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे सन्देशीको लागि, नेपालको दार्जिलिङ भनेर कुन जिल्लालाई चिनिन्छ? कास्की भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। सन्देशी यसको उसै उत्तर रहेको छ जुम्ला रहेको सही साथी हुनुहुन्थ्यो खुटाङबाट सन्देश राई सन्देशजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ लक्ष्मी मुरिङ सिंह उदयपुरबाट हो कि लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त तपाईको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपाल सरकार मन्त्री परिषदको विक्रम सम्म 2083 असार 24 को निर्णय अनुसार नेपालको 30 मुख्य सचिव पदमा कसलाई नियुक्त गरियो गोविन्द बहादुर भन्नुहुन्छ नेपाल सरकार मन्त्री परिषदको विक्रम सम्म 2083 असार 24 को निर्णय अनुसार नेपालको 30 मुख्य सचिव पदमा कसलाई नियुक्त गरिएको हो गोविन्द बहादुर कार्की भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी लग गर्दैछौ लक्ष्मीजी गोविन्द बहादुर नभएर गोविन्द कुमार कार्की रहेको सही ओके हाम्रो प्रश्न पत्रमा चाहिँ हाम्रो गोविन्द कुमार रहेको छ ल ठिक छ त म तपाईँलाई म दोस्रो प्रश्न राख्न चाहे है ओके दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि यस्तो रहेको छ सन् 2026 अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित 23 फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुन्ने राष्ट्र कुन हो सन् 2026 अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित 23 फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुन्ने राष्ट्र कुन हो स्पेन भन्नुहोस् ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ ओके बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् सुशीला कार्की भन्नुहोस् ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ ओके बधाई छ लक्ष्मी मिरिङ सिंह हुनुहुन्थ्यो उदयपुरबाट साथीले लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने सम्पर्क 64 49 54 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ लक्ष्मी मिरिङ सिंह अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुहोला भन्न चाहे र तपाईँको लकी नम्बर चाहिँ हामी कार्यक्रमको अन्तिममा भन्ने नै छौं र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो नभएर पहिलो अनि छोटो विश्राम जाने बेला भइसक्यो पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
1: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहन तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुनु बहिनी सुरु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्डा नगरपालिका 5 पल्लिरी सुनु खुम्बु
2: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विगत 34 वर्ष देखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मङ्सिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ।
2: चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुम सेलुखुम्बु। उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: connects to your heart. Solo FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Solo Dut Kundu Nagar Palika Park Solari Solo Khubo. Lucky. कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 102.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 9764570 लाइन उहुरीजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्दिनु? उदयपुरबाट पसाङ तामाङ। पसाङ जी, यो समयमा के गरिदिनु छ? बसिराख्नु भएको छ। ल ठिक छ त, पसाङ जीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नलाई त। प्रसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सयौं थुङ्गा फुल्का हामी नामक नयाँ राष्ट्रिय गानका रचनाकार व्याकुल माइला प्रदीप कुमार राई हुन् भने संगीतकार को हुन्? अम्बर गुरुङ भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, आफ्नो नाम आफै बिर्सने वैज्ञानिकको हुन्? थोमस एल्बा एडिसन भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी लग गर्दैछौ। बधाई छ प्रसाङजी, तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ। रेडियो अन्तिम समयसम्म सुनेर साथ दिनु होला है त। ओके, प्रसाङजीको लागि तेस्रो प्रश्न रहेको छ, बाइबललाई कति भागमा विभाजन गरिएको छ? बाइबललाई कति भागमा विभाजन गरिएको छ? दुई भागमा भन्नु छ। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। फेरि पनि बधाई छ प्रसाङजी हुनुहुन्थ्यो, अहिले नभने छिटो साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रसाङजी। प्रसाङजीले तिनवटै प्रश्नको सही उत्तर दिएर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764570 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ। र विशेष हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्खीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। हेलो नमस्ते, नमस्कार। ओहो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, कृपया मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहे। र आउन चाहनुहुन्छ भने 9764570 लाइनमा आउन सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? कोटारी सिरिसेबाट प्रेम प्रसाद भण्डारी बोल्दैछ। ओके, प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। काते खेल कुन देशबाट खेल्न सुरु गरेको हो? चीन भन्नुहोस्। ओके, तपाईँ क्यान्सल हामी ल गर्दैछौ। प्रेमजी, यसको सही उत्तर रहेको छ जापान रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईको लागि घडीको सबै अंक जोड्दा जम्मा कति हुन्छ ओके तपाईको आन्सर हामी ल गर्दैछौं बधाई छ प्रेमजी तपाईले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईको लागि नेपालमा दास प्रथा र सती प्रथाको अन्त गर्ने राणा प्रधानमन्त्री को हुन् चन्द्र शमशेर भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ प्रेम प्रसाद भण्डारी कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला है त ओके अहिले भने हामी छुट्टी साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेम प्रसाद भण्डारी प्रेम प्रसाद भण्डारी पनि छुट्टी सक्नु भएको छ उहाँले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुट्टी सक्नु भएको छ हुन चाहनुहुन्छ भने 9764570 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाएर तपाईँले प्रयास मात्र गर्नुभयो भने कुनै बेला लकी नम्बर प्राप्त पनि गर्न सक्नुहुनेछ है लकी नम्बर प्राप्त गर्नुभयो भने तपाईँ महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना धेरै मात्रामा हुन्छ र त्यसैले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र आउन चाहनुहुन्छ यदि तपाईँहरूले सोलोफेमलाई सुन्दै हुनुहुन्छ भने चाहिँ 9764570 को लाइनमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है त तपाईँको लागि त्यो समय एकदम खुल्ला रहेको छ र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौ तपाईँहरूले 9764570 लाइनमा फोन ट्राई गर्दै गर्नुहोला अहिलेलाई पनि छोटो विश्राम
2: सी कार्यालय को जनहित में जारी संदेश
3: पोषण युक्त खाने कुरा जीवन का रंग
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना
4: कोट देखिए
5: यदि तपाईको दशामा जन्मसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्री बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
5: अङ्कमा 9852555768।
7: हेलो
8: बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा त जानु
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्रै होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन हो।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
10: जहाँबाट चर्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, त्यहीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
11: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुनु एफएम 101.2 मेगाहर्ट्ज।
12: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बो।
13: लक्की
14: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पारे गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौ। सम्झनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिएन 101.2 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुन्दैनुहोस् र कार्यक्रममा सहभागिता गराउन चाहनुहुन्छ भने 97.49 70 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र विशेष तपाईले हामीलाई फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत पनि तपाईले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ 110.2 MHz सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत चाहिँ www.solefm.com सर्च गरेर तपाईले एकसाथ सुन्न सक्नुहुनेछ हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईले सोलेफिमलाई सर्च गर्नुभयो भने पक्कै पनि तपाईले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ है त टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्ते हेलो नमस्ते नमस्ते भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97.64 लाइन मिरिजी कार्यक्रममा सहभागिता जनाउन पनि सक्नुहुनेछ र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ साथीहरूको फोन आयो भने हामी लिन्छौ नभए भने कार्यक्रमबाट बाई बाई भन्नुहुनेछ है र केही प्रश्नलाई म निरन्तरता दिन चाहे भन्दै थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ रिन्जी शेर्पा सोलखुम्बु बाटो बोल्दै हुनुहुन्छ ओके रिन्जी शेर्पा तपाईँले रेडियो सुन्नुहुन्छ रेडियो भन्दा अलिकति टाढा जानु है तपाईँको भोइसलाई एकदम डिस्टर्ब आइरहेको छ है त ओके रेडियोलाई चाहिँ अफ गरिदिनु होला कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि ओके रिन्जीजी गरिसक्नुभयो ओके रिन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नु होला है त रिन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालमा प्रौढ शिक्षाको शुरूआत कहिलेदेखि भएको हो पास भन्नुहोस् ओके यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्म 2012 साल रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे पुलिस र जेल नभएका देश कुन हो पुलिस र जेल नभएको देश कुन हो पास भन्नुहोस् ओके अहिले पनि हामी छुटौँ साथीहरूको सोलखुम्बुबाट प्रशान्त शेर्पाले प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ उदयपुरबाट सौगात तामाङ ओके सौगातजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त सौगातजीको लागि पहिलो प्रश्न यस्तो भएको छ पुलिस र जेल नभएका देश कुन हो ओके तपाईँको आन्सर हामी ल गर्दैछौ बधाई छ सौगातजी तपाईँले पहिलो प्रश्नको उसै उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे पलाई लाइदेऊ चलाई लाइदेऊ कान मको खुट्टा मर्काइदेऊ तको खुट्टा ताना के हुन्छ पलाई लाइदेऊ चलाई लाइदेऊ कान मको खुट्टा मर्काइदेऊ तको खुट्टा ताना के हुन्छ पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ 95 रहेको छ है ओके तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ फेरि पनि तपाईँले आइक्यू प्रश्नमै पढेको छ सौगातजीको लागि दुईवटा बाख्रा पाँचवटा गोरु र तीनवटा सुँगुरको जम्मा सिंह कतिवटा हुन्छ दुईवटा बाख्रा पाँचवटा गोरु र तीनवटा सुँगुरको जम्मा सिंह कतिवटा हुन्छन् सौगातजी टाइमको पनि ख्याल गर्नु होला है त कतिवटा भन्नुहुन्छ तीसवटा भन्नुहोस् हो कि तपाईँको आन्सरलाई हामी लक गर्दैछौ ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट सौगात तामाङ सौगातजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ मैले प्रश्न राखेको थिएँ आइको सम्बन्धी प्रश्न रहेको छ दुईवटा बाख्रा पाँचवटा गोरु र तीनवटा सुँगुरको जम्मा सिंह कतिवटा हुन्छन् यसको सही उत्तर रहेको छ जम्मा 14 रहेको छ है सुँगुरको चाहिँ सिंह हुँदैन है पक्कै पनि थाहा छ होला सम्पूर्णलाई र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्ते
3: नमस्ते नमस्कार कहाँ बाटीको बोल्दै हुनुहुन्छ
13: पसाङ शेर्पा सोलखुम्बुबाट हो कि पसाङजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानदिएर सुन्नुलाई त
3: नदेखिकन केही पनि नपिउ र नपढिकन सही नगर भन्ने उखान कहाँ प्रचलित रहेको छ
15: के
13: भन्नुभयो तपाईँ ज्ञान सर
15: पाँच
13: भन्नु छ यसको सही उत्तर रहेको छ स्पिन रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नु होला है त दोस्रो प्रश्न यस्तो रहेको छ थापतली सन्धि ककसको बीचमा भएको थियो पास भन्नुहोस् ओके अहिले पनि हामी छुट्यौं साथी हुनुहुन्थ्यो सुलकुमबाट पसाङ शेर्पाले पनि प्रयास गरेर भने साथी छुटी सक्नु भएको छ र अवश्य भने हामी कार्यक्रम लकीबाट बाई बाई भन्ने बेलामा आइसकेका छौ मैले प्रश्न राखेको थिएँ थापतली सन्धि ककसको बीचमा भएको थियो यसको सही उत्तर रहेको छ नेपाल र तिब्बतको बीचमा रहेको छ र सम्पूर्ण साथीलाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु आफ्नो व्यस्तताको बावजूद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो कल्चाई गर्नुभयो र सबैजनालाई विशेष गरिकन एकमुष्टमा रेडियोदेखि नै आभार प्रकट गर्न चाहे र कार्यक्रममा सहभागिता जनाउनु हुने साथीहरू मध्ये आज तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ लकी नम्बर दुई रहेको छ लक्ष्मी मेरिङ सिंह लकी नम्बर तीन रहेको छ प्रशान्त तामाङ लकी नम्बर चार रहेको छ प्रेम प्रसाद भण्डारी पति पनि सुन्दै हुनुहुन्छ भने कपीमा सुरक्षित साथ टिपट गरेर राख्नु होला भन्न चाहे र कार्यक्रमको महिनाको अन्तिममा चाहिँ लक्की विजेता बन्ने सम्भावना रहेको हुन्छ र अवश्य पनि हामी कार्यक्रमबाट बाई बाई भन्ने नै कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र प्राविधिक मित्रबाट मलाई सपोर्ट गर्नुभएको थियो सरकिल शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन चाहन्छु नमस्कार
16: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई निधाटी भन त
17: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
16: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
17: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
16: बारिशमा लज सृजना गरी धुबेकिरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सोलुखम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
18: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा
16: चिन्ता नगरौ सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौ जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौ सड़कको तत्काल मर्मतमार गर्ने गरौ यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ
15: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
19: आया भनेर पो बसेछ त बिरामी भो क्या हो
20: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
19: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
20: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
19: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
21: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
22: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487

नमस्कार। पूर्व नेपाल के पहले सामुदायिक रेडियो शुरूआत का लेक से 10.3 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग र www.shuruatfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन दिएको छ। सर्वोच्च अदालतका अनुसार कंग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेदी र निरूप धोष निरौलाको इजालसले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्ण बहादुर खड्का सर्वोच्च अदालत जानु भएको थियो। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्य भन्दा धेरै बढ़िसकेको छ। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सत्यवाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइटलाई एक बन्द गरेको जनाएको छ। सरकारले गएको चैत्र 13 गते शासकीय सुधार सम्बन्धी 100 कार्य सूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सत्यवाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासोपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सारी शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10.5% अतिरिक्त भन्सारी शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछ। यी देशहरूले अमेरिकाको कुल आयातको झुण्डै 9.4% हिस्सा ओगट्नेछन्। अन्तिममा खेल समाचार। नेपालले आईसीसी क्रिकेट विश्वकप नेटो श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डले 6 विकेटले पराजित गरेको हो। लगातार दोस्रो हारसँग नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामेबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डले 44 ओभर 1 बलमा 4 विकेट गुमाउँदै पूरा गर्यो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 20 16 फोन वा suruatfm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, सुरु हालचाल सकियो। अपराह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि suruatfm सुन्दै गर्नुहोला। नमस्कार।

0: ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
2: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्यादसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: स्मार्ट हुनु सधैँभरि एसियन पेन्टसै रोजी।

0: करियर र टिकाउ यी सबै एसियन गेम्सले हो हाम्रो पहिलो रोजाई
1: यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ।

0: आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेनन्
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अलि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेर्दैन हो त आउनुहोस्
10: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789652 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरिजुला को मिलन क्षेत्र।
15: हुंडा का विशेषता
16: जापानीज ऊर्जा प्रवृत्ति उत्पादित
15: उत्कृष्ट माइलेज
16: राम्रो रिसेल मूल्य
15: टिकाऊ र भर पर्दो
16: अफरोड का लागि पनि उपयुक्त
15: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लंच भइरहेको
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
15: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथ सर्विस सेवा
16: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने।
15: अनलाइन बाट बुकिंग गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस टाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा।
15: सम्पर्क नम्बर 037590222 9852888022 र 9842808300।

0: 코신사.
1: 예, 이게 뭐요? 이거 얼마큼 나와요?
2: 기운호, 도전 떠나보니. 어버터, 아무래도 두카가 된 석이에. 게 석이니, 강마 서럭 번이 버사 이무 빨라 밤에 도와서, 라버리 숙마 석이 아이나.
1: 아이나, 기나 마일이 뭐죠? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नियुक्ति आऊ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौं न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तिमीहरू छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने तिमीहरू छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा श्रमिक समेत सुनि सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9852880222 साथै 9800102895 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: अय्या भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्स एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुन्नी रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने
11: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेशन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्सेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583087
15: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
16: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउन र ल आँखा बन्द गर त
15: त्यसै जसको हुन्छ हजुर पनि ल आँखा बन्द गर
16: ल अब आँखा खोल त
15: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
17: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला खाँदै मेजर
18: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
19: हजुर रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए के पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको
18: हजुरहरूलाई के मतलब भयो यस्तो कुरा हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
19: हिँड्नुहोस् कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगर्नु न हजुर
20: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार सुस पृष्ठ 98 62 82 13 87 नमूना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसो मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 46। नमूना दुधकुण्ड आयल पम्प स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सुनुकुण्डु।
1: बाबा म आज स्कूल जाने मन छैन, आज जाने नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो थियो भएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना कुनै क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
23: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
24: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुक्यो
25: ए के भो जौडी पो आइस् त
24: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
25: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
22: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुम्बी नगर पालिक पांच कलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरु का साथ में सब सुंग हाम्रा सेवाहरू वेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रो ओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर माइनो सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0358203099 0358203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बू
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लगनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लोहरूको हजुरआमा त बोक्सियो अरे नि होइन त्यस्तो त
5: सरिता तिमीहरूको के खास कुस कुराउँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले भेटेको केसी छ बाँचेर पनि मलाई तुन्दै भयो
8: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो
7: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
11: बिन्दु भएन औषधि हालेको
10: शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै जोखिम हुन्छ
10: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: अनि नानी विषादी प्रयोग नगरे अन्न बारी नै हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
10: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
12: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
12: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
12: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
12: नेपाल सरकार विज्ञापन
10: आज हामी के विषयमा छलफल गर्छौ
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: हो अरू भन त
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
10: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
10: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
17: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
10: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
17: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
10: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
13: नेपाल सरकार विज्ञापन
19: बोर्ड नमस्कार सेनसेनेका दिदी।
20: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानी पनि लान्छ नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त, हामीले बच्चाको नाम समेत जिराइसक्यौं नि दिदी।
20: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन।
13: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
22: यता नआए बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
23: 3 दिन भयो।
22: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
23: केही हुन सुन नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
22: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
23: महिनावारी भएको बेला खानु नदिनु, भान्स वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
24: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
22: ससुर बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन।
11: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर।
23: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
11: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
23: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
23: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है? तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउनु, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मरेँ के हो
4: मेरो त रगतै रगत भयो चाहिँ म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने काट दिन बाटोको बाटो काटेको
4: अरे त भन्नु हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बस्ने हो केही ठेगान छैन।
2: बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
23: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
2: मलाई त थाहा नै थिएन
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
19: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यत्तिकै पत्ते आइसकेर सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसो त जल्ले लगिहाल्छ नि।
2: मिथ्या भ्रामक हुन्छ
4: उनीहरूको चाहिँ तिमीलाई थाहा थिएन
2: थाहा थिएन।
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
4: होइन भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ
5: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाउ
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ। ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ?
25: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
25: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ?
25: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी उपप्रमुखलाई
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौं बसौं कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुख ज्यू हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
0: नदेखि होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
3: होइन ठिकै त भने नि काम त के गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
8: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
9: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
12: समस्या सरी नै हुनु भाइ तपाईँ हाम्रो सोचमा छ
3: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
26: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
12: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
27: मानव देश विखण तथा ओसर पसार जघन्य अपराध हो
28: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
27: देश विखण र ओसर पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसर पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
28: नेपाल सरकार विज्ञापन

0: विराजन्य तथा कुनै पनि ढुङ्की व्यवहार दबाव कर्का वा शीर्ष चारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै प्रयास जनाउँदै छ।
1: त्यसो भए लैङ्गिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कुम्लु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको भन्दा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने मे 2083 साल मंसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अपूर्ति निकाल्छ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुरुहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: पोत देखिए
2: यदि तपाईको वर्षमा समसात पोल्टारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काफ्री कुमिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै वितरणमा गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9852555768।

0: छट्टी मार बैसा जाना लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापानिजले कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमानका छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सारे चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक युनिट टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
1: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: नागरिक सहायता कक्ष संचालन अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था प्रणालीबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट नजिकको सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान गरे।
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट नजिकको सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: सारे तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी ताबिकको नम्बर कायम गरी विभूतको प्रतिनिधि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भूमिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेरै नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोग,
0: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
6: सवारी साधनको हिन्दो तिर्खो त्रिकोण सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून

Sukha, sukha.

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कु नगरपालिका 5 सोलु कुम्बु
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। परिवार र आफन्तलाई सोखीय सचिव नराख्ने भाजपाको

0: घटो 7,02,50,500 रूपया नकार भर। पाकिस्तान में सुरक्षा कार्रवाई में 10 जना लड़ाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पकड़ाओ। दावा भलीबल चैंपियनशिप में आज पाकिस्तान को सामना कर राष्ट्रीय स्वतंत्र पार्टी भाजपा ने अपना संघीय सांसदहरूलाई परिवार का सदस्य तथा नजीकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राज्यसभाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालैसम्म संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचित 2 मा संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सभाको 1 जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वमा महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रानीसाप, दोलखा, काभ्रे, प्लान्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुङ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र बोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका वासी यात्री तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्ने पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ मुगलुङ सड़कको तुल खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2 देखि 3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुल खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्त सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 अंश सुन 4,045 र 4,57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापना को पहले बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 बैच में गोल्ड मेडल प्राप्त करने सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर और बीई सिविल कार्यक्रम में नया भर्ना खुले पढ़ना इच्छुक विद्यार्थी तुरंत संपर्क कर।
1: राष्ट्रीय इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-501 9858-35990 9858-31-84 3 वर्षीय डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कई सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा दिने भारतीय कुञ्जल। हामीले परिवार र आफन्तलाई सुखी सचिव नराख्नु राष्ट्रपतिको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनसादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। मधेश प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.5% अर्थात 3,05,000

माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास संचालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकार बालसँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नीतिगत तथा नियामक व्यवस्था सुरक्षा मापदण्ड हाइड्रोजन प्रविधिमा गाडीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गते भित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमर गाउँपालिका 5 पाडा जगीमा सशस्त्र

ପ୍ରଶାସନିକ ଅଧିକାରୀ ତଥା ବରିଷ୍ଠ ସଶସ୍ତ୍ର ପହରୀ ଉପରୀକ୍ଷକ ମହେଶ କହିଥିଲେ ଆନ୍ତରିକ ବିଦ୍ୟୁତ୍ ଲାଇନ୍ ମରାମତ କରି କ୍ରମ କରେଣ୍ଟ ଲାଗେର ଆଜି ଯବାନ ସୁଧୀନ ଖତ୍ରୀଙ୍କୁ ଜାନ୍ ଗାଇକୁ ଜାନକାରୀ ଦିନଭର ସୁନସରୀକୁ ଇଟହରୀ ଉପମହାନଗରପାଳିକା ତିଆର ଘରେ ଭୂମିକା 30 ବର୍ଷୀୟ ଖତ୍ରୀଲାଇ ହିଜି ବେଳୁକି ଝଲେ 5 ବଜେ ଗଣ ଭିତର ବିଦ୍ୟୁତ୍ ଲାଇନ୍ ମରାମତ କରି କ୍ରମ କରେଣ୍ଟ ଲାଗିକୁ ଥିଲେ। अब विदेश को खबर पाकिस्तान के दक्षिण पश्चिम प्रांत बलूचिस्तान में सुरक्षा बल ने संचालन विशेष कार्रवाई के क्रम में 10 जना लड़ाकू मर पाकिस्तानी सेना को संचार शाखा इंटर सर्विसेज पब्लिक रिलेशन्स का अनुसार विगत 48 घंटा में सुराब और मुस्तांग जिला में भेज विभिन्न सैन्य कार्रवाई का क्रम में तीन लड़ाकू मर गुप्तचर सूचना का आधार में भेज संयुक्त कार्रवाई का क्रम में सुराब जिला में 7 जना और मुस्तांग जिला में 3 जना लड़ाकू मर बीबीसी जनाएको छ। मुस्तांगमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर नेपाली भलिबल टोलीले काबा पुरुष भलिबल च्याम्पियनशीपमा आज आयोजित पाकिस्तानको सामना गर्दछ। खेल नेपाली समयअनुसार बेलुकी 5:30 बजे शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले 2 खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2 सेटको अवरता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18 21-25 19-25 25-21 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली टोली ताजिकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल काजिकिस्तान पाकिस्तान श्रीलंका बंगलादेश उज्बेकिस्तान भनी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुअघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई स्वकीय सचिवमा राख्न राज्यपालको निर्देशन। पार्टीभित्र नातावाद र परिवारवाद पुनः रूपमा मिसिन। 28 जिल्लामा बाढीको जोखिम। तटीय क्षेत्रमा सतर्कता अप्नाउने आग्रह। आज सिंचाईको भाव घट्यो। सुन्तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जनाको मारियो। 2 महिला आत्मघात।

0: सुनखुंडू आँखा उपचार केन्द्र सम्भव
1: सोलु दूधकुण्ड नगर पालिका उदानगर पांच समिरी को मध्य भाग में रहकर सोलुखुंड आंखा उपचार केन्द्र सोलुखुंड में आंखा संबंधी समस्या भएका संपूर्ण सेवा प्रदान कर सोलुखुंड जिला में जन्मिएर आंखा उपचार संबंधी दक्षता हासिल गरेको साथै जिला सामुदायिक आंखा केन्द्र फाप्री में एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका विदेश साई द्वारा सोलुखुंड आंखा उपचार केन्द्र संचालन में छ। दक्ष व अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 2 3
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका नम्बर 5 समिति सोलुखुम्बु। आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सुन्दै

0: बाट बचौ र बचाऊ लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा

0: मा अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नागरिक सहायता कक्ष संचालन अदलित वा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वानुमोदन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट लिखेको सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नदिने आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो हालिमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: जन्मदाता दिन
3: जन्मदाता
2: जन्मदाता न भाई तो विद्यालय भर्ना होते बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: राई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको यस्तो निरीक्षण गरौं, ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचनाहरू दिऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रदेशद्वारा जनहितमा जारी

0: मेरो त हात खुट्टा अनुमासमा झन्झन गर्छ। पिनासले मुदान बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हिरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेर पनि हुन्छ। हामी सिधै अरूसँगै जाउँ।
2: यहाँ नक्सा च्यातिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन, बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843786952, 9824747718, 9843349696 र 9861314472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित भू सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भूमिमा स्थानीय तह र प्रमुख कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणाल मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रमुख कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.kc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: तेरे मौली थकी दी जाऊ के भाई उसके आज फिर गल मेरे पैसा पनि दिउँ मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलू हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: आएन नि घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलू हिंसा हो अपराध हो
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चुकी
5: हुंडा का विशेषता
6: जापानीज उच्च प्रवृत्ति उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो डीजल मूल्य
5: टिकाऊ र भद्भदो
6: अफ रोड का लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
5: हाम्रा सेवाहरू
6: उखल र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मॉडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ सर्विसिंग सेवा
6: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट और सर्विस सेवा निःशुल्क दिइने
5: अनलाइन बुकिंग गरी भुगतान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
6: उखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजाङ उखल ढुङ्गा
5: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842380300

0: वैशिष्ट्य की आज का आत्मदान यति कार्पेटिको विगत 3 दशकदेखिको सुन्दर साथ यति कार्पेटिका कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खुल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी हिँड्न 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन

0: सबै तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ।

0: झुक्का हुन होंडा को महिला मैत्री दुई वर्ष वारेन्टी न थर्काउने न बिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि नेपालभर अवस्थित सबै होंडा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै शोरूमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
1: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208095 मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
2: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुञ्जी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87

0: उभरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराक्त गर्यो
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला काँदाई हुने व्यवस्था भएको छ
4: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु व्यक्ति वा संस्थालाई
1: किन खोज्नु भएको होला हजुर
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
1: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
1: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौं।

0: नमूना दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फार्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि
2: है सुन्छु भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो दौडिदिए पो आइस त
5: साई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: भन कुहो थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदूत खुम्बी नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी पाल्चा वाल मिक्सर मोनो सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्नुहोस् न, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र त्यस्तो त
5: सोता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के होइन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन।

0: गल्तीका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: दिनु भएन, औषधि हालेको।
1: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ किरा नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
2: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: श्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दै छन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रद्योगद्वारा जनहितमा सारी सन्देश।
8: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
8: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: पोलो एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: संचय सोलो एफएम स्टूडियो टाइम
2: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीत

0: नमस्कार सेनसेविका दिदी
1: नमस्कार नमस्कार बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो मानि पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: सवारी साधनको हिन्दी र तेलको श्रृङ्खली सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर
7: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
8: 3 दिन भयो
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: केही हुँदैन सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
7: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
7: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएर नि डाक्टर
8: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
11: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
8: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर

0: ठीक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन।

0: मरेकी के हो
1: हेरो त रगतै रगत भो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बीच बाटोमा बाटो काटेको
1: अरे हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
0: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं सड़कको तत्काल मध्यसीमा गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: शापी हेरिने क्या खतरा समाचार आइसक्यो भेट्ने अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँ पालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेर न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
4: अहिले के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: कि बाबु आधे रु सत्ता उस वाले रु जाऊं
1: आ पढ़ते ना हम ते ही पुणे तो एक के चिंता होनी मुपुगर आई नहीं आल चुके
0: बरखा को बेला था आधे रु में हिजा सार पुले टूक न सकता उजालो वाले रु जुत्ता आज भाई बूट लगा रहे हिंदू पढ़ने नौत्र तो सार पुले टूक ही आता
1: नहीं आ आई सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन
4: यौनहिंसाबाट बचौं र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
7: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइल लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्रै होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

पर्ने हो कि आफै बुझिए जानी मुख खोल्न पर्ने हो कि आफै बुझिए जानी रामै राजा थिए र पछि त भइथिन।

0: काला देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: दशमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसन।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको दशमत सिंहसाप कोटारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कुमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 फुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9852055768।

0: छट्टै मायो वैसाजना लाग्यो जाँदैन बाटा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508570979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: 3 PM
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुदकु नगर पालिका 5 सोलु खुम्बु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले

0: चितवन को पुल खोला में ढिस्को काटे हटाने तैयारी दिन में दुई तीन घंटा गाड़ी रोके काम करें रासोपा सांसद बबलू गुप्ता द्वारा मोटरसाइकिल में स्टैंड चालक 500 रूपया जरिमाना गूगल टेलीफोन द्वारा 1.5 खरब रूपया भाग धीरे जरिमाना आपने एप व सेवा प्राथमिकता दिए शक्ति को दुरूपयोग आरोप र सन् 2027 को विश्व टेस्ट चैंपियनशीप को फाइनल खेल इंग्लैंड को द ओवल में होने नेपाल खबरमा अब पूरा खबर नेपाल बाल संगठन बाल मंदिर को जग्गा र सरकारी बजेट हिनामिना प्रकरण में 8 जना विरूद्ध काठमाडौं जिला अदालत में मुद्दा दायर भएको छ। जिला सरकारी वकील कार्यालयले संगठन का तत्कालीन पदाधिकारी तथा कर्मचारी अनाथ बाल बालिका को हित में प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले गरेको अनुसन्धान प्रतिवेदन का आधार में काठमाडौं जिला अदालत में ठगी को कसूर में मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डू का तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ संगठन का तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य तत्कालीन सभापति युरी कुमारी राई तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्चस्तरीय जाँच बुझ आयोग 2077 को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गांव विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिका को पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदान को भत्ता रकम हिनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको प्रेम खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर प्रेम खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्त र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टाभन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्को उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तमा तुइन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्नु भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलू गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिंह राहले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बजिङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकार

0: औपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। वहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर। यूरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको समेतलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै यूरोपेली संघका आवश्यकताहरूले लाखौं यूरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। यूरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यससँगै प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा 1 अर्ब यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको दाओवल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज 3 वटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा दाओवलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चाडबाजी भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुन खोलामा विस्फोट काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासपा सांसद बबुल गुप्ताद्वारा मोटरसाइकलमा स्टैण्ड चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई यूरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिमाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा।
3: बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति,
4: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 0-38-52-4-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युत

0: संरक्षणहरूबाट सधैं टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भन्सान सूची तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बस्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: কোন কোরে মা এদিনে আছে
1: হুম হুম রেডি কাজি কতই আমরা স্যার তবাইকো रेविकाजी लठिक कार्यक्रममा सहभागिता गराउनु भएको छ र आगामी दिनमा पनि यसरी नै कार्यक्रममा सहभागिता गराउँदै गर्नुहोला है हुन्छ ओके बाबाई साथी हुनुहुन्थ्यो उदयपुरको पार्लेबाट रेविका राणा मगरजी हुनुहुन्थ्यो उहाँले पनि मिठो अनि सुरिलो स्वरमाची लोकबाका गुनगुनाउँदै चाहिँ भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र 97964970 लाइन हुँदै चाहिँ कार्यक्रम सहभागिता जनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्ततामा हुनुहुन्छ होला कोही मेलापातिर हुनुहुन्छ होला रोपाईतिर हुनुहुन्छ होला र कतिपय साथीहरू गोठालोतिर पनि हुनुहुन्छ होला भने कतिपय साथीहरू खाजा बनाउँदै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय चाहिँ समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ प्रयास गर्नुहोला र तपाईँहरूका मिनिटमा चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुरा प्रयास गर्नुहोला एकदमै नेटवर्क दिने ठाउँतिर डाँडा पाखातिर गएर चाहिँ तपाईँहरूले कल गर्नुभयो भने चाहिँ तपाईँहरूको कल पक्कै पनि लाग्ने नै छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफ्याम फेसबुक पेज मार्फत पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ र फटाफट आउनुहोला कार्यक्रममा सहभागिता जनाउनु होला आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्नुहोला र कतिपय साथीहरूको त एकदमै मिठो अनि सुदृढ स्वर पनि छ होला र तपाईँहरू नैलापात गर्दा गुनगुनाउनेसँग गुनगुनाउनुहुन्छ होला एक्लै रहँदा अनि त्यसै गरी गोठालोतिर गुनगुनाउनुहुन्छ होला र आज चाहिँ तपाईँहरूको प्रतिभालाई चाहिँ नैलापात र गोठालोमा मात्र सीमित नराखेर चाहिँ तपाईँहरूले श्रोताहरूलाई चाहिँ सुनाउन सक्नुहुनेछ र मनोरञ्जन दिलाउन सक्नुहुनेछ र जसले चाहिँ तपाईँहरूले चाहिँ आफूमा भएको प्रतिभा चाहिँ प्रस्फुटन गर्न सक्यो भने चाहिँ तपाईँहरूमा चाहिँ आत्मविश्वास बढ्नेछ र जनजन अगाडि बढ्नका लागि चाहिँ तपाईँहरूलाई सहज बनाउनेछ र हामी सबैमा एउटा न एउटा प्रतिभा त हुन्छ तर पनि हामी प्रस्फुटन गर्न चाहिँ हामी डराउँछौ लजाउँछौ त्यसकारण चाहिँ हामी अगाडि बढ्न चाहिँ सक्दैनौ र हामी सबैले आफूमा भएको प्रतिभा चाहिँ निर्धक्क भएर चाहिँ प्रस्फुटन गर्न सक्नुपर्छ र जसले गर्दा चाहिँ हामीलाई हरेक अवसरहरू पनि हामीलाई अवसरहरू लिन पनि हामीले सक्छौ त्यसकारण चाहिँ तपाईँहरू सबैजनाले हामी सबैजनाले चाहिँ आफ्नो भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न चाहिँ डराउनु हुँदैन लजाउनु हुँदैन र आउन सक्नुहुनेछ 97964970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब पनि हामी गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइराखेको छैन त्यसकारण चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ बुझिना मैले बुझिना मायाले प्यार गरेको निकै नै मिठो लोकबाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ सागर आली र शान्त रानी परिवारको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ पहिला हामी छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झूठपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एण्ड मोटरसाइकल वर्कशप।

0: next to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका छ 0.6 सोलुखुम्

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा पनि फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी शुक्रबारे बसाईमा रहेका छौं र शुक्रबारे बसाईमा चाहिँ हामीले लिएर आउने गर्छौं लोक प्रतिभा र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र तपाईँमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र आउन सक्नुहुनेछ 97 64 49 50 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन खुल्ला रहेको छ र आज चाहिँ तपाईँहरूमा भएको प्रतिभालाई चाहिँ तपाईँहरूमा मात्र सीमित नराखेर कार्यक्रममा सहभागिता जनाएर चाहिँ सम्पूर्ण श्रोताहरूमा चाहिँ तपाईँहरूको प्रतिभालाई चाहिँ सुनाउन सक्नुहुनेछ र तपाईँहरूमा चाहिँ एकदमै मिठो स्वर पनि होला, मिठो स्वरमा गुनगुनाउने कला छ होला। त्यसै कारण चाहिँ तपाईँहरूले चाहिँ आफ्नो भएको कला प्रतिभालाई चाहिँ नडराई नलाइ गर्न कार्यक्रममा सहभागिता जनाएर चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र तपाईँहरूले चाहिँ आफ्नोमा भएको प्रतिभालाई चाहिँ नडराई नलाइ गर्न चाहिँ प्रस्फुटन गर्न सकियो भने चाहिँ तपाईँहरूमा आत्मविश्वास पनि बढ्नेछ र हामी सबैमा एउटा न एउटा प्रतिभा त हुन्छ नै, तर पनि हामी आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्ने मौका पाएर पनि हामीले गुमाउँछौं जसको कारण चाहिँ हामीले गरेको हरेक संघर्षमा हामीले गरेको हरेक मेहनतको फल प्राप्त गर्न चाहिँ निकै नै गाह्रो हुन्छ। त्यसकारण चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ नदराई नलजिकन चाहिँ प्रस्फुटन गर्न सक्नुपर्नेछ र आउन सक्नुहुनेछ 97 64 49 50 70 को लाइन हुँदैछ। 44 कल गर्नुहोला र कहिलेकाहीँ इन्टरनेट नेटवर्कको समस्या पनि हुन सक्छ र यो अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र नेटवर्क दिने डाँडा काँडातिर गएर चाहिँ तपाईँहरूले चाहिँ कल गर्न सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। कोही हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते
0: नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओखलडीबाट बिमाला बुझेर बोल्दै हुनुहुन्छ? नानी बिमालाजी यो समयमा के गर्दै हुनुहुन्छ नि? अनि खाजा लिनुभयो कि बाँकी छ त बिमालाजीले? मेरो पनि बाँकी नै छ भन्नुपर्छ है बिमालाजी, सँग मिलेर लिनुपर्छ नि है खाजा चाहिँ। ओहो, हाम्रो लागि मिठो खाजा पकाएर राखोस् ल। ल ठिक छ बिमालाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका गाउन चाहनुहुन्छ त बिमालाजीले? हुन्छ, सुरु गर्नुहोस् है।

0: muchas suerte, Tommy Cook.
1: Gracias, Tommy, que te está
0: imaginando. Uh-huh, mire, muchas gracias, mi maravillosa, soy la tamata mondra, ¿no te va a venir?
1: Ay,
0: está, mi chaval, ¿cómo están? ¿Qué más? Gracias, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi madre, mi ओके नमस्ते बाबा साथी उन्होंने खटांग बाटा बिमला बुजुर्ग उन्होंने आले पनि मिठो कुरा खाने गर्दै र मिठो स्वरमा लो बाका गुनगुन नाउँदै थिए भने साथी छुटी सक्नु भएको छ र यसै गरी तपाईहरु पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ तपाईहरुका निमित्त खुला रहेको छ र तपाईहरुको टेलिफोन लाइनको पर्खाइमा छौं हामी तपाईहरुको टेलिफोन लाइन आइहाले भने हामी लिने छौं र तपाईहरुसँग मिठा मिठा कुरा खाने गर्दै तपाईहरुको प्रतिभालाई चाहिँ सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्ने छौं र यदि तपाईहरु कान्ति र व्यस्तता हुनुहुन्छ भने तपाईहरुले पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, मेलापातिर हुनुहुन्छ होला, रोपाईतिर हुनुहुन्छ होला, गाछ काट्दै हुनुहुन्छ होला, उकाली ओह्राली देउराली दम्जिङ चौतारी पनि गर्दै हुनुहुन्छ होला र यो समयमा त आज बेलुकीको समयमा त कतिपय साथीहरूको त स्कूल पनि विदा होला, आज भोलिको बर्खायामको विदा दिने चलन पनि छ कतिपय ठाउँतिर त त्यसकारण पनि तपाईँहरू स्कूल कलेज विदा भएका कारण पनि आफ्नो बाबा मम्मीलाई चाहिँ घरको काममा पनि सघाउँदै हुनुहुन्छ होला, आफ्नो पढाइलाई निरन्तरता दिँदै हुनुहुन्छ होला, खुलो गर्दै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनुहोला र तपाईँहरू यदि कार्यक्रममा सहभागिता जनाउन चाहिँ फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला किनभने तपाईँहरू बिना चाहिँ हामी अधुरो छौं अपुरो छौं र तपाईहरुको माया र साथ चाहिँ हामीलाई सदैव आवश्यक छ त्यसकारण चाहिँ हाम्रो आफूलाई चाहिँ सधैँ माया गर्नु होला भन्न चाहन्छु र म ढिला नगरिकन अर्को गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र 97-64-49-70 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन चाहिँ फटाफट तयारी गर्दै गर्नु होला र अहिले भने चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ मलाई देखेर बेलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नु भएको छ निकै नै लोकप्रिय चर्चित अनि मिठो स्वरको दानी मेरीमा राईबा पुरेन्द्र विकाको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्णन संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: 老那，独看来放逐那，老那老那，那有你伴我那那。नमस्कार मध्यवी टुडे तपाईले सुन्दै हुनुहुन्छ प्रभांचलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज
1: ढाकरे बोकी टेकुआ टेकी ठक्के ठक्के ठक्के उखला ढुंगा रुंजा टर देखी ठक्के ठक्के ठक्के

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.7

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाएका कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ। र आज चाहिँ हामी विशेष गरी शुक्रबार बसाईमा रहेका छौं र शुक्रबार बसाईमा चाहिँ हामीले लिएर आउने गर्छौं लोक प्रतिभा र तपाईँहरूले चाहिँ आज कार्यक्रममा सहभागिता जनाएर चाहिँ लोक बाका गुनगुनाउनु पर्ने हुन्छ। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ, कोही हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो नमस्ते दिदी।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: उदयपुरबाट
0: सीता परियार बोल्दै हुनुहुन्छ।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ त सीताजी यो समयमा?
1: म गोठालो गर्दैछु दिदी।
0: के को गोठालो गर्दै हुनुहुन्छ नि सीताजी?
1: म बाख्रा चराउँदैछु दिदी।
0: ल ठिक छ, अनि खाजा त बाँकी नै होला सीताजीको?
1: हजुर दिदी, बाँकी नै छ, हजुरको पनि बाँकी नै होला है?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है सीताजी। अनि आज उदयपुरतिरको मौसम कस्तो छ त नि? ल ठिक छ सीताजी, कार्यक्रममा सहभागिता गराउनु भएको छ। आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त सीताजीले? हुन्छ, ल सुरु गर्नुहोस् न है सीताजी। ल ठिक छ सीताजी, आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला नि है। ओके, अहिले भने हामी छुट्टिन्छौँ। सीताजी हुनुहुन्थ्यो उदयपुरको साथी, उहाँले पनि मिठो कुराकानी गर्दै भने साथी मिठो स्वरमा चाहिँ लोक बाका गुनगुनाउँदै थिए भने छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिने समय भने आइनैसकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै बाका आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ। र यति बेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी मेरो भन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ साथी रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै मिठो गीत रहेको छ मायालु आजैलाई बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ खेम सेन्चुरी र शान्ति श्री परियारको आवाजमा सजिएको यो मिठो लोक बाका छर्दै आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शुक्रबार बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की लम्स शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा १०.२ मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्न चार बजेको सुन हालसाल लिएर आइपुगे म सरस्वती पुरी। मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद बबलु गुप्तालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। पूर्व मन्त्री समेत रहनुभएका गुप्तालाई ट्राफिक प्रहरी कार्यालय सुधाले ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिवाना तिराएको हो। जरिवाना भने बागमती प्रदेश 20225 52/31 नम्बरको मोटरसाइकल चालक पीताम्बर चौधरीले तिरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका भेक्ष राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। नारायणगढ़ मुगलिङ सड़क खसण्ड अन्तर्गत चितवनको तीन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनले परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अगाडि बढ़नेछ। निर्माण कम्पनीले एउटा यसका भेटा र लोडर तुन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनसुन गोट डाक्टर केसीले उठाएका मागबारे सरकारको भनेको सुन भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भयो। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसनमा हुनुहुन्छ। उहाँले 10 चन्द्र मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुने बताइएको छ। अन्तिममा खेल समाचार। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डले द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्डर्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आउँदो 3 विश्व टेस्ट च्याम्पियन फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्डर्स मैदानको स्वामित्व रुवाईको मेरी लिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्ष जूनमा द ओभलमा हुने भएको हो।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835200016 फोन वा sunwa@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुन हालचाल सकियो। 5 बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको असुल किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनुका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: Sati baik berjumlah. Nepal Sarkar Media Pangbud.
1: Hai, jadma data di nusra?
2: Jadma data? Bara ko chana ni mana?
1: Bau, jadma data na bai ta bija le dharna ude ni?
2: मलाई त छानी छैन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: दाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ अरे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुटकुमा नगरपालिका 5 सल्लेरी सोलुख
1: ए बाबु मैले मेरो त हात खुट्टा अनुमासमा झमझम गर्छ तिमीले भण्डारण बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु तरार छ थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ हामीसँगै जाउँ
9: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 9843986952 9824417718 9843439696 र 9861314472 अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सम्झालो
1: कार्यक्रम गीतै
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्दैनहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफी 101.2 मेगाहर्जमा कार्यक्रम गीतलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रबाट मलाई सिर्की लमु शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ ढिला नगरिकन सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्रमा हामीले एकदम मीठा मीठा गीतका क्लिप्सहरू सुनिसकेका छौं। अब पालो तपाईँको 97.49 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सुन्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट। तपाईँको नाम एकपटक भन्नुहोस् न। बिमला भुजेल ओखलढुङ्गाबाट बोल्दै हुनुहुन्छ नि। बिमला चाहिँ यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै घाँस काट्दै हुनुहुन्छ नि। के को घाँस काट्दै हुनुहुन्छ बिमलाजीले? ओहो, अनि खाजा लिनुभयो त बिमलाजीले? अनि हाम्रो बाँकी छ भन्नु पर्ला बिमलाजी। अनि बिमलाजीले खाजामा के लिनुभयो नि? ओहो, चटपटै खानु भएको खाजामा? अनि हामीलाई नसम्झिकन अनि एक्लैले खानु भयो र चटपटे
1: चाहिँ?
0: हो र, नबोलाउनु भएको है? सम्झेर पनि हामीलाई नबोलाउनु भएको है? ल ठिक छ त, कुनै बेला हामी समय मिलाएर हाम्रो बिमलाजीको घरतर्फ चाहिँ हामी चटपटै खानालाई आउनेछौ है। सुन्छ, पक्कै पनि। अब बिमलाजीले हामीलाई बोलाइहाल्नु भयो, अब हामी एक दिन समय मिलाएर पक्कै पनि हामी आउने नै छौ है। ओके बिमलाजी, एकदम मिठो कुराकानी भइ नै सकेको छ। कार्यक्रममा सहभागिता आज आउनु भएको छ र आज कुन गीतहरू आइरोस हुन्छ नि? ओके, बिमलाजीको लागि पक्कै पनि यो गीत बस्ने सौखलढुङ्गातिर पक्कै पनि चिसो छ कि तातो छ? ल ठिक छ, चिसोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त। ओके, यो मिठो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्पूर्णको लागि अनि तारा शेष, अनि भगवती मगर, अनि अङ्गिरा मगर, ए अङ्गिरा धमगालाई एकदम सम्झिरहेको छु ल भन्दै।
0: ओके बाई बाई, जाँदिनु थियो ओखलढुङ्गाबाट बिमला भुजेल। बिमलाजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.49 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। हेलो नमस्ते, भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पुनः प्रयास पनि गर्नु होला भनेर साई। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट विजय तामाङ बोल्दै हुनुहुन्छ। ओके विजयजी, कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ? ओके, कार्यक्रम गीति गीतमा यहाँलाई स्वागत छ है। ओके, आगामी दिन पनि यसरी नै सहभागिता जनाउनु होला विजयजी। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ ओखलढुङ्गाकै साथी बिमला भुजेले। एकदम मिठो गीत रोजिसक्नु भएको छ, चिसो चिसो छ मौसम भन्ने गीतको बोल रहेको छ। यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके भाइ भाइ, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट विजय तामाङ। विजयजी पनि सुटिसक्नु भएको छ र अब चाहिँ भने हामी बिमला भुजेर विजय तामाङजीको रोजाईतर्फ नै जानेछौ। चिसो चिसो छ मौसम भन्ने गीतको बोल रहेको छ है। सोलखुम्बुतिर, सोलखुम्बुको सलेतिर एकदम मौसमहरू चिसो चिसो नै छ भन्नु पर्ला, किनकि पानी पर्दा चाहिँ अलिक चिसै हुन्छ भन्नुपर्छ है। एकदम मिठो गीत रहेको छ, यो मिठो गीतमा आवाज भर्नु भएको छ मेली नरायका आवाजमा सजेको यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात

0: बहुमेर श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। लो यो त माघौसो कोलकातामा देखिने जस्तो लक्षण छ त। कोटेश माघौसो त भावी के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सत्तो छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्नु मौका दिउ नि।
2: बारिशमा लज सृजना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिने स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु गर्नु। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: यौन हिंसाबाट बचौ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि म बढी तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: कार्यक्रम गीत गीत को पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईको रेडियो सेटमा उपस्थित भइनै सकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो फुल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.49 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँ माटोको बोल्दिनुहुन्छ?
1: उदयपुरबाट
0: धनराज मगर। धनराज सिंह, यो समयमा के गरिदिनुहुन्छ? बसी बसाई गरिदिनुहोस् ल। ठिक छ त नि, धनराजीले खाजा लिनुभयो त नि? हाम्रो बाँकी छ भन्नु पर्ला धनराशी। आजको दिन के गरेर बिताउनु भयो धनराशीले?
1: आज ड्युटी गरे अनि
0: ले। ठिक छ त धनराशी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोस हुन्छ नि? गाइने दाजुले भन्ने गीत रोस हुन्छ। ओके, यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट धनराज मगर। धनराजी पनि छुट्टी सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.49 लाइनमा आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
2: गुड आफ्टरनून,
0: नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दिनुहुन्छ? सोलु खुम्बुको लोखिमबाट सुनमाया तामाङ बोल्दैनुहुन्छ। अनि सुनमाया जी, बीचमा कता हराउनु भएको थियो? माया मार्नु भयो कि क्या हो? ल, ठिक छ त। कार्यक्रममा सहभागिता नजनाए पनि हामीलाई सुनेर साथ दिनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। यसरी नै सहभागिता जनाउनु होला र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर पनि हामीलाई साथ दिनुहोला है त। अनि सुन्नाजी, खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला सुनमायाजी। र सुनमायाजीले आजको दिनमा के गरेर बिताउनु भयो? अनि लोखिमतिर कोदो रोप्नुहुन्छ कि रोप्नुहुन्न सुनमायाजीहरूले? ओहो, र ल, ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो धनराशीले, एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है? ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो लोखिमबाट सुनमाए तामाङ। सुनमायाजी पनि छुट्टी सक्नु भएको छ र अवश्य पनि हामी धनराशी र सुनमायाजीको रोजाईतर्फ पनि जानेछौ। एकदम मिठो गीत वर्ण सफल रहेको छ। गाइने दाजुले सारङ्गी वेड्डामाया भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ त्रिसना गुरूङका आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

भर्खरै मार्चमा हामीले इदन मिठोकी सुनिसकेका छौ। गाइने दाजैले सारङ्गी रेड्डामा भन्ने गीतको बोल रहेको थियो। पक्कै पनि धेरैजना साथीले यो गीत सुनेर मनोरञ्जन त लिनुभएलाई। र हामीसँग तीनवटा गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 97/64/49/70 लाइन हुँदै थियो। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। नमस्ते। नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? उदयपुरबाट सीता परियार। अनि सीता, आज यो समयमा के गर्दिनुहुन्छ? ओहो, गोठालो गर्दै हुनुहुन्छ। अनि उदयपुरतिर को नयाँ नौलो खबर के कस्तो छ नि सीताजी? ओहो, घाम लागिरहेको छ। ल ठिक छ त। अनि सीताजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ, भन्नु पर्ला सीताजी। कार्यक्रम सकेपछि हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ सीताजी। र आज कुन गीत रोस हुन्छ नि? ओके, पक्कै पनि हाम्रो सीताजीको लागि यो गीत बस्नु नि छ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट सीताजी, हुनुहुन्थ्यो सीताजी भने सुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने 97/64/49/70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। गुड आफ्टरनुन। नमस्ते। नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? कल्पना राई खोटाङबाट। कल्पना, आज यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै घाँस काट्दिनुहुन्छ। अनि खोटाङतिरको आजको वेदर के कस्तो छ नि? ठिक छ त। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है त। ओके, कल्पना जी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। सीताजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, नमस्ते। नमस्कार। साथी हुनुहुन्थ्यो खोटाङबाट कल्पना राई। कल्पना आजै पनि छुटिसक्नु भएको छ। र अब हामी सीताजी र कल्पना आजकै बुझाइ त पनि जानेछौ। एकदम मिठो गीत रोज्नु भएको छ सुशान्त केसीका बाँसमा सजेको जितान्त मतिना अफिसियलबाट लेखेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको वर्षमा सम्मसात पुल्तारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णे स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9852555768।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज कार्यक्रम गीति गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र अब हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको सम्पूर्ण 6549570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ है। र विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ मेला पाटतिर हुनुहुन्छ होला अनि स्कूल कलेजबाट फर्किदिनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ खाजा खाँदै हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला है। कतिजना साथीहरू चाहिँ धान रोपाई अनि कोदो रोपाईतिर पनि हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ सम्पूर्ण साथीहरू अगाडि बढ्नु होला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दैछ? खोटाङबाट सबिना मोक्तान। सबिनाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त सबिनाजी, अनि सबिनाजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला। अनि सबिनाजी खाजामा के लिनुभयो नि? चाउचाउ खानु भएको खाजामा? ल ठिक छ त, हामीलाई नसम्झिकन आफूले मात्र चाउचाउ खानु भएछ त अन्त। साँच्चै के नसम्झिनु भएको हो र? ल ठिक छ त, कुनै बेला हामी समय मिलाएर हाम्रो सबिना आजीको हातको चाउचाउ खानलाई हामी आउने नै छौ है। अनि सबिनाजी आजको दिन के गर्नुभयो तपाईँले?
2: आजको दिन चाहिँ गोठाला गर्यो, खाना तरकारी बनायो,
1: त्यस्तै गर्दा ल ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनाजी, र कुन गीत रोज्नुहुन्छ नि सबिनाजीले आज?
2: मलाई चाहिँ
1: बतासे ल्याउँदै नै भनिराख्नुहोस् न। ओके, हाम्रो सबिनाजीको लागि एकदम मिठो गीत रहेको छ। यो गीत पक्कै पनि तपाईँको लागि बस्ने साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो खोटाङबाट सबिना मोक्तान। सबिनाजीले पनि एकदम मिठो गीत रोजेर सुनिसक्नु भएको छ, र अब हामी गीत रोजाईतर्फ नै जानेछौ। सबिनाजीले रोज्नु भएको गीत पढेको छ बतासैले उडाई लग्यो भने गीतको बोल रहेको छ। नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि

0: भर्खरै मात्र हामीले मिठो गीत सुनिसकेका छौ। बत्तास शैली उदाई लग्यो भन्ने गीतको बोल रहेको थियो। पक्कै पनि एकदम मिठो गीत आइरहेको थियो। र कतिजना साथी पक्कै पनि धेरैजना साथीले यो गीत सुनेर मनोरञ्जन त लिनुभयो होला है। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: हेलो नमस्ते
0: एन्ड नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? सुमन परियार। ओके सुमन जी, यो समयमा के गरिदिनुहुन्छ? गाई बाख्रा हेर्दै हुनुहुन्छ? ल ठिक छ त नि सुमन जी, खाजा दिनुभयो त? हाम्रो बाँकी नै छ भन्नु पर्ला सुमनजी। एउटा कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अन्तिममा एउटा मात्र गीत बाँकी नै रहेको छ, गीतको बोल भन्नुपर्ने हुन्छ है। ओके पक्की पनि हाम्रो सुमनजीको लागि यो गीत बस्नुहुनेछ। आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी। अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। सुमनजीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। र आगामी दिनमा पनि यसरी नै हामीलाई सुनेर साथ दिनुहोला र कार्यक्रममा सहभागिता जनाउनुहोला। र तपाईँको मायाको हामी सबैले हामी अपेक्षा गर्ने नै छौ। र मेरो बन्द कुटाकामा तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सर्की लोमु शेर्पालाई पनि विशेष गरिकन रेडियोदेखि नै आभार प्रकट गर्दै अन्तिममा एउटा एकदम मिठो गीत पक्की पनि बाँकी नै रहेको छ। हाम्रो सुमनजीको रोजाइमा पढ्न सफल गीत रहेको छ, एकदम मिठो गीत रहेको छ। चौबन्दीमा पटुकी बाने छैन भन्दैमा भनी गीतको बोल रहेको छ, जसमा आवाज उठाउनु भएको छ आस्था राउतको आवाजमा। सबैको मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेलिका राई पनि बिताउन चाहन्छु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com संसार भरेक साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। काठमाण्डुमा आज मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रभाग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेखुवा समाचार पढ्ने रूचि घट्दै गएको र छोटो सामग्री प्रति आकर्षण बढ़ेको उल्लेख गर्नुभयो। सामाजिक संचार माध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको बताउनु भएको छ। वहाँले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको समेत जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले कृषि पर्यटन सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सृजनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई संचार माध्यमले स्थान दिनुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टस आईसीजीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत यी संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका हुन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहालवाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाअभियोगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन जना न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिइरहेको र उनीहरूको राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी रहेको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृंखला विकास तथा कानूनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर बराबरका दुई प्रमुख समझदारी पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्क थेङले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग जाएका मार्फत कार्यान्वयन हुने यी परियोजनाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कानूनी सूचना प्रणालीलाई डिजिटल तथा पहुँचयोग्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी प्रतिनिधि सभाले कंग्रेसको पूर्व स्वीकृति बिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध संचालन गरिरहेको सैन्य कार्यवाहीलाई सीमित गर्ने उद्देश्य सहितको प्रस्ताव पारित गरेको छ, जसलाई इरानसँगको द्वन्द्वमा राष्ट्रपति ट्रम्पले अपनाएको नीतिप्रति सांसदहरूले व्यक्त गरेको पछिल्लो ठूलो असहमतिको रूपमा हेरिएको हो। अन्तिममा खेल समाचार। आगामी असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्ने भएका हुन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रवेश

शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: ఇంకా దిది ఈమె విభజనను ఒక స్థూతన కారణమేశారని బిజులకు సాయంకిన్న బజార్కు చార్చారట పోసించాలి కొత్తే పని काठमाडौँ जानु पर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुरुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुतकुण्ड नगरपालिका पाँच सैलेरी सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
0: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सैलेरीको मध्य भागमा रहेको सोलुखुम्बु

8 बजे देखि साढ़े 6 बजे सम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ। प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9816034213। सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका रामबल 5 सनेरी सोलुखुम्बु। उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बी दिशक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासपक्षी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 月曜日の生放送をお聞きください。
1: बाट बचाउन बचाउ लुम्सनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्सनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष साथीलाई परिचित नदिँदा जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ।
1: ए कान्छी जा जा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
4: जंगल को सीमा।

0: संस्थान सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुस् त?
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्नु हुँदैन नि।
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन
6: बोर्ड। राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: ए बाबु, मैले मेरो त हात खुट्टा अनुमासमा झन्झन गर्छ, तिमासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ, थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि हो त। आउँछ दिदी, अरू सँगै जाउँ।
11: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843349696 र 9861313472। आन्जी औषधालय, सोलुदुत कुण्डु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दियो, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
12: होइन नि। घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हो, अपराध हो।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार ज्ञापन।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को नियम सूचना
16: हुंडा का विशेषता
17: जापानीज ऊर्जा प्रणाली उत्पादित
16: उत्कृष्ट माइलेज
17: राम्रो मिसल मूल्य
16: टिकाऊ र भर भदो
17: अफ रोड का लागि पनि उपयुक्त
16: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
17: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
16: हाम्रा सेवाहरू
17: उखल हुंडा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
16: जुनसुकी मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
17: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
16: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
17: उखल हुंडाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोलमारे भिजाङ उखल हुंडा
16: सम्पर्क नम्बर 0375902222 9852888002 र 9842803000।

0: 사업이 시작이 앞으로 이유의 디카드 디고 디카드가
1: 예, 이게 뭐요? 제가 안 왔었나요?
2: 뛰어노, 도저히 떨리거니. 어버터, 아무래도 두카가 되는 사기에. 계속 뛰는이, 강마 사람 보내 보니 버스 이미 빨라 반네 도착. 라드바리 숙소 사기 아이나?
1: 아이나, 뛰는 말이 나오죠? 어버 가디 자리 받지, 아미라인 소리를 보내 오게. 한네 마트리 오이나, 안도저스토 받지 다리 받지 하더만, 사르바지니 뛰었다 했더니 점을 벌쳐 반네라, 아미라인 나가는 버스 사기야.
2: 사람 보내 막 키키네. जथावारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त धनै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा काट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
2: मेरो कहाँ किन्न पाइन्छ अनि पाँच सय कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न छोपी गर्न ड्याङ बनाउन उकेरा लगाउन ठुलो बनाउन सहित यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपल कोच सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 2895 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
11: एभरेस्ट
13: एमरेस डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बु
14: हमरा सेवा हरु
13: दांत सफा करने दांत चलकाउने दांत में सीमेंट भरने दांत कलर को सीमेंट भरने मधुकई दांत निकालने दुखी को दांत लाई मधुकई गरी जरा देखी उपचार गरी दांत बचाउने निकना र लगाउन सक्ने गरी दांत राख्ने ग्यारेन्टी भएको फिक्स दांत राख्ने ग्यारेन्टी भएको पूरे सेट दांत लगाउने बंगो टिंगो दांत मिलाउने दांत को एक्सरे गर्ने सुन चाँदी को दांत राख्ने गिजा सुन्निने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दांत निकाल्ने साथै किरा लागेको दांत भर्ने बच्चा को उमेर नपुगी दांत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने
15: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्सेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746853487
16: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गर
17: ल अब आँखा खोल त
16: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँची र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
18: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा निर्देश समर्थ छ
19: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
20: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
20: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगर्नु न हजुर
15: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुकुम्बु
1: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने
3: नहीं
1: जाने मन लगे
3: ये
1: मैं साइंस को काम से सकिन सर
3: ने नमस्ते मैडम म रीना गुरु
23: नमस्ते कति पानी भयो
3: आज रीनाले जान्न भन्यो साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न टर्साउन केही पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: म्याडम
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए
26: ए के भो दौडिदिएको आइस त
25: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
26: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्दर एसेम्बली तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा घोड़ामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच तलेरी सुनखुंगो विगत देखने ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा घोड़ामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हाम्रा सेवाहरू वही सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्किनी तालछा वाल मिक्सर मनी सर्वे बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलिरी सुनखुंगो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामाले भन्नुभएको उत्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। त्यस्तो त
5: सोता, तिमीहरूको के खास कुस कुराउँदैछ? के भयो भन त?
4: के होइन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख भेटी कैंसर से बांचे मरे तुम्हें भाई
8: मलिकति हिड़न सक श्वास प्रश्वासम समस्या देखियो
7: धूमपान होना छोड़ स्वस्थ जीवन बांच सरकार विज्ञापन बोर्ड
3: औषधि शरीर ढाक्ने कपड़ा मास्क पाउँदा खोइ यतिकै बोट बिरुवामा दिस हाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
3: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
0: नेपाल सरकार विज्ञापन
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: शुभप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
5: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
13: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
14: नमस्कार स्वयंसेविका दिदी।
15: नमस्कार नमस्कार। दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानी पनि लान्छ नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
16: हामीले बच्चाको नाम समेत जिराइसक्यौं नि दिदी।
15: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
17: नेपाल सरकार विज्ञापन हो।
10: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
19: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
20: 3 दिन भयो।
19: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुँदैन, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँध्नु पर्छ है, पछि जेसुकै गर।
20: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यसका कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
19: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन हो।
23: डाँडा पखानाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर।
24: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
23: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
24: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
23: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
24: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
23: हजुर।
24: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउनु, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त।
23: हवस् दाल साहब, हजुरले भने यसै गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो ला मरेँ के हो
4: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ दिन बाटोमा बाटो काटेको।
4: अरे हेर त धन्न हेर्नु तिनीहरूले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मरिदिउँ कि बाँच्ने हो केही ठेगान छैन।
2: बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि हेर त।
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
24: खै जन्मदाता दिनुहोस् त।
23: जन्मदाता गरेको छैन नि म्याडम।
24: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
23: मलाई त थाहा थिएन।
24: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खतरा समाचार आइसक्यो। अब चाहिँ
4: के हो
6: यत्तिकै पत्ते आएछ रोहन?
4: सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त?
6: मिथ्या र भ्रामक सूचना हुनसक्छ,
4: यसो नआथेन यसरी जल्दै लगिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक बरु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
25: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
25: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
25: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौं बसौं कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब म त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी सरकारका गतिविधिप्रति चिन्ता व्यक्त चितवनको तुम खुलामा विस्फोट काटेर हटाउने तयारी दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध शामको मध्ये ध्यात समावेश गरिएको प्राधिकरणको दावी बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू र इजरायलको प्रशिक्षक बन्ने प्रस्ताव पेटो ग्वार्डियोलाद्वारा स्वीकार सन् 2027 विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल द ओभलमा हुने मेरो कथा प्याकिङ गरिदिउँछ सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
4: अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु नेपाल दर्पणमा अब खबरको सिलसिला अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिट्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन् संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन् सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहाल वाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाभियोगको धम्की दिनसम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान नन्द कुमार रेग्मी र हरि फुनियाललाई राजीनामा दिने राजनीतिक दवाब दिएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दवाब दिएको आरोप लगाइएको छ यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनीतिक दवाब नदिन स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन न्यायिक नियुक्तिलाई पारदर्शिता योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त

कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिवले नियुक्त गर्दा पार्टीको विधान सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिवले नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिन्हवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपतिले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयका विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ़नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयले बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनीतिक दलहरूले ठूलो विहुर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ़नुपर्ने बेला आएको समेत बताउनु भएको छ। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिमामिना प्रकरणमा 8 विरूद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिमामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साख्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचारी मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। भवनगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्य चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झर्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ जोड्ने मुख्य लाइफ लाइन हो। नारायणगढ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुन खोलाको आरको नारायणगढ तर्फको भित्र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरो जोखिम हटाउने कामका लागि 22 करोड़ 21 लाख रूपियाँमा ठेक्का सम्झौता गरेको छ।
छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुङ खोलामा गएको वर्ष असोज 3-7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मीटर छ। नाम्सीको मुगलिङपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्नु भएकोले पहिरो पन्छामा मुगलिङ र सेती दोबानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ। दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया

33 जना कम्बोडियाबाट 113 जना म्यानमारबाट 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यानिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको

0: रत्तासम्म गरिएको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत संहार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुहोस्, समय पनि बन्द हुँदैछ। मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। आइतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एसियाका स्क्रिनिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना आजै कम्बोडियाको जेलमा लगायतका खबर प्रस्तुत गरौं। नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले हिसाबदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात ब्याट लागू गर्ने नीति लिएको छ, तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालदेखि

0: यसै विषयमा साथै कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
1: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि कसैको एक गते कसैको तीन गते कसैको चार कसैको दस गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ होइन, अनि एक महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको दस गते रिडिङ भएको छ भने साउनको दस गते बिल जारी हुन्छ, कसैको असारको एक गते भएको छ भने साउनको एक गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो। अहिले यसको अलिकति त्यो नोमिनेटर जस्तो के छ भने उपभोक्तालाई वर्षमा बाह्र महिनाभन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउन्डमा जान्छ। अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब त्यो बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिसर सल्लाह गरेर
0: लागू। तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक
1: वर्ष अर्को वर्ष के गर्ने त अब जस्तो भनौँ अहिले पो अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो भने एउटा त्यो कट अफ पोइन्ट हुने भयो। जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त, अर्को वर्ष जस्तो असार कसैको त असार पन्ध्र गते रिडिङ भएको छ भने पन्ध्र दिन असारको आयो साउनको पन्ध्र दिनको बिल आउँछ कि, सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच हुनाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा बाह्र महिनाकै भ्याट लिने हो होइन, अब तेह्र महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ नि। जस्तो कसैको चाहिँ साउनको अट्ठाइस गते पनि रिडिङ हुन्छ होइन, उन्तिस गते पनि रिडिङ हुन्छ होइन, त्यो हुँदा चाहिँ अब असारको दुई दिनको आयो होला अनि यता त पुरै साउनको आयो नि त, त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन। दिन एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझ्नु पर्छ सबैजनाले।
0: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
1: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन, अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गरेर ठ्याक्कै कट अफ पोइन्ट अब साउन्डमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब 83,000

0: چی نه آثار من دارم دارم یک کوچیل می‌دهیم ما می‌تونیم دست لگش کنیم چون دارم دارم یه اون آسیب واسه ما 12 ماهی نبند بودی که دست لگ دی نه اما 13 ماهی نگو دست لگی می‌کنیم تن نخال کردیم میسکانسیشن با کو دست لگش ماله آم دن تام چیزی اون دی نه اما یه اون آسیب واسه ما 12 ماهی نگو دست لگ می‌کنیم اما ریدینگ دیک فرق بود و کار نگاه دار فرق دیت ما دیل جاری اونو با کو لاله دست تو تی الی که میسکانسیشن با کو می‌دست لگی می‌دهیم فرق بود دست لگ
1: वहां हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरण का प्रवक्ता राजन ढकाल फेरि पनि खबर का सिलसिला नेपाल कार्पेट मैन्युफैक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशन ले कार्पेट निर्यात र कच्चा पदार्थ आयात में देखिएका समस्या समाधान का लागि प्रधानमंत्री बालेन्द्र शाह को ध्यानाकर्षण गराएको छ। आज सिंहदरबार में प्रधानमंत्री सँग भएको भेट में एसोसिएशन का अध्यक्ष बलराम गुरुङ ने क्षेत्रगत समस्या प्रस्तुत गर्नु भएको हो। भेट का क्रम में व्यवसायी अल्पकालीन और दीर्घकालीन गरी दुई प्रकृति का समस्या राखेका थिए। अहिले अमेरिका निर्यात नेपाली कार्केट में कंज्यूमर सेफ्टी सर्टिफिकेशन को अनिवार्य व्यवस्था का कारण रोकिएको जानकारी गराउँदै व्यवसायले इसमें सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यह विषय में प्रधानमंत्री शाहले तत्काल संबंधित निकायलाई कूटनीतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनुभएको छ। अनुसन्धान डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनुभएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै यिनका विवादित प्रावधानहरू संशोधन गर्दै माग गर्नुभएको छ। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहन सिन्हाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00025 P5231 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघन को कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यवहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाग्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने जोड दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिदेशक दान बहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिनुभएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
3: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र द्वितीय सेवा जिसको
1: देशों खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसेर लगायतका रोगहरूको दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर महोत्तरीको साबेक भारत पूर्व गाउँ विकास समितिका तत्कालीन सचिव सहित

जलेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखा महाकार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेपानीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2008

यस्तै काठमाडौँ महानगरपालिका तीसका लेखा अधिकृत उद्ध भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुसले पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभयो।

0: भएको छ।
1: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्सी परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्सी 1008 अंकले घटेर 1717 अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्सी परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सीको वेबसाइटका साथसाथै नेप्सीकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सीले जनाएको छ।
0: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत तनहुँ लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ। निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा नियुक्त हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्न नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
0: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिमाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वारियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वारियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो माल्दिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एन्सेलोट्टीलाई सम्पर्क गरेको थियो। एन्सेलोट्टीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एन्सेलोट्टीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वारियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वारियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छुट दिएको थियो।
0: र सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लसमा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लस मैदानको स्वामित्व रहेको नेरुलिबुन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुनुभएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लसको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लसको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक थिए नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको तहर सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी सरकारका गतिविधिप्रति चिन्ता व्यक्त चितवनको तीन थलामा जिसको काटेर हटाउने तयारी दिनमा दुई तीन घण्टा गाड़ी बोकेर काम गरिने असारको विद्युत महसुलमा नयाँ कर लगाएको झुण्डै उपभोक्ताको विरोध साउन्डको मात्र ध्यात समावेश गरिएको प्राधिकरणको लागि बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू र इटाली कुरो प्रशिक्षक बन्ने प्रस्ताव दिएको ग्वार्डियोलाद्वारा स्वीकार सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

जसो जोजियाले नानाङ दुगु तिनी हिउँ चुरङ्ग जम्मुनिन्दे चिबमुला तुरी लाङ आजबा ताम गाडीसे प्लिङमुला चु जम्मुलिङरी यङसे स्यमरी सन्दुष्ट लसी चिखम्बा आरे तिनी चुरङ्ग जम्मुलिङरी ज्याबल लसी चिबारी यङदा स्पान्दी यङबरी ज्याबल लसी चोबारी सेमला सन्दोकका लागिरी परमेश्वर वचन यङसे यङदा लोपमुला हे बन्दा नाचा यङ सञ्जुगे बोर्गी वाई।

रोगादे दुगेदाङ घ्याम्से रङ्गेला नाचा गुर्गी ताम पाङ्गे मान्छे परमेश्वर सेवाला लागिरी रङ्गेला सहयोग हुन्छ रिला खेजा दिग हिन्न विषम रङ्गेला प्रार्थना र सहयोग दिन बेटी मान्छे आशा लाभङ्ग रङ्गेला चु जजाबा भेटिँदा मान्छे परमेश्वरलाई मिन्दी किन्छ लामुला

आदरणीय श्रोताहरू मागदै प्रभु येशूलाई पवित्र मिन्दे जयमसी अनि फ्याफुला न्याङ्जे यर्बल केतङ्गे परमेश्वर लचन क्याम्जे प्रभु येशु शिव क्याम्जे बौरी रेन्बा विवाह बारेली संशय बलमुला ठेक्याम्जे न्याङ्जे लानन आशिष यलमुला तिनी न्याङ छार जीवन तोन्बा विवाह विषयरी संशयलमुला प्रिय रोमा गदे रङ्गीला चिठी पत्र एसएमएस कदे प्रतिक्रिया कदे नन्जे प्राप्त लडिबन मुला अनि रङ्गील प्रार्थना विषयरी प्रार्थना लडिबन मुला प्रिय रोमा गदे रङ्गीजे चो मार्गदर्शन केतन रङ्गीला रङ्गलान केतन हिम्ब मुला बेसी नन्दा पत्र कुई हाबदा हामीले शिवको बेसी अनुरोध लबमुला प्रिय श्रोता पवित्र धर्मशास्त्र बाइबल युहन्ना तीन अध्यायला छ पद हिन्जे आठ पद सम्मति मनन लसेलमुला नय प्रतिमुला रङ्गीजी संशिवको येशुजी सुनजी हिन्मानो नै यत पाङमुला कोही छार तसी जन्मयादिन विषम थेजे परमेश्वर राज्य त मङमा अहम शरीर क्याम्जे नबला शरीर हिन्न अनि पवित्र आत्मा क्याम्जे नबला आत्मा हिन्न नै यत छार तसी नदोब मुला पङ्सी पाङमा अचम्मा थङ्गम्बो लाभ सुहाबा लाभ यर्ब होसन यर्ब मुला ए लाभल आवाज सानबा हम्ब मुला तर थे हानन क्याम्जे हाबा अनि हाँस यर्ब थे आसेब मुला आत्मा क्याम्जे नबला हरेक मि हेरङमन तब मुला बेसी येशु प्रभुजे रङ्ग वचन दि सुन्जी जो घटना त याङ्जे विचार लसी सिज विषम प्रिय रोमा गदे यहुदी समाजले निकुदेमस मिन लबला कोर्की प्रसिद्ध मि मुगला यहुदी समाजला सदस्य नु हिम्म मुगला खेजे येशुजे लस्युगला आश्चर्य के अनि येशुजे दोन्मला उपदेश अनि यहुदी व्यवस्था त प्रतिशी सीमाले येशु ख्रिस्ट परमेश्वरला चा हिम्बा विवाद था याङ्जी अनि थे समाज क्याम्जे लोङसी न त समाज खलाला कि समाज आज भ पाङला कि पाङसी थे लोङ मोबला थे दैरी थे मुनङ लालटिन नसी येशु जा चु प्रश्न लबरी हाजी अनि येशु जे चु जवाफ निको दिमस्त दोन्सी भमुला अनि थे जे थे बाद आगो भमुला ए यहुदी कदेला यतै माछ्याङ सदस्य तसिनो ज्ञान देन बुद्धि जे धर्मशास्त्र जे लिङ्गमला व्यक्ति तसिनो चु बाद आगोनी विषम स्यान्दो जे हराउने कोसे बिव प्रश्न येशु जे लास्यो जे थे जे उत्तरी पाङ मुला आमालाई गर्व ज्ञान्जे नसिनु फेरि थिए खेपतोसी हरङले आमलाको क्याम्जे नभहाम्से यसुजे चुरी थेला आत्माला बाद सुङमलमला तर थेजे शरीरले ताम पाङ्जे तिनी संसारी लानन जवान व्यक्तिका देमुला तर थिङीका देला शिक्षा जे लसी शरीर तामजे नाङमुला अनि वास्तवले येशु जे थेला आत्मामा चिन्ता लसिबमुला वास्तवरी एदेन न थार दसी हृदय परिवर्तन तब अहम्नी विषम न्याङ रङ्गे रङ्गन सुधार लबा अहम्बमुला न्याङ्ल छिमेक न्याङ्ल समाज न्याङ्ल टिम न्याङ्ल जिल्ला न्याङ्ल देश हरणले परिवर्तन थे प्रिय रोमा गदे तिमी एदेन हृदयलाई परिवर्तन तब त खाँचौ मला येशु ख्रिस्टी छार तसे जन्माइकी बता लानन खाँचौ मला एदेन नै वास्तवरी येशु त जब सेम नाङ्जे म सेव मुला विश्वास लब मुला अनि ग्रहण लब मुला विषम ठे याङला हृदयरी चुनाव मुला अनि थेला उपस्थित जे न्याङ्ला हृदय परिवर्तन
तबमुला यंग खराब तबला व्यक्ति चब तब हमला पब रक्सीजे नंग बलमी ठेला छुटकारा तब हमला अचब शब्द जे पांग बामी शुद्ध तब अनि परिवर्तन तब हमला नम्र त बोली दयालु अनि ठेला जीवनी तब हमला अनि अर्को बाँध राख्नु त तिनी राख्नेला अगाडि नाइचो बाँध अङ्गे यन्जी विचारलाई तसी विषम प्रभु येशूजी न्याङ्दा मायालाई शिवमला अनि अर्को बाँध राख्ने त चोरी मोबमला येशूजे होते सुङ्गिन महिन्जे निको देमास मिन लबमी ठ्याम क्यामजे यर्जी खास गरी थे येशू द ग्रहण लबरी पंक्षी हावल मोबला ठेला सेमला ताम हृदय ताम येशूजे कोसियोजी अनि अर्को फ्लारी थे जे एरोङले सुङ्गमला चु थङमान सान्दो हालजे लाभामा अनि येशू ख्रिस्ट बाहेक सान्दो हालजेनु लाभा अहम्बमला परमेश्वर ल माया न्याङ ल बिस्री एरोङले प्रकर्ता जे कि थे जे रङला कोर्की जे मुबला चानु चु संसारी पुहाजी ताकि चाक्याम जे न्याङ सोबाहाम गए परमेश्वर ल माया चोरी मुला कि न्याङ जे माया लबला आहिन कि थे जे न्याङ ल माया लसियो बला हिन्न अनि न्याङ ल पाप ल उद्धार छुटकारा लबदा रङ ल च पुहासियो जी योहन्न चार अध्यायला नौ हिन्जे दस पद्री एरौले प्रिबल मुला तरे अनन्त जीवन जो हिन्न कि ठेङी कदे जे एक कोर्की जे सत्य परमेश्वर हिन्न अनि रङ जे पुहावला येशु द मसे गए प्रिय रोमा गदे प्रभु येशु ल माया कति अचम्म ल मुला थे जे याङ द रङ ल जीवन अर्पण लस्यो जी यदि याङ जे याङ ल जीवन परिवर्तन लसी थे द विश्वास लजी विषम थे रङ द आशिष दंश ल मुला तिमीले के तङरी समय जेङदा विस्तारनु बेदलाजे प्रिय रो मागदे तिमीले वचन दे परमेश्वर जे राङिदा प्रशस्त आशिष तुन्स्यु गए

0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लाग्नु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।
2: बहुमुखी

0: सचिव भाट र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भरिना 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663531 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामा के हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा भूत नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: now, now. Sativa Ekrasana.
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: बत्ती को तार है ख्याल गारा
3: नेपाल विद्युत प्राधिकरण प्रमुख वितरण केन्द्र को सार्वजनिक सूचना
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको तार नोत्री

0: ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852527, सूचना अधिकारी 9852512126 र काउन्टर 0382504003।
0: समय नै महसुल गर, उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड. राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.
8: जापानिज
9: भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ.
8: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है.
9: मेरो त नोट चाहिँ नि यही हो, जापानिजलाई कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ.
8: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने.
9: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ.
8: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ. त्यसका साथै कममार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ.
9: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा संचालन कति छिटो हुनुहुन्छ.
8: सुनकान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ.
9: ल दिदी, म त हिँडे ओडन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है.
10: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ. सम्पर्क 9850017979 र 01-592-2616. वेबसाइट www.obgi.edu.np. ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी, काठमाडौँ.
11: और प्रिंट
8: कम्प्युटरको रकम र तवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वास्तविक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
11: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक
12: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
8: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिलाइ गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा पारित

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करिमागले हैरान बनाए मेरे पनि केकी हो केकी खरी एक बार को जिंदगी पनि दुख दुख में बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दीदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे भयो त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843439696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: यदि तपाईँको बस्नमा सोनसा पोल्टारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री कुनिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय पूर्वांगण सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष मुक्ति को सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईन अधिकार कार्यालय प्रमुख समूह संपर्क
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: आज तो तिमी धेरे मलिन थकित देखिछौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलू हिंसा हुन्
3: गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
2: होइन नि घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलू हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पिम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई समेट्नेछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठ्याउने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवदनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रकत रहन्जेल कुनै अपराध होस् या जय झगडा, बाढ़ी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 252 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, ठगी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्र रक समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधि तर्फ। विभागीय मूल्य मान्यता आदेश तथा निर्देशनको अक्षरश पालना गर्दै व्यावसायिक लगनशील र कर्तव्यनिष्ठ दबरले उच्च मनोबल तथा साहसका साथ कर्तव्य पथमा रही मिति 2083 साल असार 13 गते बेलुका 9 बजे जिल्ला सोलुखुम्बु सोलुदुतुन्द नगरपालिका वडा नम्बर 11 बुस्टिङ स्थित बस्ने वर्ष 79 कि रिन्जी शेर्पाको करेन्ट लागि भवितव्यबाट मृत्यु भएको भन्ने जाहेरी प्राप्त हुनसाथ घटनाको सूक्ष्म निरीक्षण प्रमाण संकलन तथा मृतकको शवको पोस्टमार्टम गर्ने क्रममा टाउकोमा धारी हतियार प्रहारबाट गम्भीर चोट लागेको तथ्य खुल्न आएकोले उक्त घटनामा संलग्न जिल्ला सोलुखुम्बु सोलुदुतुन्द नगरपालिका वडा नम्बर 11 बुस्टिङ बस्ने वर्ष 42 को आङदावा शेर्पालाई तत्काल नियन्त्रणमा लिई सफल अनुसन्धान गरी कर्तव्य गरी हत्या गर्ने प्रतिवादीलाई कानूनी दायरामा ल्याउन सफल हुनुको साथै जिल्ला सोलुखुम्बु थुलुङ दुतकोशी गाउँपालिका वडा नम्बर 11 नेरे तुम्से स्थित शर्मिला राईको घरमा आफ्नो 10 वर्षीय नाबालिका छोरा सहित कोठाबाट लिई बसोबास गर्दै आएकी वर्ष 37 की कमला बन्ने लक्ष्मीमाया बिका मिति 2083 साल असार 16 गते बिहान अन्दाजी 9 बजेर 15 मिनटको समयमा छिमेकीको बारीमा कोदो रोप्न जाने भनी घरबाट निस्किएपछि सम्पर्कविहीन भई बेपत्ता भएको घटनामा खोजतलास तथा अनुसन्धानको क्रममा सूचना प्राप्त प्रमाण तथा प्राविधिक विश्लेषणको आधारमा थुलुङ दुतकोशी गाउँपालिका वडा नम्बर 1 जोगारा बस्ने वर्ष 35 को विकास पनि युगेन्द्र कटुवाललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजाले दिएको सूचनाको आधारमा मिति 2083 साल असार 27 गते अन्दाजी 4 बजेर 30 मिनटको समयमा तुम्से डाँडा कर्मा डाँडा स्थित ठूलो ढुङ्गाको ओडाको फेदमा निजा महिलाको शव कर्तव्य गरी हत्या गरिएको र सडेगरी किरा उसा परेको अवस्थामा फेला पारी उक्त घटनामा संलग्न प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दाखिला गराई अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउँदै नेपाल प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गर्नुभएको र विभागीय आदेश निर्देशन तथा मूल्य मान्यताको अक्षरश पालना गर्दै आफ्नो जिम्मेवारी प्रति कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ कर्तव्य पथमा तल्लीन रही उल्लेखनीय कार्य गरेको हुँदा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी निरीक्षक मौसम तामाङलाई निजाले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै 2083 साल असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 7 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक नवीन राजा बुढाथुकीज्यूको प्रमुख अतिथ्यमा साउन महिनामा जन्मदिन पर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु मातत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू सामूहिक रूपमा जन्मोत्सवको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 8 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सभाहलमा कार्यालय तथा मातत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुका साइकोलोजिकल काउन्सिलर रोजिना भण्डारीज्यूले तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण गराउनुका साथै प्रहरी सेवाको पेशागत जटिलताका कारण सिर्जना हुन सक्ने मानसिक दबाव तथा तनावलाई व्यवस्थापन गर्न घटाउन सकारात्मक सोच मानसिक स्वास्थ्यलाई बलियो बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय लुकुम्बुले जनाएको छ। मिति 2083 साल साउन 2 गते दिउँसो 4 बजेको समयमा परिवर्तित ओतान जिल्ला 11 स्थित ऐजन एजेन बस्ने पीड़ित वर्ष 47 की एक महिलालाई आफ्नै घरको भान्सा कोठामा तरकारीको लागि आलुको चाना काटिरहेको अवस्थामा ऐजन ऐजन बस्ने कुमार सिंह तामाङको छोरा वर्ष 24 को तिलक तामाङले पीड़ितको घरभित्र प्रवेश गरी पीड़ितलाई जबरजस्ती करनीको प्रयास गरेको भनी पीड़ितले इलाका प्रहरी कार्यालय सोताङ सोलुखुम्बुमा जानकारी गराए पश्चात निजालाई मिति 2083 साल साउन 3 गते अनुसन्धानको सिलसिला नियन्त्रणमा लिई सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक दिन सात मे थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 2 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत समेतबाट गत असार महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आधिकारिक फेसबुक पेज मार्फत एक प्रेस विज्ञप्ति जारी गरेको छ। गत असार महिनामा मुद्दा दर्ता 18 सवारी दुर्घटना 3 ट्राफिक कार्यवाही 136 को राजस्व 1,53,500 रूपियाँ संकलन तथा जिल्लाभर कुल सेवाग्राही 922 जना रहेको विपदको घटना 6 वटा र सामुदायिक गतिविधिको कार्यक्रम 62 वटा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमको अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्तरमा सामुदायिक प्रहरी साझेदारी, अल्पसंख्यक समुदायिक संघ प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव बेचबिखन तथा औषध पसर रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक घर दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेचर र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षित र अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: के लेखे भन्ने होइन होइन, पत्रिकाको पादा भरि नै ओहो ओहो छाप्यासी कि क्या हो।
2: नेपालमा यस्तो एउटा घटना घटेछ, केटा र केटी दुवैको नाम गोप्य राखिएको छ। केटाले केटीलाई फेसबुक साथी बनाएछ र रूपको तारिफ गर्दै तिमी त विदेशी चलचित्रको नायिका जस्तै छौ, बिकिनी ड्रेस लगायो भनेदेखि अझ राम्री देखिन्छौ, टू पिस लगायो भनेदेखि अझ राम्री देखिन्छौ भनेर मेसेज गर्दो रहेछ। अनि केटीले त्यस्तै ड्रेस लगाउँदै उसलाई फोटो पठाउँदो रहेछ।
1: अनि ड्याडी,
2: अनि त्यो केटाले कम्प्युटरबाट सबै फोटो जोडेर अलिक भल्गर फोटो बनाएछ। त्यसपछि तिमीले मैले भनेको मानिनौ भनेदेखि तिम्रो फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक बलात्कार गरेछ, र त्यति मात्रै होइन साथीहरूलाई शुद्ध ग्याङ रेप गराएछ।
1: अनि अनि अनि ड्याडी,
2: अनि अहिले केटी हस्पिटलमा
1: छ। त्यस्तो समाचार पनि छोराछोरीको अगाडि पढेर सुनाउने हो?
3: पढ्नु त पर्छ नि मम्मी, आफ्नो छोराछोरीलाई नि यस्तो हुन सक्छ भनेर बाबाले सजग बनाइराख्नुपर्छ। म पनि यो पेज मेरो साथीहरूमा सेयर गर्छु।
4: यस्तो बुवा बुवा आमाले छोराछोरीलाई लुकाउनु हुँदैन।
2: एक भोट, दुई भोट, तीन भोट मेरो, तिम्रो एक भोट तिमी हाल, यस्तो कुरा लुकाउन हुँदैन।
5: आजको युगमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ, त्यसैले यसलाई अभिशाप नभई वरदान साबित गर्नुको लागि यसको सही सदुपयोग गरौं।
2: साइबर अपराध सम्बन्धी घटना आफूमा घटे वा अरू कसैमा घटेको देखेमा चुप लागेर नबसौ। नजिकैको प्रहरी कार्यालय अथवा प्रहरी प्रधान कार्यालय अथवा भोटाइटीको साइबर क्राइम ब्युरोमा सम्पर्क गरौं।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 27 सवारी साधन कार्यवाहीमा परेका छन्। कार्यवाही हुनेमा ट्रक 3, अटो 1, ट्रयाक्टर 4, जीप कार 12 र मोटरसाइकल 11 रहेका छन्। कार्यवाहीबाट 30,500 रूपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, दुईजना भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरिएका छन्। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने जीप कार समेत कार्यवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने, ट्र्याक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानहरूमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नुहुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ लिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 80 विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 66 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा विशेष प्राथमिकताका साथ परिचालन गरेको र पर्यटक रक्षित कुनै पनि अपराधी घटना नभए प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ ठगी सम्बन्धी सचेतनामूलक सन्देश।
6: हजुर म्याडम, यो सरकारी प्रक्रिया हो। हजुरको 16 लाख रुपियाँ आमदानी भयो, त्यसैले पैसा पठाउनु भन्दा पहिले आयकर बुझाउनु पर्ने हुन्छ। बल्ल हजुरलाई हामीले पैसा पठाउन मिल्छ। हजुरले कति पनि चिन्ता नलिनुहोस् म्याडम, पर्सि हजुरको खातामा 16 लाख पुगिसक्छ। ल म्याडम, हजुरलाई म भोलि दिउँसो फोन गर्छु। अनि सुन्नुहोस्, आइएमएस इटालीको ठेगानामा सुमन प्रसादको नाममा गर्नुहोला। हस मैडम नमस्कार.
7: पसल बन्द गरेर मसँग जाउँ न.
8: कति काम छ, बरु खाना खाएर गइहालौँ न. म रेडी गर्छु है.
9: फोन
8: हेलो.
6: हेलो नमस्कार रिता म्याडम, म लोकेन्द्र बोल्दैछु.
9: नमस्कार नमस्कार सर.
8: होइन त मैले तपाईँले भनेको त सबै काम गरिसके त. कहिले आउँछ त मेरो पैसा?
6: पैसा त मैले भनेकै समयमै तपाईँको खातामा आउँछ, तर एउटा अप्ठ्यारो आयो. अहिले सरकारको नयाँ नियम आएको रहेछ.
8: नियम होइन, के उद्देश्य नियम? के गर्नु पर्यो हामीले?
6: हजुरले केही चिन्ता नगर्नुहोस् म्याडम, म सबै मिलाउँछु. हजुरले के गर्नुहोस् भने नि, जुन नाममा पैसा पठाउनु भएको थियो नि, त्यसमा यो नयाँ नियम अनुसार लाग्ने दस्तुर 75,000 रुपियाँ पठाइदिनुहोस्.
8: फेरि पैसा पठाउने र हामीले?
6: हजुर म्याडम, यो नियमको बारेमा त हामीले पनि जानकारी थिएन. अब यो नै अन्तिम प्रक्रिया हो, त्यसपछि केही न झन्झट तपाईँको खातामा तुरन्त 16,00,000 रुपियाँ आउँछ. बुझ्नु भयो नि?
8: बुझे बुझे हजुर बुझे.
6: ल म्याडम पैसा पठाइदिनुहोस्, काम तुरन्तै हुन्छ. हस् म्याडम नमस्कार.
8: नमस्ते अनि भन्छु नानी चाँडै
9: घरतिर हिँडेको भाउजू.
10: काशी किन, के भयो?
9: के हुनु नि दाई, आमा धेरै जान्ने भएर 50,000 सोहा भयो.
8: के हो त्यस्तो? के हुनु नि, लोभले लाभले बिलाभ. आजकल त्यो मोबाइलमा म्यासेज आउँछ नि, तपाईँलाई चिठा पर्यो, तपाईँले 5,00,000 दिनु भयो भनेर. हो त्यस्तै म्यासेज मम्मीलाई पनि आएछ. अनि पहिला 50,000 पठाइदिनु, त्यसपछि हामी तपाईँको पैसा पठाइदिइहाल्छौँ भनेपछि मम्मीले 50,000 पठाइदिनु भएछ. अनि खाइदिए नि ठगहरूले. अनि तिनीहरू ठग हुन् भन्ने कुरा तपाईँले कसरी थाहा पाउनु भयो? समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट थाहा पाएको नि. ल दाई यो साँचो राखिदिनु भयो.
10: हाम्रो पैसा पनि डुबे जस्तो छ.
8: यसो गरौँ न, बरु मन्जु नानीले भने जस्तै पुलिसमा गएर रिपोर्ट गर्न जाउँ.

0: तलभन्दा पारा ठगी गर्ने तिमीहरूलाई अस्ताब लन्ची लाग्ने
1: यति छिटै कसरी अपराधी पक्राउ परे इन्सपेक्टर साहब? तपाईँहरूको साथ र सहयोगले गर्दा हामीले अपराधीलाई पक्राउन सफल भयौँ। तपाईँहरूले रिपोर्ट गर्दा साथ हामीले अनुसन्धान सुरु गरिहाल्यौँ। मैले सबै कुरा बुझेँ। अहिले यस्ता ठगीहरू धेरै नै भइरहेको छ। केही नगरी पैसा कमाउने गलत सोचको फाइदा उठाउँछन् यस्ता ठगीहरूले। तपाईँहरूमा आत्मविश्वास प्रहरीबाट अपराधी निकाल्न सक्दैन।
2: हेलो, नमस्कार आइनी,
3: म प्रहरी कार्यालयबाट बोल्दैछु। कार्यालय परम्परा आउनु
2: एकैछिन है सर, म अहिले कल ट्रान्सफर गरिदिन्छु।
3: हेलो हजुर, नमस्कार सर, हामीलाई हजुरको सहयोग चाहिएको छ।
4: हजुर के सर भन्नुहोस् न
3: सर? सुन्नुहोस् न, यो इटहरी जाने पैसालाई काठमाडौँमा ल्याउने मिलाइदिनु न।
5: खोइ त आज पनि त्यो अपराधी आउला जस्तो लागेन मलाई। दुई दिन भइसक्यो निगरानी गर्न थालेको।
6: हेलो हजुर, रातो र निलो चेक सर्ट, टाउकोमा हेड टोपी, औसेउ चेक मैले देखेको।
1: हामी पुरै गिरोहलाई पक्राउ गर्न सफल भएका छौँ। अरू सहरहरूमा पनि यस्ता ठगहरू पक्राउ परिरहेका छन्।
7: धन्यवाद इन्सपेक्टर साहब, तपाईँले गर्दाखेरि हामी ठगिनबाट बच्छौँ।
1: यो त हाम्रो कर्तव्य हो। आम समुदायको सेवा र सुरक्षाको लागि नेपाल प्रहरी सधैँको तयार छ। अनि सरकारले समन्वय सूचना दिएको खण्डमा यस्ता अपराधीहरूलाई पक्राउन हामी सक्षम छौँ।
8: तपाईँले चिट्ठा काट्नै भएको छैन, तर तपाईँलाई चिट्ठा पर्यो भन्ने यदि तपाईँलाई म्यासेज आयो भने, वा तपाईँले जागिर प्राप्त गर्दै हुनुहुन्छ ठुलो कम्पनीमा भन्ने तपाईँलाई खबर आयो भने, वा
9: कुनै अन्जान व्यक्तिबाट ठुलो रकम प्राप्त गर्नुभयो भन्ने म्यासेज आयो भने, याद गर्नुहोस् है, तपाईँ ठगिँदै हुनुहुन्छ।
1: यस्तो कुनै प्रकारको प्रलोभनमा नपरी तत्काल नजिकैको प्रहरी कार्यालय वा सयमा कल गर्नुहोस्। जिम्मेवार नागरिकको रूपमा प्रहरीलाई सूचना दिई आफू र समाजलाई ठगिनबाट बचाउनुहोस्।
10: भर्खरै यहाँहरूले सुन्नुभयो ठगी सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385 20 356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुन्छ, जसको लागि soloefm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि विदा हुन चाहन्छु। हवस् त, जय नेपाल। We'll be right back.

0: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन के भन्छ छन् भने
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइमले पाल्नुभयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले टिप्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाओ त सरले केही गर्नुहुन्न
3: म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: हजुरलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल, खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे केन्द्रित छ। यस वर्षको रोपाई अन्तिम चरणमा पुगेको छ। विशेष गरी तराई मधेस क्षेत्रमा अहिले धनाधन रोपाईको काम भइरहेको छ। पछिल्ला वर्ष मुख्य बाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ। यसबाट हलगोरु मात्रै होइन, धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्रियाउने धेरैजसो काम मेसिनका भरमा हुन थालेको छ। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। सँगसँगै यस्ता उपकरण प्रयोग गर्दा आइपर्ने समस्या र चुनौती पनि छन्। मेसिन बिग्रिँदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, अहिले रोपाई गर्दै गरेका किसानलाई थप सहजताको लागि के कस्ता यन्त्र उपकरणको प्रयोग हुन सक्ला?
1: नेपाल हामी कृषि प्रधान देश, त्यसमा पनि हाम्रो धान मुख्य बाली, धान खेती गर्नको लागि हामी चाहिँ अलिकति गाह्रो झन्झट पनि छ यसमा, किनभने हामी वर्षा भन्नु अनि हिलोमा काम गर्नुपर्छ र किसानहरूले अहिले चाहिँ तराईदेखिमा चाहिँ रोपाई चलिरहेको छ भने पहाड़ी घटना लगभग अब किसानहरूले सघाउनु भयो। अब हामीले खेतीलाई चाहिँ सहज बनाउनको लागि, लागत कम गर्नलाई, झन्झट मुक्त गर्नको लागि आधुनिक प्रविधिहरू अप्नाउनु आवश्यक छ र केही किसानहरूले चाहिँ यहाँ प्रविधि अवलम्बन गर्नुभएको पनि छ र चाहिँ प्रविधिले नै हाम्रो कृषि कर्मलाई अलिकति सहज बनाउँछ, जसलाई हामी कृषि यान्त्रिकरण भन्छौँ। यान्त्रिकरणका चाहिँ उपलब्ध प्रविधिहरू, किनभने हामी विदेशमा भएको प्रविधि भएन, आफ्नो गाउँ ठाउँमा उपलब्ध प्रविधिहरू प्रयोग गरेर चाहिँ किसानहरूले यो धान रोपाईलाई अझ सहज बनाउन सक्नुहुन्छ। अब अहिले तत्कालको लागि चाहिँ अब अहिले जस्तो जग्गा तयारीमा चाहिँ हामीले अहिले प्रयोग गरिरहेको तराईमा चाहिँ ठुलो ट्याक्टर हामी रोटावेटर प्रयोग गर्छौँ। त्यसपछि हामी लेभलिङ ट्रान्समिसनहरू प्रयोग गर्छौँ। पहाडमा हामी चाहिँ जहाँ बेसी एरिया छ त्यहाँ चाहिँ हामी पावर टिलर प्रयोग गर्छौँ र पावर टिलरमा चाहिँ लाग्ने केही अरू एट्याचमेन्ट गर्न सक्छौँ भने चाहिँ अझ पहाडी भेगमा चाहिँ हामी चाहिँ मिनी टिलरमा हामी चाहिँ प्याडी विल भन्छौँ, विलमा चाहिँ हाम्रो चाहिँ एउटा औजार छ, त्यसलाई प्रयोग गरेर हामीले गोरुले गर्ने कामभन्दा बढी प्रयोग गरेर काम गर्न सक्छौँ। किनभने हामीले गोरुले चाहिँ एक हल गोरुले एक एचपी अथवा एक घोडा बराबरको चाहिँ ऊर्जा दिन्छ भने हामीले चाहिँ 7 HPको ट्याक्टर अथवा 12 HPको ट्याक्टर अथवा 20 HPको ट्याक्टर अथवा 35 HPको अथवा 60 HPको ट्याक्टर हो भने हामी 60 हल गोरु बराबर हामी खेतमा लगाएर काम गर्दैछौँ। त्यसले तपाईँको कार्य दक्षतामा चाहिँ पक्कै पनि सहयोग पुर्याउँछ।
0: अनि जुन यन्त्र उपकरणका चाहिँ कुरा जोड्नुभयो, नार्कले ती भौगोलिक क्षेत्र अनि बनावट सुहाउँदो गरी साना तथा चाहिँ ठूला नजेला पनि हुन सक्छन्, यस्ता कृषि औजार चाहिँ विकास अथवा सिफारिश गरेको छ?
1: पक्कै पनि हामीले चाहिँ जुन ट्र्याक्टरको चाहिँ नेपालमा भित्राउँदाखेरि चाहिँ जुन किसानहरूले चाहिँ हल गोरुले जोत्नुहुन्थ्यो त्यो बेलामा चाहिँ किसानहरू पक्कै पनि यसलाई एडप्ट गर्नु भएन। यसलाई अनुसरण गर्नको लागि हामीले विभिन्न चाहिँ यो प्रविधिलाई चाहिँ प्रसार गर्नको लागि हामीले चाहिँ विभिन्न तालिमहरू लियौँ, हामीले प्रदर्शनहरू गर्यौँ र अहिले राम्रो अवस्थामा आइपुगेका छौँ र अहिले तत्काल पनि हामीले विभिन्न औजार उपकरणहरू नेपालमा भित्राएका छौँ, परीक्षण गरेका छौँ, केही औजार उपकरण हामी बनाएका छौँ। अहिले चाहिँ हामी धान रोप्ने मेसिन चाहिँ 2067-68 सालदेखि चाहिँ नेपालमा हामी भित्राएर नेपाल कृषि अनुसन्धान परिषदका फार्महरूमा हामीले यहीँका फार्म केन्द्रका चाहिँ कृषि वैज्ञानिकहरूलाई पनि उहाँहरूलाई चाहिँ अभ्यस्त बनायौँ, किनभने सुरु सुरुमा उहाँलाई पनि अलिकति शङ्का थियो चाहिँ यस प्रविधिले गर्दाखेरि हाम्रो चाहिँ जुन दुध पालन गर्ने टार्गेट हुन्छ त्यो मिट्न होला, यदि उत्पादन घटाइहाल्छ कि अथवा चाहिँ यो वर्ष नोक्सान हुन्छ कि भन्ने चाहिँ डर थियो भने त्यस्तो किसान स्तरमा गर्दाखेरि किसानले चाहिँ मेसिन परीक्षण गर्दाखेरि उहाँहरूले हामीलाई क्षतिपूर्ति हुन्छ कि हुँदैन, होइन हामी परीक्षण गर्न मान्दैनौँ भन्ने अवस्था थियो भने अहिले हामी तिनै चाहिँ सरकारी फार्म तथा हाम्रो चाहिँ केही उद्योग जुन चाहिँ हाम्रो चाहिँ केही चाहिँ ठुला ठुला सहकारी अथवा कस्टमर सेन्टरहरूले यस्ता मेसिनहरू प्रयोग गरिरहनु भएको छ। त्यस्तै हामीले चाहिँ विभिन्न तौर तरिकाका मेसिनहरू ल्यायो, जस्तो धान रोप्ने मेसिनमा पनि कुरा गर्दाखेरि हामी चाहिँ चार पाँच चाहिँ जुन वाकिङ बिहाइन्ड टाइपको चाहिँ पछाडि हिँड्ने मेसिन ल्यायौँ, त्यसपछि हामीले चाहिँ पारोको लागि दुई लाइनको मसिन ल्यायौं, त्यस्तै तराईको लागि तीन पाउन र तर चढेर चलाउन मिल्ने मसिन ल्यायो भने अलि ठुलो हामी चाहिँ चाइनाको प्रोजेक्ट थियो मार्कसँग सम्बन्धित, त्यसले चाहिँ हामी चाहिँ चार पाउन रे मान्छे चढ्ने ठुलो साइजको चाहिँ मसिन पनि हामी ल्याएर हामी सबै छ अहिले पनि हाम्रो मार्केट केन्द्रमा छ। त्यस्तै त्यो प्रयोग ल्याइसकेपछि अरू चाहिँ हाम्रो चाहिँ राष्ट्रिय कृषि अनुकरण परियोजना र अरू कार्यक्रमहरू पनि अनुदानमा चाहिँ ठुला मसिनहरू पनि तराई क्षेत्रमा प्रयोग भइरहेको अवस्था छ। र चाहिँ यसले के देखाउँछ भन्दाखेरि ठुला मेसिनहरूलाई एडप्ट गर्न अनुदानमा चाहिँ ती प्रविधिहरू सफल भएको देखिन्छ, तर किसान चाहिँ हाम्रा त्यति ठुला किसान हुनुहुँदैन, केही ठुला फार्महरू त सञ्चालन गर्न सक्नुहुन्छ। साना किसान मझौला किसानको लागि चाहिँ ती ठुला मेसिन अझै पनि महँगो छ नेपाली बजारको कुरा गर्दाखेरि, त्यसकारण चाहिँ वाकु बिरामी टाइपको चाहिँ उनीहरूले उपयुक्त देखिन्छ। त्यस्तै हामीले चाहिँ यो पछिल्लो समयमा चाहिँ गत दुई वर्ष यो वर्ष पनि हामी चाहिँ पाँच सालमा हामी परीक्षण गऱ्यौँ, त्यस्तै चाहिँ हामी गत साल चौथो महिनामा परीक्षण गरेका थियौँ। यो चाहिँ भियतनामिज मोडल भन्छ, जुनमा चाहिँ चार लाइन र छ लाइनको यो दुई अलिक सस्तो मोडलमा चाहिँ अलिक सानो इन्जिन र सस्तो मोडलको चाहिँ यो सामान परीक्षण गऱ्यौँ। त्यसले चाहिँ लागत चाहिँ कम छ, तर त्यसलाई अपरेसन गर्ने अलिकति चाहिँ जुन हाइड्रोलिक सिस्टम थियो त्योभन्दा चाहिँ अलिकति झन्झटिलो छ। तर यदि किसानको आफ्नो क्षमता छ, यदि उहाँले चार लाखको मेसिन खर्च गर्न सक्नुहुन्न भने चाहिँ दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन्, जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन। हामी चाहिँ एउटा परम्परागत तरिका जुन हामी खेती ल्याएर गर्छौँ, त्यसमा चाहिँ हाम्रो दुईवटा तरिका, एउटा परम्परागत तरिकाहरू चाहिँ बार लगाउने, त्यसपछि मसिन रोप्नु भयो भने त्यसै चाहिँ त्यही हिलियर रोप्नुमा चाहिँ हाम्रो चाहिँ एउटा मसिन गरेर रोप्ने चार पाउँदै चाहिँ हाम्रो चाहिँ ठुलो ट्र्याक्टर किनेर ग्रास ट्रान्सप्लान्टर रोप्ने, त्यति वाटर बिहानको चाहिँ चार लाइनको मसिन गरेर रोप्ने, अथवा चाहिँ दुई लाइनको मसिन गरेर रोप्ने, त्यस्तै अर्को चाहिँ अलिक सानो चाहिँ हाम्रो चाहिँ भेटनामिज मोडल त्यसरी रोप्ने। त्यस बाहेक चाहिँ हामी अर्को एउटा ड्रम सिडर प्रविधि छ, ड्रम सिडर प्रविधिमा चाहिँ हामी चाहिँ नर्सरी ब्याग राख्नु पर्ने पनि भयो किसानलाई, हामी चाहिँ उसाको धान चाहिँ त्यो चाहिँ हाम्रो प्लास्टिकको चाहिँ ड्रम सिडर हुन्छ त्यो मेसिनमा राख्छौँ हामीले चाहिँ, त्यसपछि त्यो हिलाएको खेतमा चाहिँ त्यो मेसिनलाई तान्दै गर्दाखेरि चाहिँ धान चल्लाइनमा चाहिँ धान रोपिन्छ। त्यो गर्दाखेरि चाहिँ बिचमा चाहिँ हाम्रो लाइन पनि मेन्टेन भयो, त्यसमा तपाईँले गभर्मेन्टबाट चाहिँ म्यानुअल अथवा चाहिँ पावर विडर प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ हामीले चाहिँ त्यो नर्सरी राख्ने गोड्ने फेरि चाहिँ अथवा चाहिँ रोप्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यो प्रविधि गरायो भने अर्को प्रविधि भनेको हामीले चाहिँ सुक्खामा रहन्छ भने जसलाई हामी बिएसआर भन्छौँ अङ्ग्रेजी भाषामा चाहिँ होइन, सुक्खा छोरिया धान प्रविधि चाहिँ, यो प्रविधि पनि अहिले हामी चाहिँ व्यापक बढेर गर्छ किनभने यसको हामी चाहिँ नार्के अनुसन्धान गरेर विभिन्न रिपोर्टहरू दियो, हामीले चाहिँ आफ्नो फार्महरूमा मेला प्रदर्शन गर्यौँ, किसानको मेलामा प्रदर्शन गर्यौँ, अहिले हाम्रो मार्केट फार्महरूमा चाहिँ बिएसआर प्रविधि अवलम्बन गरेका छौँ। र यो चाहिँ प्रविधि अवलम्बन गर्दाखेरि चाहिँ अलिकति हामी चाहन व्यवस्थापन गर्नुपर्छ, जुन चाहिँ बाली विज्ञानका चाहिँ हाम्रा वैज्ञानिक साथीहरूले सिफारिस गरेका चाहिँ जहाँ चाहिँ अनुमोदन गर्ने चाहिँ दिशाहरू पनि गर्नुपर्छ भने यसबाट चाहिँ हामी छिटो हामी चाहिँ जुन ब्याड राख्नु बेला हामी धान सर्छौँ, हामी चाहिँ त्यतिखेर चाहिँ मनसुन सक्रिय भइसक्ने व्यवस्था पनि हुँदैन भने र त्यो मेसिनबाट प्रयोग गर्छौँ। मेसिन पनि हामीलाई चाहिँ विभिन्न तरिकाको मेसिनहरू छन्, जस्तो चाहिँ सरसर ठुलो चार पाउँदै ट्याक्टर छ भने हामी चाहिँ सिलर मेसिन चाहिँ हामी प्रयोग गर्छौँ, ट्र्याक्टरबाट हाम्रो सिलर मेसिन, त्यसले चाहिँ मल त्यसपछि धान छरेर हाम्रो जमिन पनि तयारी गरेर एकैपटकमा सुक्खामा हामी चाहिँ धान छरेर हिँड्ने गर्छौँ। यसलाई हामी चाहिँ पछि चाहिँ झार व्यवस्थापन गर्नुपर्ने एउटा काम बाँकी छ भने, त्यस्तै हामीसँग पावर टिलर मसिन छ भने तपाईँले सुन्टा चाहिँ पावर टिलरमा लाग्ने चाहिँ सेड्रल मसिन हुन्छ, त्यो सेड्रल मसिन जुनले चाहिँ बहु उपयोग पनि गर्न सक्नुहुन्छ, त्यो एउटा मसिनले तपाईँ अरू धान पनि लगाउन सक्नुहुन्छ, गोरु पनि छर्न सक्नुहुन्छ, त्यही मसिनले तपाईँ फेरि धान पनि लगाउन सक्नुहुन्छ। त्यो प्रविधिबाट चाहिँ तपाईँको धान छर्दाखेरि चाहिँ अलिक मजाले किसानको लागि त्यो पनि उपयुक्त प्रविधि छ। त्यसपछि अरू चाहिँ मेनतिरबाट चल्ने सिड्युलहरू पनि छन्, तर ती सिड्युलहरू त्यति चाहिँ प्रभावकारी छैन, हाम्रो चाहिँ अनुसन्धानकै क्रममा छन्, त्यसलाई हामी सिफारिस गर्ने बेला भएको छैन। त्यसकारण चाहिँ यी आधुनिक प्रविधिहरू प्रयोग गरेर चाहिँ रोपाइ गर्दाखेरि किसानहरूलाई पक्कै पनि सहज हुन्छ होला।
2: यो भनेको यस वर्षका लागि मात्रै केन्द्रित भएन, आउँदो वर्षहरूका लागि पनि किसानहरूले अहिलेदेखि जान्ने, त्यसको चाहिँ अभ्यास गर्ने, पूर्व तयारी गर्ने, अथवा मेसिन औजार उपकरण के होलान् भनेर जान्दाखेरि चाहिँ फरक पर्ने विषय रहेन।
1: तराईका किसानहरूले अझ पनि ड्रम सिडर प्रयोग गर्न दवाला समस्या छैन तर चाहिँ अरु चाहिँ अब चाहिँ सुक्खा माध्यम सरुवा दान गर्ने चाहिँ समय ढल्किसकेको छ र चाहिँ अब यो आधुनिक प्रविधिका चाहिँ केही कुराहरू चाहिँ त्यो सिस्टम त्यो मसिनसँग रिलेटेड केही कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ जुन परम्परागत तरिकाहरूसँग मिल्दै हुन्छ जस्तो चाहिँ धान रोप्ने मेसिनहरू प्रयोग गर्दाखेरि चाहिँ अब त्यो ब्याह राख्ने चाहिँ अलिकति फरक प्रविधि हुन्छ त्यसलाई हामीले चाहिँ नेपाली माटो स्वरूपको केही मोडिफाइटिङ गरेका छौँ अथवा चाहिँ होइन म सजिलो गर्छु भन्न चाहनुहुन्छ भने चाहिँ ट्रे मेथडबाट पनि हामी त्यो म्याट टाइपको नर्सरी तयार गर्नुपर्छ र यो धान रोप्ने विषयमा चाहिँ अहिले अघिल्लो भन्नुभयो र यो साल त किसानहरू त चाहिँ अलिकति भव्य अवस्थामै छ र आगामी दिनमा पनि किसानहरूले होइन मलाई यो साल झन्झट भयो भन्ने चाहिँ उहाँको चाहिँ आफ्नो लेखा जुटा छ भने आगामी सालमा चाहिँ आफ्नो चाहिँ धान रोपाइले सहज बनाउन लागत घटाउनलाई यो सालदेखि तपाईँले चाहिँ नयाँ प्रविधिको चाहिँ प्लान गरेर अर्को साल तपाईँले प्रयोग गर्नुभयो भने तपाईँ पनि धान रोपाई अलिक सहज होला र चाहिँ अलिकति लागत कम होला हाम्रो चाहिँ के छ भन्ने समस्या भनेको र चाहिँ ज्यादा पाउनु अथवा चाहिँ म्यान पावरको कमी छ त्यो म्यान पावरको कमीलाई परिवर्तन गर्नको लागि हामी चाहिँ मेसिन प्रयोग गर्नेको विकल्प छैन विकसित देशमा पनि जहाँ कृषि गरिन्छ त्यहाँ चाहिँ थोरै किसानले ठूला ठूला फार्महरू मेसिनहरू प्रयोग गरेर उत्पादन गरिरहेका छन् हामी कृषिबाट पलायन हुनेर भागै होइन यसलाई चाहिँ हामीले आधुनिकरण गरौँ हामी चाहिँ यसैमा चाहिँ हामी संघर्ष गरेर हाम्रो कृषिलाई सम्मत गर्नुपर्छ
0: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि इन्जिनियरिङ

फरक आएको पाइन्छ। पहिलो कुरो त किसानहरूले हाम्रो जुन चाहिँ अब हाम्रा चाहिँ नेपाली दाजुभाइहरू चाहिँ खेतीबाट अलिकति डिभेट भएर चाहिँ अरू पेसातिर आकर्षित अथवा विदेशी रोजगारमा गइसकेपछि नेपाली कृषि नेपाली कृषिले चाहिँ अलिकति आधुनिकरणमा बाध्यात्मक रूपमा पनि फर्क मार्नु पर्यो। होइन भने चाहिँ हामी अझै पनि हल गोरु र उसमा रहन्थ्यो होला, हल गोरु र चाहिँ रहेको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। तथापि हामी कृषि इन्जिनियरिङ अथवा कृषि मेकानाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनु पर्छ। जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउँछौँ। त्यसकारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो हुन्छ, किफायती हुन्छ। अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाडतिर गर्दा पनि हाम्रो चाहिँ विभिन्न हाम्रो चाहिँ कृषिका चाहिँ अब हाम्रो स्थानीय निकाय होला अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार विभिन्न रूपबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूमा पनि जहिले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगाउनुमा पनि कृषि उपक्रमभित्र गर्नु भएको छ। त्यसले गर्दाखेरि उहाँले पनि अनुभव चाहिँ किसानहरूको पनि अनुभव चाहिँ हामी चाहिँ पक्कै लिइरहेका छौँ। होइन किसानहरूले पनि अनुभव गरिरहनु भएको छ। पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ। होइन त्यो गोरुलाई पनि थकाइ लाग्थ्यो, होइन अथवा चाहिँ गोरु ग्रहण सक्थ्यो। हाम्रो ट्र्याक्टरले चाहिँ हुन त ट्र्याक्टरको आफ्नो मेसिन मार्छन् तर हाम्रो मेसिनले चाहिँ प्रयोग गर्दाखेरि हाम्रो चाहिँ जग्गा चाहिँ तयारी छिटो भएको छ, राम्रोसँग भएको छ। त्यही हुँदाउने कामहरू चाहिँ कति अप्ठ्यारो हुन्थ्यो हामी चाहिँ अहिले चाहिँ ट्र्याक्टरसँग चाहिँ हाम्रो त्यहाँ डिबिनहरू चाहिँ प्रयोग गरेर सानो सानो ट्र्याक्टरको लागि चाहिँ त्यस्तै लेबलिङ मेसिनहरू प्रयोग गर्दाखेरि जग्गा लेबल हुने होइन छिटो हुने यसले गर्दाखेरि चाहिँ हाम्रो जग्गा तयारीमा चाहिँ पानी क्षेत्र मुख्य गरिकन जग्गा तयारी त्यसपछि चाहिँ हाम्रो चाहिँ गोरमेलमा चाहिँ जहाँ चाहिँ मेसिनबाट प्रयोग गर्नु भएको छ त्यहाँ चाहिँ गोरमेल गर्ने औजारहरू छन् जुन चाहिँ मेनुअल अथवा चाहिँ मान्छेले चलाउने गोरमेल गर्ने औजार पनि छन् जुन माटो विकास गरिरहेको छ र बजारमा पनि पाइन्छन्। चाइनाबाट बनाएर आएको मेसिनहरू पनि पाइन्छन्। त्यसपछि पावर विल जुन चाहिँ डुअल स्ट्रोक इन्जिनबाट चल्ने पेट्रोलबाट चल्ने चाहिँ पावर विलहरू पनि प्रयोग गर्न सकिन्छ। त्यसमा हामी चाहिँ कमिटाहरू परीक्षण गरिरहेको छौँ। हामीले चाहिँ बिलको त्यो अलिक चार लाइनको मेसिनबाट परीक्षण गर्दैछौँ। त्यसलाई नेपाली माटो सम्बन्ध कतिवटा जग्गा पक्राउ के हुँदो रहेछ भन्दाखेरि चाइनाको त्यहाँको माटो स्वयं चाहिँ बन्द रहेछ। त्यसमा हाम्रो चाहिँ जस्तो चिन्ताउने माटो हुँदा अथवा त्यसको मुभमेन्ट मोसन चाहिँ अथवा टर्क स्पिड भन्छ हाम्रो इटर्नमा त्यो चाहिँ पुग्दो रहन्छ। कहिले कहिले चाहिँ अपरेसन गर्न टाढो हुने त्यसलाई हामी सुधार गर्नुपर्ने कुराहरू छन् र चाहिँ हामी त्यसपछि चाहिँ हामी चाहिँ मेसिनसँग रोपिसकेपछि हामी चाहिँ जल व्यवस्थापन पनि होला। त्यसमा हामी चाहिँ अल्टरनेटिभ चाहिँ ड्राइभ अथवा चाहिँ मेटिङ चाहिँ पाटन हामी चाहिँ फलो गर्न सक्छौँ र त्यसबाहेक चाहिँ हामी चाहिँ कटानी मुख्य समस्या हुन्छ। कटानीमा पनि किसानले अहिलेदेखि नै सोच्नु पऱ्यो। होइन हामीले चाहिँ कटानी कसरी गर्ने त्यो बेलामा चाहिँ झ्यानै पाउला नपाउला पानी पर्ला होइन त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो है अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठुलो वर्षा हुने र धानलाई चाहिँ अब चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसम बेलामा चाहिँ साथ हुँदैन हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सकौँ मौसममा परिवर्तन काट्न सकौँ र त्यसलाई चाहिँ थ्रेसिङ मेसिन लगाएर थन्काउन सकौँ सुरक्षित भयो। हामीले चाहिँ वर्षा गरी त्यो दुःख गरेर चाहिँ हामीले चाहिँ उब्जाएको बानी चाहिँ हामी भित्रेर पायो भने किसान ढुकाउनुहुन्छ। त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्भेस्टर भएको चाहिँ प्रयोग भइरहेको छ। कम्बाइन हार्भेस्टर भए पनि अहिले चाहिँ पहिले पनि कस्तो हाल्दैन ट्र्याक्टरमा जुन इन्जिनियर बनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए तिनको गएर चाहिँ ठुलो ट्र्याक्टर जस्तो ठुलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्दा अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ हामीले सेम टाइपबाट क्रलर टाइप भन्छौँ त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जस्तो हिलो खेतमा गइदिने त्यस्तो किसिमका मोडलहरू पनि छन्। त्यस्तै ठुलो ट्र्याक्टर बडो चल्ने मोडलदेखि अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्पनी हार्भेस्टरबाट आएको अवस्था छ। विभिन्न कम्पनीहरूले चाहिँ आफ्नो किसिमले चाहिँ प्रवर्तन गरेर भएको छ प्रयोग गरेर भएको छ भने अब सानो किसान अथवा चाहिँ इलेक्ट्रोनको लागि चाहिँ सानो दुई लाख भित्रै पर्ने चाहिँ मसिन चलाउने हामी पर मसिन हुन्छ त्यो प्रयोग गर्नुभयो भने आफ्नो ट्रेन र आफ्नो चाहिँ घरको प्लस आफ्नो वरिपरि ट्रेनको चाहिँ त्यो लागत चाहिँ तपाईँले चाहिँ जुन मान्छेले काट्नु हुन्छ त्यो ट्र्याक्टरमा त्यो त्यो चाहिँ त्यसलाई हामी रिपेयर मेसिन भन्छ सानो मेन्टेनेन्स जो इन्जिन हुन्छ त्यसको लगानी चाहिँ एकै वर्ष अथवा दुई वर्षमा लगाउने उठ्छ। त्यस कारण जुन चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मेट मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँचा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँचा भन्नुहुन्छ त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काट्नु चाहिँ त्यसलाई चाहिँ सुकाउनु भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ। अझ कम्बाइन प्रयोग गर्नुहुन्छ।

0: कम्पाउन्डर एकै पटक सबै काम हुन्छ. अब यो चाहिँ हिटर मसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मसिनबाट हुन्छ. त्यसपछि अब फन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ अब पहिले पनि त्यो ढुङ्गा राख्ने अथवा खलो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने मान्छेलाई चाहिँ झन्झट पनि हुने महिलाहरूले त गर्ने अनिवार्य पनि पुरुष मान्छे खोज्नु पर्ने पुरुष मान्छे गाउँ घरमा नपाउने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको जाला पनि अझ महँगो हुने यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न प्रेसर मसिन हुन्छन्. हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ. साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्दा तपाईँ चाहिँ पेडल अपरेटिभ हुन्छ खुट्टाले चलाउने प्रेसरहरू चाहिँ जो 15-20 हजारमा पाइन्छ बजारमा ती मसिनहरू लगेर चलाउन सक्नुहुन्छ. होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ त्यसैलाई मोटर वाइज गर्न सकिन्छ. सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटर वाइज तपाईँको सानो प्रेसर भन्छ त्यो पाइन्छ. त्यस्तै मल्टिक्रप प्रेसर भन्नु पनि पाइन्छ त्यो अलिकति लगाउने अलिक बढी पर्ला. त्यसलाई तपाईँले अलिक बाली पनि गर्नुहुन्छ भने त्यसको बहुत विषय प्रयोग छ होइन. त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ. त्यसमा चाहिँ अरू धान गहुँ अरू चाहिँ पनि चोप्न सक्नुहुन्छ. त्यो चाहिँ थ्रेसर मसिन प्रयोग गर्न सकिन्छ. थ्रेसरमा सानो किसानको लागि मैले पहिलामा प्रयोग गर्ने त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ भने इलेक्ट्रिकल अपरेटेड थ्रेसर प्रयोग गर्नुहोस्। त्यस्तै चाहिँ बहुत जो मल्टिक्रप थ्रेसर भन्छ त्यो जुन नेपालमा चाहिँ पेट्रोल बनाउँछ र त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल बनाउनु पनि बनाएको पनि छ र बनाउन पनि सकिन्छ. कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ होला त्यसले मोडलले चाहिँ रिप्लेस गर्नुहोस्. त्यो मोडलको पाइन्छ. ती थ्रेसरको मसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर तुरन्त हामी त्यसले सफा गरिदिन्छ तपाईँको धानलाई एकै भोलि. तपाईँलाई धेरै कामहरू बिचमा जुन हामी पहिले गर्ने विभिन्न कामहरूलाई अहिले केजेटी चाहिँ काम हुनसक्छ. यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ.
1: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी. तपाईँले खास गरी रिपर त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहु उपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो. खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ तपाईँ सम्पन्न भइसकेको अवस्था छैन, भने अन्तिम अन्तिम चरणमा छ. राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ. यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदो दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ.
0: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू के चाहिँ जटिलताहरू छन् होइन. एउटा सुरुमा जटिलता भनेको चाहिँ लागत भयो. हामी ठुलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठुलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो. त्यो नेपाली किसानले गाह्रो भयो. अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ भ्यान. त्यो चाहिँ हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टमहरू चाहिँ एकदम राम्रो छ. तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र एफिसियन्सी कम हुन्छ. किनभने त्यसमा चाहिँ हामी एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ. त्यस कारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो. र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नगर्ने एउटा आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहनु भएको हुनाले त्यसको सम्बन्धी एउटा कम्प्लिट प्याकेज हाम्रो धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारण र त्यहाँ विभिन्न परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो तर चाहिँ मेसिन पुग्दैन. त्यो प्रविधि पुगेको हुँदैन. त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन. त्यसको सम्पूर्ण रूपमा जानकार हुँदैन होइन. यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने, त्यो मेसिनले चाहिँ कसरी अपेक्ट गर्छ, केही चिजमा पार्टहरूको कुराहरू होलान् होइन. त्यसपछि त्यो मेसिन चाहिँ ठाउँ कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ. हामीले के सोचिरहेका छौँ भने यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्तो चाहिँ 4 पाउन्डको ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाउन्डको चाहिँ वा 2 मिलियन टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छ हिन्दीमा त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड गर्ने नर्सरी तयार गर्नेहरूसँग चाहिँ आफ्नो चाहिँ दक्ष गर्न शक्ति हुन्छ. उसलाई त्यो बाँडेर थाहा हुन्छ नर्सरी कसरी तयार गर्ने. उसले नै नर्सरी राख्ने, उसैसँग मेसिन हुन्छ, उसैसँग अपरेटिभ हुन्छ. किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन. मेरो खेत यति छ, मलाई यो जातको धान लाग्नु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो. कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन. त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसार प्लान गर्न पायो. यो नर्सरी राख्ने सम्भव हुन्छ. कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याग तयार गर्ने पनि मेसिन पाइन्छ. त्यो मेसिन पनि ल्याएर दिएको देखियो क्या त्यो प्रविधिले त्यो मेसिन ल्याएर दियो तर प्रविधि दिएर हुन्छ कि त्यो मेसिन चाहिँ एक वर्षको नचलेको होला किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन त्यो मेसिनका चाहिँ पार्पर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन हाम्रो चाहिँ सबै किसिमबाट नेटवर्कबाट चाहिँ यहाँलाई चाहिँ श्रृङ्खला भन्छौँ त्यो चाहिँ सबैको चाहिँ संयोजन भएको छ त्यो सप्लायरले पनि मेसिन लगाउने त्यसका भूमिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसँग पुर्याउने बाटोघाटो यो सबै कुरा हामीले लिनुपर्छ सबै कुरा जिम्मेवारी एउटा किसानले लिनु थाल्यो भने किसानले अरूमा लिन्छ त्यस कारणले चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पर्यो सप्लायरले दिनुपर्ने सुविधाहरूले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरूले पुर्याउनु पर्यो त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुट अनि राज्यले दिनु पर्यो त्यस्तै त्यसमा उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने त्यो कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधारमा आवश्यक छ होइन अहिले विदेशमा चाहिँ हाम्रो चाहिँ दसौँ हेक्टर जमिनलाई दुईजना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको दुईजनाले चाहिँ सबै गरेको होइन नि त एउटा सिस्टमले गर्दा भयो नि त हामी त्यो सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ भनेको बेला मेसिन पाउँछ भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ सबै कुरा चाहिँ सिस्टममा छ हामी त्यहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आयात गर्नुहुन्छ भने उहाँ त्यहाँ अनुमोदन हुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि अनुमोदन हुन्छ उहाँ सपोर्टिङ छैन त्यस कारणले सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि एकै सुदृढ हुन्छ होला
1: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त
0: होइन अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ र व्यवसाय गर्ने विषयमा हुनुहुन्छ सबभन्दा पहिला हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ उहाँको जग्गा के रहेछ कुन खेती गर्दै हुनुहुन्छ कस्तो ठाउँमा गर्दै हुनुहुन्छ त्यो सोधेर मात्र हामी सजेस्ट गर्छौँ त्यस कारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्नु भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ मेसिनले चाहिँ त्यो चाहिँ जहाँ उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उनीहरू त्यसको माटो गुगल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त त्यस कारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता आफ्नो चाहिँ जमिनको अवस्था आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगाउनु पर्ने हो भने त्यो लगानीको ठाउँमा तपाईँलाई लानुपर्छ ऋण लिनु गर्नुहुन्छ तपाईँ ऋण तिर्न सक्नुहुन्न त्यस कारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नु होइन कृषि अरू उपकरण प्रयोग गर्ने तर चाहिँ भाडामा प्रयोग गर्नु पर्यो अन्य सानो जग्गा छ र आफ्नो अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हो भने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ होइन तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न नयाँ मेसिनको चलाउन सक्नुहुन्न तपाईँले 7 इन्चको 5.5 इन्चको चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ त्यस कारण चाहिँ आफूलाई मिलाउनु पर्यो र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ त्यसमा मैले जाने कति प्रयोग गर्थेँ ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घन्टा कति खर्च हुन्छ ट्र्याक्टर प्रति घन्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 लिटर अथवा 700 ml खर्च हुन्छ त्यो सबै हिसाब किताब किसानले आफू निकाल्न सक्नुहुन्छ त्यस कारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनुभन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर लिमिटेड यस्ता अन्डर उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यसँग जोडिने विभिन्न अटाचमेन्ट अन्डर उपकरणले रोप्ने छर्ने गोर्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ यसमा कुनै शङ्का गर्नुपर्ने आवश्यकता छैन तर यसलाई चाहिँ सुजुकमा तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नु पर्ने हुन्छ तपाईँको चाहिँ कम्ती अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋण राहत गर्न सक्छ अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ होइन त्यस कारण चाहिँ ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गर्ने किसानले भन्दाखेरि चाहिँ सङ्ग्रह मिलेर गर्नुभयो भने कृषक समूह अथवा सहायता मिलेर गर्नुभयो भने त्यस मेसिनको चाहिँ उपयोग हुन्छ धेरैजना सुविधा पाउनुहुन्छ लागत चाहिँ एउटै लागतबाट धेरैजना सुविधा पाउनुहुन्छ तर त्यसमा दुईजीको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामेल भयो त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि मन्त्रीमा गर्दाखेरि धेरै किसानले चाहिँ यन्त्रबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ खेतीमा यन्त्र उपकरण नार्कको बढ्दो प्रयोग आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालले पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्धको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 54 494 3 5 4 94 5 55।

0: अहिले तपाईं उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसान आज प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
1: अब यो यस्तै अलिकति भूभागको विषय रहनुहुन्छ। अनुदान दियो अथवा अनुदान सम्बन्ध चाहिँ पञ्चायत वर्गले पाए सबै किसान पुगेन भन्ने कुरा, अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो। सबभन्दा मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ अब भन्सार छुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ सहयोग दिएको नि त। अब त्यसपछि भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ प्रविधि परिवर्तन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50 लिएर 85% अनुदान त कार्यक्रमहरूमा चाहिँ अगाडि दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पहुँच हामी सबै किसानलाई पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि एउटा व्यापारी साथीहरूले आफ्नो लैसकेपछि किसानलाई मिलाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हुँदै थियो यिनीहरूले व्यवसायले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गऱ्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो छ, उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्का पार्नु हुँदैन। हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई हामी प्रबन्ध गर्ने हो। अब पहिलोको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्नो डिलरहरू विभिन्न जिल्लामा एउटा जिल्लामा सुरन जिल्लामा त लगभग 3-4 पसल भेटिन्छन् भनेपछि प्रायः मेसिनरी जात पुगेको छ। अब किसानको चाहिँ अब आर्थिक अवस्था, हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउन राज्यले चाहिँ जुन अनुदान चाहिँ कार्यक्रम गर्नुभएको छ होइन, यी कार्यक्रम रह्यो भने अब कहीँ चाहिँ आफ्नो चाहिँ पैसाले किन्छु भन्नको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोलसँग हामी चाहिँ पहाड़को लागि पहाड़को चल्ने चाहिँ सानो अगर उपकरण, तराईको लागि तराईमा चल्ने ठुला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठुला अगर उपकरण गर्नको लागि हामीले चाहिँ जग्गाहरू चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 भन्दा ठुला ठुला मेसिन ट्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठुल्ठुलो कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैन, ती चाहिँ अलिकति फार्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ भन्नुभएको छ।
0: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता, उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि गयो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलिक सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्जाउनुपर्छ। यो कति समस्या, कति चुनौतीको पाटो हो त?
1: एकदमै यो चाहिँ अब मेसिन औजारको यो थियो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्याहरू रहन्छ। म आफै पनि अस्ति 5 सालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि त्यत्तो चाहिँ मेरो खेतमा गर्दाखेरि मेरो चाहिँ नट एउटा खुस्कियो, विलोमा हरायो। मलाई त्यतिखेर तत्कालीन समस्या भयो, हामीसँग चाहिँ ड्राइभ थियो, हामीसँग अरू अल्टरनेटिभ छ, हामीसँग 12 नम्बरको नट थियो, अल्टरनेटिभ काम गर्यो तर किसानले त्यहाँसम्म सोच्नु भयो हुँदैन, काम गर्दा गर्दै एउटा नट फुस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याहरूलाई किसान चाहिँ अलिकति ट्रल हुनुहुन्छ, व्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी पार्ट्सहरू झगडा राख्नुपर्छ भनेर भन्दै झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ आउँछ, पसलभन्दा टाढा हुन्छ, बिग्रियो यतिकै तुरन्तै पसल हुन सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जनहरू चाहिँ हामीले राख्नुपर्छ, जुन चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट छ यो हो चाहिरहने हराइरहने पार्ट छ भन्ने चाहिँ हामीले राख्नु पर्यो. त्यस बाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्कालीन केही सहमतिमा चाहिँ हामी नर्वेसनहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो. हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफा भयो होइन भने त्यो मेसिन बोकेर चाहिँ सगरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो. त्यता काम पनि अलिक डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुऱ्याउँदा मर्मत गर्दा हुँदा अलिक खर्च बढ्ने हुन्छ. त्यस कारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ नर्वेसनमा कोही पनि हामीले चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ. अब त्यसको लागि चाहिँ

0: उहाँ व्यवस्था पनि छ, तथापि ती चाहिँ व्यवहारमा चाहिँ कारण हुन नसक्ने किसान परिषदमा नलिनु अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्राविधिकहरूको विषयमा गर्दाखेरि हामी चाहिँ बोलाउनुभन्दा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायहरूमा हामीले अनुरोध गर्नुहुन्छ। हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा गर्नुपर्छ। मेसिन औजार उपकरण सँगसँगै भने त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो जो देखिन्छ भने ट्र्याक्टर लिन आउने अन्न लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। त्यो प्रविधि त्यो मेसिन लगाउनु उहाँको लगाउनु भएको छ, राज्यको लगाउनु भएको छ, त्यो सही सदुपयोग होला नहोला त्यसले भोलि सम्भावित दुर्घटना के हुन सक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन गर्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँग आफ्नो दुर्घटना पर्न सक्नुहुन्छ, नहोला जो जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित भएर सम्मारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यस भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाउनु वर्ष पछाडि गर्दाखेरि त स्थानीय लेभल भनेर चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको हो त आफ्नो चाहिँ परिवार अथवा छिमेकीलाई बताउनुहुन्छ, भोलिको दिनमा तकलिफ भयो भने तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आगामी भएर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन जानको प्रवचन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
1: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशिक्षित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिक्नुमा तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
0: पक्कै पनि अब राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुल्दा त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट बिल्डर्स र हाम्रो चाहिँ कृषि यन्त्र परिषद अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई हाम्रो चाहिँ तीनवटा चाहिँ हाम्रो कृषि अनुसन्धानकी संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रो कृषि निर्माण साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ र हामीले चाहिँ जस्तो तराई हिसाबले हामी चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू डिजिटलहरू उहाँलाई रेजिस्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यो तिनवटा अफिस अथवा चाहिँ मार्फत चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाहरू चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला, र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 1976 सालदेखि चाहिँ हामीले आवश्यक तालिम सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामीले देशैभरिका चाहिँ हाम्रो पहाडको लागि छुट्टै र तराईको लागि छुट्टै हामीले चाहिँ तालिम गरायौँ र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रत्येक

0: जस्तो स्मरणमा राखेर तालिमले ती तालिम चाहिँ हामीले चाहिँ अलि विशिष्टीकृत तालिम हो किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा आफ्नो स्थानीय अथवा आफ्नो गाउँ घरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भने किनभने सबै किसान भाइसँग प्रयोग गर्न सक्नुहुन्न त्यस तालिम थियो त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ फलदायी भएको छ उहाँले चाहिँ त्यो मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहने उहाँहरू पछि पनि हामीले उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँलाई थप एक दुई महिनाको तालिम पनि उहाँले चाहिँ रेजिस्टरसँग सहकार्य गरेर उहाँले त्यो सिप सिक्न अवसर पनि प्रदान गरौँ भने कति किसानहरूले चाहिँ अहिले सिक्छु भन्दा पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसरी देखाउन सक्दैन ट्र्याक्टरका भित्रको तापमान देखाउन सक्दैन सर्भिसिङ के बताउने मान्छे हुँदैन ती कुराहरू तालिमै दोहोऱ्याउँछ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू विभिन्न नयाँ चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो अन्तर करणसँग मात्रै नजिएर हामी चाहिँ सिँचाइका प्रविधि होला पोस्ट हार्भेस्टका प्रविधि होला होइन विभिन्न प्रशोधनका प्रविधि होला त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला विभिन्न प्रविधिको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पठाउनु पऱ्यो चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो वस्तु सम्पादन गर्छौँ यस्ता मनोसम्मह तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेको थियौँ भने त्यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि बेच्ने व्यवसाय सङ्घ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यसरी अनुसरण गर्दै तालिम आन्दोलन गरिरहेको छ त्यसमा चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो नगरसम्मा व्यवसाय सञ्चालन गरिरहेको छ कतिले चाहिँ कस्टमरहरू पनि गरिरहनु भएको छ मैले अघि पनि जोड्नको लागि के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ अन्तिकरणमा प्रमुख प्रमुखलाई कस्टमर जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिनु दिने चाहिँ व्यवसाय भनिन्छ त्यो चाहिँ भाडामा लिनु दिने जस्तो चाहिँ अरू व्यवसायमा त भाडा लिने चलन चल्छ जस्तो डोजरहरू चाहिँ स्क्याटरहरू चाहिँ मेसिनहरू ठुला मेसिनहरू भाडामै चाहिँ लिएर आउँछन् त्यसले गर्दा सुविधा पाइरहन्छ हाम्रो विभिन्न कन्ट्राक्टर साथीले भने चाहिँ त्यस्तो कृषकहरूले पनि यो भाडामा दिने चाहिँ सेवा केन्द्र भयो भने किसानहरूले प्रविधिसँग पहुँच सजिलो बढ्छ थोरै लगाउनुमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ
1: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्ला
0: होइन मेसिनको लागि चाहिँ अब ठुलो मेसिन इन्टरनल अलिकति चाहिँ धेरै चाहिँ बिग्रियो अवस्था हुने त हामी वर्कसपमा भन्नुपर्छ हामी चाहिँ एक मेसिनबाट बनाउनुपर्ने अवस्था हुन सक्छ होइन र साना तिनीहरूको लागि चाहिँ हाम्रो अपरेटर र मेकानिक त फरक विषय हुन् होइन अपरेटर भनेको मेसिन चलाउने मान्छे हो मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका मेसिनसँग रिलेटेड के बनाउने मान्छे हो हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ त्यसकारण चाहिँ हामी यस्तो तालिम आयोजना गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल भनेको सुरुमा चाहिँ हामीले इन्जिन सम्बन्धी जानकारी दिनु त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा समयपूर्ण पास राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ कति त सानो सानो समस्या पर्या हुँदैन यति समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन् त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ त्यसकारण चाहिँ अब स्थानीय निकायहरूले आफूले जति चाहिँ उहाँले कृषि यन्त्रीकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ डेढ करोड दुई करोडका चाहिँ मेसिनहरू बाँध्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ एक पाँच दिन हुन सक्छ अथवा चाहिँ सात दिन हुन सक्छ अथवा तीन दिन हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस् त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ तेलमै चाहिँ भेटावट बन्ने अवस्था आउन सक्छ स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यो अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ र चाहिँ समाजमा चाहिँ मेन के हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जस घरमा चाहिँ सिलरबाट चाहिँ जुन प्रकारले हामी ज्ञान दिन्थ्यो त्यो ज्ञान पनि छैन एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पन्नुअल भन्ने छैन होइन त्यस सम्बन्धी चाहिँ लेखिया हुन्छ त्यसकारण चाहिँ नियत मर्वसम्मार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ अब इयर लक हुन्छ ती सामान्य समस्या त्यसलाई हामी चाहिँ नै राखेर पहिले गर्न सक्थ्यौँ नि त हामी चाहिँ तेल नसकेर थपिदिनु छ तलाको अंशमा चाहिँ लकको समस्या हुन्थ्यो हैन त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ त्यो चाहिँ हिट हुन सक्छ त्यसलाई चाहिँ हामी कसरी चलाउने त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ चाहिँ हामीले चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो हैन त्यसै हामीले चाहिँ कति घन्टा चलाउने सुरुमा कति घन्टा चलाउने सुरुमा पनि थियो हामी चाहिँ फोहोर लगाउँदै फेर्ने पछि मेरो चाहिँ फेर्ने होइन तेलको चाहिँ हामी पनि कतिखेर चाहिँ हामी तेलको सुनिश्चित गर्दैनौँ खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रो ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरको हाम्रो ट्याङ्कीहरू छन् होइन त्यस कारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो हामी चाहिँ कहिले मरण पाइएन जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मरणको सर्टेज छ त्यस कारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मरण फेर्नुपर्छ ज्वरहरू फेर्नुपर्छ यी कुरा जानकारी पर्यो त्यस्तै मेसिनमा चाहिँ कहिले लिकेज हुन्छ भने मेसिन चलिरहेको छ तर त्यसमा चाहिँ फिमेल चाहिँ आइसिलहरू गएर चाहिँ लिकेज गरेर चाहिँ तपाईँको इन्जिनले खाली भएको हुनसक्छ त्यसले गएर चाहिँ सानोतिनो कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भने चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ ठुलो चाहिँ मर्मसम्मान गर्नुपर्ने हुन्छ तपाईँले चाहिँ 2-4 सयले चाहिँ हुने काम चाहिँ मर्मत काम नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च गर्नु हुनसक्छ त्यस कारण मर्मसम्मानमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ दक्ष अपरेटर तयार गरौँ अनि चाहिँ त्यहाँनिर चाहिँ राम्रो चल्छ
1: कृषि विशेष कार्यक्रम बदलीको नेपालमा छौँ राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गङ्गाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ वर्ण प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोडिरहेका छौँ प्रविधिको पहुँच पुग्दैछ किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ अब त्यसलाई फेरि मर्मसम्मार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रेता बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् तपाईँले अहिले पालिकालाई जोड्नुभयो पालिकाले अझै थप के कुराहरू छन् ध्यान पुर्याउनुपर्छ अथवा उनीहरूले गर्न सक्छन् होला
0: यसमा चाहिँ कति किसानहरूले चाहिँ नजिकले लाउनुभयो कि अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा 2-3 ट्र्याक्टरहरू जुन आवश्यकता थिएन त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुभूत लगानी गरेका अवस्था पनि छन् र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढङ्गले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन पनि आफूमा चाहिँ बिग्रिन सक्छ त्यस कारण चाहिँ लामो समय चाहिँ बिग्रेको सवाल त्यसलाई चाहिँ विशेष किसिमले सोच्नु पर्ला होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्मार गरेर चाहिँ प्रयोग गर्न लाउन सक्छौँ त्यो चाहिँ किसानको उहाँले पनि आफ्नो प्रयोग गर्यो त्यसै थर्का राख्नु भन्न चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन अनलाइनमा ल्याएको सामान दर्शन गर्नु नम्बर मात्र आफ्नो लगानीको मेसिनहरू चाहिँ आफूलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कमतिर चाहिँ मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने अब पालिको जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अहिले एउटा समस्या पनि सुन्नुहुन्छ हाम्रो चाहिँ अलिकति कमिसन खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा प्रब्लम छ अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामीले क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो त्यसको लागि चाहिँ मार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ रामपुर छ त्यसलाई हामी सशक्त बनाउनु पर्यो यसमा चाहिँ मन्त्रालय छिटो भनिदिनु पर्यो चाहिँ होइन उहाँले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनलाई हामी अलिकति चाहिँ निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यो उहाँलाई चाहिँ इन्करेज गरेर उहाँले यस्ता चाहिँ मेसिनहरू निर्गत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गरेर त्यसपछि किसानहरूले त्यो शिविरमा आएर चाहिँ आफ्नो जग्गा थन्किएका मेसिनहरू बनाउने त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्मारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन् त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर गऱ्यो भने ठिक होला अब मार्केट हाम्रो त्यहाँ किसानसँग जान चाहिँ हाम्रो अधिकार बारे क्षेत्र होइन हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ मार्क्सवर्ड चाहिँ प्रविधि विकास गर्ने भेरिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फत भन्छ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने देखाउने र उहाँहरूले बुझाउने काम चाहिँ हामी गर्यौँ। यसमा चाहिँ जुन अहिलेको समस्या छन् यस्ता समस्यालाई चाहिँ हामीले उहाँहरूले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँको रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ अनुसन्धान केन्द्र छ त्यहाँहरू पनि त्यसमा चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आजदेखिका समस्याहरू हो राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छन्।
1: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहु उपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहु उपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
0: कति औजार उपकरणहरू बहु उपयोग गर्न सक्नुहुन्छ? जस्तो ट्र्याक्टर भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बालीमा बताउँछ ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रो थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा हुन सक्छ। हामी ठुलो थ्रेसर मेसिन लगाउँछौँ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने अलिक ठुलो दाना हुने अलिक ठुलो दाना हुने हामी बहु उपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँले किन्ने बेला नै त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यस कारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तै सिड ड्रिल मेसिन प्रयोग गर्यो भने चाहिँ सिड ड्रिल मेसिनले चाहिँ धान पनि सर्छ, त्यसले चाहिँ हामीले केही केही परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन, त्यसको बिउन अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यस कारण किसानले चाहिँ मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सबै चाहिँ भाँडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाँडाको व्यवसाय चाहिँ प्रयोग हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मलाई चाहिँ बहु मल्टिपलबाट बहु प्रयोग हुने मेसिनहरू के हुने र के प्रयोग गर्न सकिन्छ। जस्तै हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफ्नोमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो, त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, त्यो पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा अनौठो लाग्दा सुन्दाखेरि चाहिँ मिनिटुजरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा इन्जिन छ, त्यसमा पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यस्तै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई बिसादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नु पर्यो। हामी चाहिँ विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टर ट्र्याक्टर किन्नु हुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ। तर यति धेरैले सबैले ट्र्याक्टर किन्नुभन्दा चाहिँ कसरी ट्र्याक्टर किन्नु भएको, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नु भएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा तिर हेर्थ्यो टोल भनेका चार पाँचवटा ट्र्याक्टरले त तपाईँको ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षा हुँदैन काम पुग्दैन, मतलब ग्राउन्डमा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यस कारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो, त्यो जानकारी भयो भने चाहिँ यान्त्रिक अलिकति सार्थक हुन्छ।
1: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने, जुन प्रविधि विस्तारका जुन कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलिक राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
0: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुन्नु होला, तर हाम्रो कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसार प्रसारहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन, त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै बन्द भएर बसिरहेको छ। त्यसको सविस्तारमा भएको छैन, त्यो प्रविधिको बारेमा नकारात्मक जो धारणाहरू विकास भएका छन् त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा चाहिँ प्रसार प्रसार अथवा चाहिँ हुनुपर्थ्यो, त्यसको सत्ता चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यस कारण चाहिँ हामीले चाहिँ एउटा पहिले चाहिँ प्री प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भूमिका नगर सम्मान सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लागू गर्न चाहिँ सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपालमा नसुहाउँछ अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पाइरहेका छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ हाम्रो मेसिनहरू जुन चाहिँ सफल थिएन, हामीले कहिले पनि सिफारिस गरेर त्यो निर्मातासँग पनि हामीसँग चाहिँ छलफल हुन्थ्यो. हामीले तपाईँको मेसिनलाई सुधार नगरेसम्म चाहिँ यो मेसिन मान्न मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने अब हामी चाहिँ सम्पूर्ण निकास हामी चाहिँ प्राविधिक सहयोग गर्ने उनीहरूले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकासकर्ता प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामी उनीहरूलाई दिन्छौँ र आवश्यक परेको खण्डमा हामी चाहिँ किसानको लेभलमा अथवा उहाँहरूको तालिम हालमै पुगेर पनि हामी तालिमसँग सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुऱ्याइरहेका छौँ. आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाली कृषि अनुसन्धान परिषद चाहिँ अरू केन्द्र सरकारहरूलाई विकाससँग सहकार्य गर्न सधैँ तत्पर छ र गर्छ र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चर्चाको विषय छ. हाम्रो किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ. किनभने चाहिँ अर्थ मन्त्रालयको आग्रह चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तपाईँ ब्याक आउनु हुँदैन. किनभने माफ भनेको छ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाइहरू छन्. प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाइहरू भएको अवस्था छ. त्यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ एउटा समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तिनीहरू चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई स्वर्ण प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामी मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ.
1: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ. हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौँ. किसानका लागि चाहिने यन्त्र उपकरण त्यसलाई चलाउने ज्ञान सिपका कुराहरू जोडिरहन्छन्. खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होला यसको चाहिँ प्राविधिक ज्ञान के हो यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु यो कसरी भो उपयोगी हुन सक्छ भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छ नि यो ज्ञान लिन चाहिँ नार्को एक केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन बुझ्न जान्न सोध्न सक्नुहुन्छ. अन्तिममा
0: अहिले एउटा डिजिटल युगको पनि समय छ. त्यस कारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ. उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना त्यसले गर्दाखेरि मिस इन्फर्मेसन पनि पाइरहनु भएको छ. उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायले आफ्नो प्रविधि प्रवर्तन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ. त्यस कारण चाहिँ सही सूचना पाउनु पर्यो. अब नर्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ जुन 11:35 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमल्टाहरूमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54-21-307 तपाईँले फोन गर्न सक्नुहुन्छ. कोही काठमाडौँ आउँदाखेरि चाहिँ तपाईँले खुमल्टारमा चाहिँ भिडियो बनाएको हुन्छ भने कति आउने विचार गर्नुहुन्छ भने खुमल्टा स्थित हाम्रो कार्यालयमा आएर चाहिँ उहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिलो सफल गर्नुभयो तपाईँको बिजनेस पछि सक्सेस हुन सक्छ त्यसरी पनि गर्न सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्रादेशिक कार्यालयहरू हाम्रो चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ गर्न सक्नुहुन्छ फोन गरेर त्यहाँ हाम्रा चाहिँ तराईको अफिसहरूमा हाम्रा तराईमा चल्न अगर बक्रिनु पर्छ त्यसरी त्यहाँ घुमेर हेरेर मेसिन चलेर हेर्न सक्नुहुन्छ. त्यस्तै तपाईँ त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसाय साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन् त्यहाँ पसलमा विभिन्न किसिमका औजारहरू पाइन्छन्। तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस्। नयाँ मेसिन तपाईँले किन्न हाल्नुहोस् त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारेमा बुझ्नुहोस्। त्यस्तै चाहिँ केही मङ्सिर महिनामा जस्तो कृषि अन्तर्गत मेला हुन्छ होला यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन्। त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ कृषि यन्त्र उपकरण पनि सक्नुहुन्छ त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नुहुने चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ अध्ययनशील हुनुहोस् त्यसपछि चाहिँ मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यो उपकरण प्रकाशित गरेर राखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ
2: नार्को राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसामा लाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिएको नेपालबाट प्राविधिक साथी अरविन्द श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु।

0: सोलु एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागि हाम्रो अभियान तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु कुम्बु।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: आज हामी त्यसको संसारमा रहेका छौं जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: आज तपाईलाई यस मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। सम्बन्धहरूले मानिस एक अर्कासँग बाँधिएका हुन्छ। सम्बन्ध संसार हो, यो भन्दा गलत हुने छैन। जति धेरै सम्बन्ध त्यति ठूलो संसार होइन त अचम्मको। तर यस्ता सम्बन्धहरू मानिसको जीवन नाश पार्ने पासो पनि बन्न सक्छ। हामी सबैसँग मेलमिलाप बस्नुपर्छ। लड़ाई झगड़ा वैमनस्यता गरेर जीवनको महत्वपूर्ण समय नष्ट पार्नु हुँदैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा गर्ने अधिकार हाम्रो छैन। कसैलाई हामी प्रेम गर्न सक्दैनौ भने उसलाई घृणा पनि नगरौं। उसको जीवनमा हानि पुर्याउने खेल हामी नखेलौं। एक व्यक्तिको सयौं मानिसहरूसँग परिचय हुन सक्छ। ती परिचित मानिसहरू भित्रै त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जोसँग घनिष्ठ सम्बन्ध हुन्छ। हामीलाई साथी मित्रहरूको आवश्यकता पर्छ। कुनै पनि मानिस एक्लो जिउन सक्दै सक्दैन। संसार टापु होइन, संसार त संसार हो। हामी मानिसहरूको माझमा एउटा समाजमा एउटा राष्ट्रमा एउटा नागरिक भएर हामी बाँचिरहेका छौं। मानिस सामाजिक प्राणी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई हाम्रो आवश्यकता सहित सृष्टि गर्नुभएको छ। पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, उपदेशक 4:9-10 खण्डमा, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसका मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचारा। कसैसँग घनिष्ठ सम्बन्ध हुनु भनेको निकै गहिरो सम्बन्ध हो। सबैभन्दा पहिलो कुरा, त्यस सम्बन्धमा विश्वास र भरोसा हुन्छ। आफ्नो मनका कुराहरू जसलाई पोख्न सकिन्छ, जसमाथि सबै कुराको निम्ति भरोसा राख्न सकिन्छ, हामीले आफ्ना मित्रहरू चुन्दा रोज्दा होसियारी अपनाउनु पर्छ। प्रत्येक आमा बुवाले आफ्ना छोराछोरीहरूलाई यस विषयमा अर्थी दिन्छन्, बारम्बार यो कुरा सम्झाउँछन्। राम्रो मित्रको संगत गर्नु भनी निर्देशन दिइरहेका हुन्छन्, सल्लाह दिन्छन्, किनकि हामीले बनाउने सम्बन्धले हाम्रो जीवनलाई निर्माण गर्छ अनि भत्काउनु पनि सक्छ। भनिन्छ नि, चोरको सँगै चोरीकै बात जीव पनि जान्छ चोरको साथ। यो भनाइ कति सत्य छ। असल मानिसको साथ लागेर जीवनमा सफलता पाउनेहरू र खराब मानिसहरूको साथ लागेर जीवन नाश पार्ने व्यक्तिहरूको थुप्रै उदाहरणहरू हामीले देखेका छौं, सायद भोगेका पनि छौं। सम्बन्धहरू कोही बाहिर मात्र हुन्छ। जस्तै एउटै कार्यालयमा काम गर्ने व्यक्तिहरूको सम्बन्ध घनिष्ठ नहुन पनि सक्छ। उनीहरूको सम्बन्ध उनीहरूले गर्ने कामसँग मात्र सीमित हुन्छ, त्योभन्दा उताको सम्बन्ध हुँदैन। तर पनि यस्ताहरूको माझमा काम बाहेक जीवनका अरू रुचि र उद्देश्यहरू मिल्नुहुन्छ। त्यसो हुँदा उनीहरूको सम्बन्ध केही गहिरो हुन्छ। गहिरो सम्बन्धमा परस्परको व्यक्तिगत कुराहरू एक अर्कालाई थाहा हुन्छ। यसकारण कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि हामी होसियारी हुनुपर्छ, किनकि हामीले साधारण मानेका सम्बन्धहरूको हाम्रो प्राणसँग पनि सम्बन्ध हुन्छ। हाम्रो सम्बन्ध हाम्रो प्राणसँग जोडिएको हुन्छ। सम्बन्धहरूले हाम्रो जीवनलाई यति गहिरो रूपले असर पारेको हुन्छन् कि हाम्रो जीवन तिनै सम्बन्धहरूले डोराइएको हुन्छ। घनिष्ठ सम्बन्धहरूले एक व्यक्तिको जीवनमा कतिसम्म असर पार्दछ सो कुरा प्रश्न पार्न म तपाईँलाई एउटा साँचो घटना बताउँछु। एउटा केटोले कलेज पढिसकेपछि एउटा सानो शहरको एक निजी स्कूलमा पढाउने काम पायो। त्यो शहर त्यति ठूलो नभए पनि मानिसहरूलाई चाहिने हरेक थोक त्यहाँ पाइन्थ्यो। त्यहाँका मानिसहरू सभ्य थिए। त्यो केटो खेलकुदमा पनि खुबै चासो राख्ने गर्थ्यो। साथै खेलहरू खेल्थ्यो भने त्यो शहरमा पनि खेलकुदमा रुचि लिने र खेल्ने व्यक्तिहरू थिए। त्यो जवान केटोले स्कूलमा पढ़ाउन थाल्यो अनि विस्तारै त्यहाँका मानिसहरूसँग उसको परिचय हुँदै गयो। उसैको उमेरका केटाहरूसँग पनि उसको परिचय भयो। ती केटाहरू पनि खेलमा चासो लिनेहरू थिए। तिनीहरू परस्पर मित्र बने। त्यहाँका ती जवान केटाहरू मध्ये दुईजनासँग यस केटोको घनिष्ठ सम्बन्ध हुन थाल्यो। फुर्सदको समय हुनेसाथ तिनीहरूसित भेटघाट गर्थ्यो, घुम्न जान्थ्यो वा कुनै विषयमा चर्चा परिचर्चा गरी समय बिताउँथ्यो। त्यो केटोलाई नयाँ मित्र पाएर खुबै आनन्द लागिरहेको थियो। सम्बन्ध पनि अब त गहिरिएर गयो। उसका नयाँ दुई साथीहरू जवान र खुब असल फुटबल खेलाड़ी भए पनि तिनीहरूको मद्यपान गर्ने बानी तिनीहरूमा भएकोले केटोले के पछि यो कुरा थाहा पायो। यो थाहा पाउँदा उसले तिनीहरूलाई सम्झाउने प्रयास गर्यो। उसले तिनीहरूलाई सरसल्लाह दिने प्रयास गर्यो अनि यो सरसल्लाहलाई तिनीहरूले हल्का साथ लिए। त्यस विषयमा ठट्टा गर्न थाले। तर हेर्नुहोस्, मित्रताको असर भनेको कस्तो हुन्छ। तिमीले मद्यपान गरे पनि त्यो केटोसँग सम्बन्ध भने टुटेन। घनिष्ठ सम्बन्धमा बाँधिएको ती मित्रहरूलाई उसले पनि छोडिहाल्न सकेन। दिनदिनको भेटघाट सम्बन्ध बढ्दै गयो। जाँदा जाँदै के भयो थाहा छ? मित्रहरूलाई मद्य नपिउने सल्लाह दिने त्यो केटो रमाइलो गर्नका निम्ति आफै पनि के पिउन थाल्यो। थुपा थुपाले समुद्र बन्छ, होइन त? रमाइलो गरेको भने अलिअलि पिउँदै पिउँदै जाँदा ऊ आफै पनि मद्य पिउने लतमा परिसकेको उसलाई थाहै भएन। समय बित्दै जाँदो उसको शरीरमा मद्यको असर देखिन थाल्यो। कमजोर भयो, स्कुलमा पढाउनु पनि नसक्ने भयो। मद्यले पैसा मात्रै लाँदैन तर ज्ञान र सम्मान र शरीर पनि खोसेर लैजान्छ भन्ने कुरा हामीले कहिले बोल्नु हुँदैन। त्यो केटोलाई पनि त्यस्तै भयो। जवान थियो, सुन्दर र योग्य थियो, तर सम्बन्धले उसको जीवनलाई विनाशको बाटोतिर गचेको। कस्तो दुःखको कुरा, मध्य पिएरै उसको जीवन कहिलो उमेरमा समाप्त भएर गयो। यदि उसले शुरूमा नै सम्बन्धहरू निर्माण गर्दा केही होसियार भएको भए, विधेय प्रयोग गरेको भए, उसको जीवनको त्यस्तो दुर्दशा पक्कै पनि हुने थिएन। हामी सबैलाई यस्तो लाग्छ कि मेरो मित्र विश्वास योग्य होस्, साँचो हृदयले मेरो भलो चिताओस्, ज्ञानी र समझदार होस्, समय अनुसार चल्न साथै परेको बेला उचित सल्लाह दिन सक्ने होस्। हामी आफै पनि अरूका निम्ति यस्तो मित्र बन्न सकौं भन्ने हाम्रो विचार होस् अनि यो कति सुन्दर हुनेछ, होइन त? म जान्दछु तपाईँ पनि यस्तै मित्रहरूको साथीहरूको चाहना गर्नुहुन्छ। हामी सबै गर्छौं, तर दुःखको कुरा यस्ता मित्रहरू सजिलै पाउन सकिँदैन, होइन त? हामी सबैको विचारहरू फरक हुन्छन्, सोच फरक हुन्छ, व्यवहार फरक हुन्छ। मैले भनिसकेकै छु कि कति मानिसहरू कुलतमा पर्नेहरू हुन्छन् जोसँग सम्बन्ध गर्दा त्यस सम्बन्धले हाम्रो हानि गर्न सक्छ। कोही फेरि साह्रै निराशिलो स्वभावका हुन्छन्, एकल खाँटे, जो सधैँ निराश भएर जिउँछन्। उनीहरू हृदय खोलेर हाँस्नै सक्दैनन्। वास्तवमा डर र असुरक्षाको भावनाले मानिसलाई निराश बनाएको हुन्छ। निराशा दुष्ट शैतानले मानिसको विरूद्धमा प्रयोग गर्ने यस्तो हतियार हो जसले बलवान, सक्रिय, बुद्धिमान मानिसलाई पनि काम नलाग्ने बनाइदिन्छ। कोही हुन्छन् जुन दिनको 24 घण्टा झुट बोलेर आफ्नो जीविका चलाइरहेका हुन्छन्, हर कुरामा झुट बोलिरहेका हुन्छन्। कोही जीवित परमेश्वरमाथि भन्दा पनि बढी उनीहरूले भूत प्रेतहरूमाथि भरोसा र विश्वास राखेर जिउने हुन्छन्। यस्ता मानिसहरूसँग घनिष्ठ सम्बन्ध राखेर जिउन तिनीहरूका जीवनको असर हामीले पनि पर्छ हो, किनकि घनिष्ठ सम्बन्धमा हाम्रो प्राण, ती सम्बन्धहरूमा हाम्रो प्राणहरू जोडिएका हुन्छन्। यो प्राण प्राण बीचको शक्ति कति डरलाग्दो हुन्छ भने त्यसले दुई व्यक्तिलाई यस्तो प्रकारले जोडेको हुन्छ जो कसैले तोड्न सक्दैन। हामी कस्तो व्यक्तिसँग सम्बन्ध राख्छौ वा राखिरहेका छौ त्यो हामीले राम्ररी विचार गर्नुपर्छ। गलत मानिसको गलत प्रभाव हाम्रो जीवनमा पर्छ। अन्धविश्वासी मानिसको अन्धविश्वास हामीमा सर्छ। कुलतमा फँसेको मानिसको कुलतले हामीलाई पनि समात्न सक्छ। यस्ता खराब असरहरूले एकै रातमा हामीलाई समात्दैन, तर बिस्तारै बिस्तारै बिस्तारै हामीले थाहा नपाए सम्बन्धको गहिराई सँगसँगै खराबीको गहिराई पनि बढ्दै जान्छ। आज तपाईले कस्ता व्यक्तिहरूसँग सम्बन्ध गरिराख्नु भएको छ, जोसँग सम्बन्ध गरिराख्नु भएको छ उनीहरूको जीवनको प्रभाव कस्तो प्रकारले परेको छ, उनीहरूसँग तपाईँको घनिष्ठ प्राणको सम्बन्ध गाँसिएको छ कि, उनीहरूको कुनै कुरा काट्न नसक्ने हुनुभएको छ कि, यदि तपाईँको

उत्पन्न गर्न चाहनुहुन्छ, सधैँ खराब र दुष्ट प्रभावहरूबाट तपाईँलाई बचाउन चाहनुहुन्छ। पवित्र बाइबलले हामीलाई बताउँदछ कि प्रभु येशू उच्चमा बस्नुहुने, हामीबाट भक्ति र आराधना मात्र चाहनुहुने परमेश्वर हुनुहुन्न, तर उहाँ हाम्रो मित्र पनि हुनुहुन्छ। उहाँ भन्नुहुन्छ म तिमीसित छु, म तिमीसित छु। उहाँ हाम्रो साँचो मित्र हुनुहुन्छ, उहाँले हामीलाई निष्कपट प्रेम गर्नुहुन्छ, अनि हामीले पनि अरू मानिसहरूलाई त्यस्तै निष्कपट प्रेम गरौं भन्ने उहाँ चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलमा परमेश्वरको वचनले यस्तो पनि भनेको छ, पहिलो पत्रुस 1:22

यो परमेश्वरको वचन हो, जीवित वचन हो, परमेश्वरको निर्देशन हो, सत्यको पालनाले तपाईहरू मेरो जीवनमा सहायता गर्छ। शुद्ध हुनु भनेको सत्य हाम्रा येशु ख्रिस्टमा विश्वास गरी उहाँको वचन अनुसार जिउनु हो। परमेश्वरको वचनको पालनाले हाम्रो हृदयलाई शुद्ध पार्छ। परमेश्वरको वचन पालन गर्दा परमेश्वरसँग हाम्रो घनिष्ठता, हाम्रो सम्बन्ध पनि घनिष्ठ हुँदै जान्छ, अनि निष्कपट परमेश्वरसँग गरिने घनिष्ठ सम्बन्धले कहिले पनि हाम्रो हानि गर्दैन। यदि तपाईँ कसैसँग घनिष्ठ सम्बन्ध बनाउने, साँचो मित्रता पाउने कुरा सोचिरहनु भएको छ भने मेरो सल्लाह यस्तो छ, त्यस्तो व्यक्तिलाई खोज्नुहोस् जसले यीशु प्रभुमाथि विश्वास गर्दछ, भरोसा राख्दछ, किनकि प्रभुको वचन अनुसार जिउने व्यक्तिले कहिले कसैलाई धोका दिँदैन, हानि पुर्याउँदैन। यदि तपाईँ पनि कसैको साँचो र इमान्दार मित्र बन्न चाहनुहुन्छ भने पहिले यीशु ख्रिष्टमा विश्वास गर्नुहोस्, जसले तपाई र मलाई गहिरो प्रेम गर्नुहुन्छ, उहाँलाई बुझ्नुहोस्, उहाँका शिक्षालाई शिरोपर गर्नुहोस्।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छ भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551093 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न

नेपाल सरकार विज्ञापन बोर्ड चार कलरिया तथा गोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदूत कुम्बी नगरपालिका पाँच कलेरी सुनखुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा गोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो तथा नर्मल हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालसा वाल मिक्सर मनी सर्वे बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385209 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: हाम्रो के दोस्रो पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएको त होइन सर।
0: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9863868618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच पल्लेरी, सोलु कुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
5: जंगल को छूना घर आंगन।

0: साथी भाई खोजना। नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
2: मलाई त थाहा थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड। राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: ए बाबू मैन, मेरो त हात खुट्टा अनुनासा झन्झन गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केकी हो केकी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेर पनि हुन्छ। हामीसँगै बरु सँगै जाउँ।
9: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986952, 9824417718, 9843439096 र 9861314472। आन्जी औषधालय, सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज
10: फेरि
1: मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु,
10: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
11: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
10: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कोही भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
13: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
12: नेपाल सरकार मुख्य

0: भोपाल में सर्वाधिक बिक्री हुई। अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चुकिया।
1: जापानीज ऊर्जा प्रविधि उत्पादित
0: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
0: टिकाऊ र भरपर्दो
1: अफरोड का लागि पनि उपयुक्त
0: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
0: हाम्रा सेवाहरू
1: ओखल ढुङ्गा र खोटाङको डिक्चेल बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
0: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
1: एक्सचेन्ज ग्रो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
1: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखल ढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842880300।

0: मान्यता सबसे विशिष्ट आत्मता यूनिटी कार्पेट को विगत तीन दशक देखि को सुंदर साथ यदि कार्पेट कि कार्पेट को पसारे यदि को लोग बुझ्हला यदि कार्पेट कार्पेट को शिक्षा
1: कुमु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना
2: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याद 2083 साल साउन 1 गतेदेखि मात्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल मंगसिर मसान्तसम्म
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204656 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: विद्युत प्राधिकरण स्वरूप खुम्बू वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी दोषीमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बस्नामा चौसा पोतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ।
0: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9853055768।

0: खट्टी मागो बैसा जाना लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन है
2: मेरो त नाम चाहिँ यही हो जापानिजले कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
1: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपटी जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिस।

0: को घटना कसरी रोक्न सकिन्छ डिप्रेसन नदीमा लाग्दो औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश
1: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
0: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपमा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: नहुन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि त्रुटिपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव बेच बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरन्। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
2: बेच बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाँडै कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
5: नसुने बहिनी, सुनु दुखुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-87-84 र विवेक श्रेष्ठ 98-82-82-00-00। सोलु दुखुण्डा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
0: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलु खुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आलो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा
8: 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
9: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
8: सुलुखुम्बु आँखा उपचार केन्द्र सुलुदुत्कुमा नगरपालिका नम्बर 5 सहयोग।

मारे भूत के तीर तू पास करो।

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।